0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब भित्री पृष्ठका खबर। नेपाली कम्युनिष्ट पार्टी नेकपा कर्णाली प्रदेशका संसदीय दलका नेता मंगलबहादुर शाही गत साउन 12 गते कर्णाली प्रदेशका मुख्यमन्त्री नियुक्त हुनुभएको थियो। सोमबारसम्म उहाँले मन्त्री परिषद विस्तार गर्न सक्नु भएको छैन। मुख्यमन्त्री नियुक्त भएको 22 दिनपछि उहाँले मन्त्री परिषद विस्तार नगरी प्रदेश सभामा विश्वासको मत लिने तयारी गर्नुभएको छ। भदौ 3 गते आज कर्णाली प्रदेश सभामा मुख्यमन्त्री शाहीले विश्वासको मत लिँदै हुनुहुन्छ।
2: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बुधबार दिउँसो प्रदेश सभामा विश्वासको मत लिनुहुने भएको छ। मुख्यमन्त्रीमा नियुक्त भएको एक हप्ताभित्रै मुख्यमन्त्रीले विश्वासको मत लिन लाग्नु भएको हो। तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाहले साउन 28 गते पदबाट राजीनामा दिएपछि साउन 29 गते भट्ट संविधानको धारा 168 उपधारा 2 बमोजिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो।
1: नेकपा एमाले बागमती प्रदेश संसदीय दलमा उत्पन्न विवादमा संसदीय दलको नेतामा जगन्नाथ थपलियालाई नै राख्ने गरी सहमति बनेको छ। हेटौडामा मंगलबार बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले थपलियालाई संसदीय दलको नेताबाट नहटाउने र प्रदेश सभा सदस्य किरण थापा मगरलाई मुख्यमन्त्रीको उम्मेद्वार बनाउने सहमति गरेको हो। यसअघि संसदीय दलका नेता थपलियालाई संसदीय दलको नेताबाट हटाउन थपलिया विरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो।
2: नेपाली कंग्रेसले 16-19 असोजमा पार्टीको 15 महाधिवेशन गर्ने गरी प्रक्रिया अगाडि बढ़ाएको छ। 77 जिल्लामा अधिवेशन गराउन कंग्रेसले 85 निर्वाचन अधिकृतलाई मंगलबारदेखि परिचालन गरेको छ। पूर्व सभापति शेरबहादुर देउवाको समूह भने महाधिवेशन रोक्न अन्तर्कालीन आदेश माग्दै अदालत जाने तयारीमा लागेको छ।
1: अबदेखि संघीय सरकार अन्तर्गतका सबै कर्मचारीले हरेक 15 दिनमा तलब पाउने भएका छन्। हाल परीक्षणका रूपमा अर्थ मन्त्रालय र महालेखा नियन्त्रक कार्यालयका कर्मचारीले मात्रै पाक्षिक रूपमा तलब पाइरहेकामा सरकारले यसलाई सबै राष्ट्र सेवक कर्मचारीमा विस्तार गरेको हो। महालेखा नियन्त्रक कार्यालयले सबै कोष तथा लेखा नियन्त्रक कार्यालय, निवृत्ति भरण व्यवस्थापन कार्यालय र कुमारी चोक तथा केन्द्रीय सह तहसील कार्यालयलाई संघीय सरकार अन्तर्गतका निकायमा कार्यरत कर्मचारीलाई हरेक महिनाको 15 दिन पूरा भएपछि तलब तथा भुक्तानी उपलब्ध गराउन पत्र लेखेको छ।
2: काठमाडौँको व्यस्त बजार खिचा पोखरीमा बिहानै मासु किन्न पुग्नु भएकी गृहिणी सविता श्रेष्ठको मनमा एउटै जिज्ञासा उठ्छ। मैले किनिरहेको मासु स्वस्थ पशुको हो कि होइन, यो स्वच्छ र सुरक्षित तरिकाले तयार गरिएको हो कि होइन। श्रेष्ठको जस्तै हरेक दिन मासु उपभोग गर्ने उपभोक्ताले यस्ता प्रश्नको स्पष्ट उत्तर पाउन सकेका थिएनन्। वर्षौंदेखि उपभोक्ताले दैनिक उपभोग गर्ने मासुको गुणस्तरबारे निश्चित जानकारी नपाइकनै उपभोग गर्दै आएका थिए। आफूले खाने मासु रोगी पशुको हो कि स्वस्थ, वध प्रक्रिया वैज्ञानिक र स्वच्छ ढंगले गरिएको छ कि छैन भन्ने विषय उपभोक्ताको पहुँच बाहिर थियो। यद्यपि सरकारले यसलाई व्यवस्थित गर्न 2 दशक अघि नै पशु वधशाला र मासु जाँच ऐन 2055 ल्याएको थियो, त्यसको प्रभावकारी कार्यान्वयन हुन भने सकेको थिएन।
1: वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सबै विद्युतीय व्यापार ई कमर्स व्यवसायलाई अनिवार्य रूपमा सूचीकृत हुन निर्देशन दिएको छ। विभागले प्रचलित कानून बमोजिम प्रक्रिया पूरा गरेर विभागको पोर्टलमा आफ्नो व्यवसाय सूचीकृत गराउन निर्देशन दिएको हो। विद्युतीय व्यापार ई कमर्स ऐन 2081 तथा विद्युतीय व्यापार ई कमर्स निर्देशिका 2082 कार्यान्वयनमा आइसकेको सन्दर्भमा विभागले पुनः ताकेता गरेको हो।
2: पछिल्लो 5 वर्षमा 2 खर्ब 38 अर्ब रुपियाँ बराबर बिमाङ्कको कृषि बीमा भएको छ। यो आर्थिक वर्ष 2078-79 गत आर्थिक वर्षसम्मको कृषि बीमाको तथ्याङ्क हो।
1: अब शेयर बजार नेप्सी परिसूचक घट्ने क्रमले मंगलबार पनि निरन्तरता पाएको छ। गत शुक्रबार 7.37 अंकले घटेको नेप्सी सोमबार 2.01 अंक र मंगलबार 19.34 अंकले घटेको हो। त्यसअघिका 3 कारोबार दिन भने नेप्सी निरन्तर बढेको थियो।

0: को एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशी को कनेक्शन।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। युरोपमा बढ्दो विषम मौसमी घटनाका कारण हाल भइरहेको क्षतिको खर्च अन्तत युरोपेली देशका सरकार र सार्वजनिक कोषमै पर्ने देखिएको छ। जलवायुजन्य यस्ता क्षतिको ठूलो हिस्साको बीमा नभएको वर्तमान अवस्थामा र तत्काल ठोस कदम नचालिँदा यस्तो परिदृश्य देखिएको हो। यस वर्ष दक्षिण पश्चिम युरोपमा लागेको डढेलो सन् 2024 स्पेन र सन् 2021 जर्मनी तथा उसका छिमेकी देशमा आएको ठूलो बाढीले जलवायु परिवर्तनबाट हुने क्षतिले युरोपको वित्तीय समस्यालाई थप चर्काएको देखिएको छ।
4: अब खेल र खेलाडीका खबर। पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले आफ्नो कीर्तिमानी खेल जीवनको यो अन्तिम वर्ष हुन सक्ने संकेत गर्नुभएको छ। 41 वर्षीय रोनाल्डोलाई फुटबल इतिहासकै महान खेलाडीहरूमध्ये एक मानिन्छ, जसले आफ्नो करियरमा 5 बालोन डिओर अवार्ड जित्नुका साथै थुप्रै प्रमुख उपाधि र कीर्तिमानहरू बनाउनु भएको छ।
3: अब विचार विश्लेषणको पालो। डाक्टर शोभाकर पराजुलीले कंग्रेसको सत्ता समीकरण शीर्षकमा लेख्नु भएको विचार नागरिक दैनिकले छापेको छ। नेपालको वर्तमान राजनैतिक वातावरणमा कंग्रेसका नेताहरूले आफ्नै आन्तरिक विवादलाई राष्ट्र निराशाको अर्को कारण बन्न दिनु हुँदैन। उनीहरू एउटै मञ्चमा उभिएर भन्न सक्नुपर्छ, हामीबीच मतभेद छन् तर लोकतन्त्र प्रतिको प्रतिबद्धतामा मतभेद छैन। हामीबीच नेतृत्वको प्रतिस्पर्धा छ तर राष्ट्रको भविष्य प्रतिस्पर्धा छैन। हामी पार्टी भित्र चुनाव लड्छौं तर पार्टीलाई कमजोर बनाएर होइन। वरिष्ठताको सम्मान हुनेछ, पुस्तान्तरणको अधिकार सुरक्षित हुनेछ र कंग्रेस व्यक्तिको इच्छाले होइन विधान र संस्थागत प्रक्रियाले चल्नेछ। यस्तो सन्देश राजनैतिक रूपमा अत्यन्त शक्तिशाली हुनेछ किनकि यसले कार्यकर्तालाई मात्र होइन देशलाई पनि एउटा संकेत दिनेछ। कंग्रेस आफ्नो आन्तरिक संकट लोकतान्त्रिक ढंगले समाधान गर्न सक्षम छ।
4: विदेशबाट आई भोटिङ किन कसरी र कहिले शीर्षकमा कान्तिपुरमा यो विचार छापिएको छ र यो विचार संजय खनाल र ऋषभ कर्णले लेख्नु भएको हो। चरणबद्ध कार्यान्वयनको प्रक्रियामा विश्वव्यापी सञ्जाल भएका गैर आवासीय नेपाली संघ एनआरएनए, नेपाल पत्रकार महासंघ जस्ता संस्थाहरूको निर्वाचनमा प्रयोग गर्ने, आगामी स्थानीय निर्वाचनका केही निर्वाचन क्षेत्रमा पाइलट परियोजना सञ्चालन गर्ने तथा उपनिर्वाचनहरूमा प्रयोग गर्ने जस्ता कदमहरू चाल्न सकिन्छ। यसले विश्वास बढाउन र प्रणालीमा रहेका महत्वपूर्ण कमी कमजोरीहरू परिचालन गर्न मद्दत गर्नेछ। झण्डै 4 अर्को निर्वाचनमा यसको पूर्ण कार्यान्वयन गर्ने ठोस लक्ष्य अहिले नै राख्नुपर्छ किनकि यो सम्भव छ। मतदानको अनुमति, मतपत्रका ढाँचा, समावेशिता अनुरूपका फेरबदल, गणना र परिणाम घोषणाका विधि घरेलु कानून अनुरूप हुनुपर्छ। नेपालको चुनावी डेटा देशको आफ्नै नियन्त्रणमा रहनुपर्छ। कुनै पनि बाहिरी कम्पनी वा विदेशी प्रणालीले यसमा शक्ति राख्न नहुने यस प्रणालीको न्यूनतम शर्त हो। त्यत्तिकै अहम कुरा यस प्रणालीलाई कुनै पनि देश वा कम्पनीको एकल आपूर्तिकर्तामा निर्भर हुने गरी छोड्न नहुनु हो। डेटा कहाँ राख्ने, त्यसको पहुँच कहाँ कहाँसम्म पुग्ने र त्यसलाई कसरी व्यवस्थित गर्ने भन्ने सबै विषय देशभित्रै निर्णय गर्नुपर्छ। नेपालले यसको पूर्वाभ्यास विश्वव्यापी सञ्जाल भएका गैर आवासीय नेपाली संघ, नेपाल पत्रकार महासंघ जस्ता संस्था मार्फत गर्न सक्छ। स्वतन्त्र प्राज्ञिक निकायका रूपमा विश्वविद्यालयहरूलाई त्यस क्रममा प्रणाली जाँच र मूल्याङ्कनको भूमिका दिन सकिन्छ।
3: हिमालय टाइम्सले एकताको पुनर्जागरण आवश्यक शीर्षकको कपिल अर्यालले लेख्नु भएको विचार छापेको छ। सामूहिक र राजनैतिक सद्भावमा बाँचेको नेपाली समाजलाई विखण्डनतर्फ लैजान अनेकौं राष्ट्रिय अन्तर्राष्ट्रिय प्रकारका प्रयास भइरहेका छन्। यी घटनाक्रमबाट अति चनाखो भई आन्तरिक एकता बलियो बनाउन जरूरी छ। डलर र भारूमा रमाइरहेका ती कथित बुद्धिजीवी, प्राज्ञिक विश्लेषक, नेता, कर्मचारी, संचारकर्मी, प्रोफेसर, न्यायकर्मी, इन्टेलिजेन्स लगायतको निगरानी र उनीहरूलाई जवाफदेही शासनमा ल्याउँदै विदेशीको मतियार हुनबाट जोगाउँदै राष्ट्र निर्माणको महाअभियानमा र सत्कर्मको मार्गमा ल्याउन सरकारले सतर्कताका साथ आफ्ना र रणनीतिक योजनाहरू अघि सार्यो भने मात्र देश सुरक्षित रहन सक्छ। विगतमा हामीले आर्जन गरेको राष्ट्रिय स्वाभिमान पुनः आर्जिने अभिलाषा बोकेर राष्ट्रिय एकताको एकद्वार रणनीतिमा उभिन सक्नु नै नेपाल राष्ट्रको जय हुनेछ।
4: अवस्थ काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै।

0: FM 101.9
1: 50 वर्षभन्दा बढी टिकाउ हुने HDPE पोलिथिन पाइप
2: हो श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने HDPE पोलिथिन पाइप किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम जर्किन डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
3: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ फोन नम्बर 056-598-833 र 598-834
4: नन्दन सामुदायिक वन उपभोक्ता समूहको सदस्यता नवीकरण तथा वन पैदावार माग सम्बन्धी सूचना नन्दन सामुदायिक वन उपभोक्ता समूहको यही साउन 19 गते बसेको कार्य समितिको बैठकको निर्णय अनुसार सदस्यता नवीकरण तथा वन पैदावार माग निवेदन यही साउन 20 गतेदेखि भदौ 15 गतेसम्मका लागि खुल्ला गरिएको बेहोरा सम्पूर्ण उपभोक्ता सदस्यहरूमा जानकारी गराउँदछौ अनुरोधक अध्यक्ष एवं श्री नन्दन सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नगरपालिका वडा नम्बर 6, 8 र 9 नवलपरासी बर्दघाट सुस्ता पूर्व
5: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
6: हो नि ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन् ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन ज्येष्ठ नागरिकको उचित हेरचाह स्वास्थ्य सुरक्षा र सम्मान गरौँ उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौँ
7: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
8: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612-20437
9: अहिले बिहानको 6 बज्यो

0: शुभ प्रभात, यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्व सँगै सुशीला श्रेष्ठ को तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि

0: जुटाउन बनाउँदै दलहरू पुराना दल आन्तरिक किचोलोमा उम्मेदवार खोज्न रासुपा अघि काङ्ग्रेसले महाधिवेशन समयमै सम्पन्न गर्न विधान संशोधन गर्दै सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिने।
1: मधेसमा ट्रान्सफर्मर चोरी बढ्दै किसान र सर्वसाधारण मारमा गौरवको पाँच सिंचाई आयोजना पाँच वर्षभित्र पूरा गर्ने लक्ष्य। पोखरा र गौतम बुद्ध विमानस्थलबाट उडान नभएपछि केन्द्रीय कोषबाट ऋण तिर्दै प्राधिकरण।
0: विश्वका दस मध्ये चार स्वास्थ्य संस्थाले मात्रै सरसफाई मापदण्ड पूरा गर्ने गरेको अधीन सार्वजनिक। प्यालेस्टाइनी नागरिकको सुरक्षाका लागि संयुक्त राष्ट्रसङ्घको आह्वान। युक्रेनमा रुसी रकेट आक्रमणले दसजनाको मृत्यु।
1: र नेपालमा अन्तर्राष्ट्रिय स्क्वास प्रतियोगिता आयोजना हुने। विद्यालयमा कराते विकासका लागि विद्यालय खेलकुद महासङ्घ र कराते महासङ्घ बीच सहमति। नेपालको आयोजनामा इटालीमा सिटी टी ट्वेन्टी क्रिकेट लागू हुने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: साझा खबरको सबैभन्दा सुरुमा, काठमाडौँ उपत्यका सहित देशभर अब आफू खुसी मासु पसल खोल्न नपाइने प्रसङ्ग।
0: काठमाडौँ उपत्यकामा अब जथाभावी मासु पसल खोल्न नपाइने भएको छ। सरकारले पशु वधशाला तथा मासु जाँच ऐन 2055 लागू गर्ने तयारी गर्दै राजपत्रमा सूचना प्रकाशित गरेको छ। सूचना अनुसार 2083 मङ्सिर 1 गतेदेखि काठमाडौँ उपत्यकाका तिनै जिल्लामा ऐन लागू हुनेछ। यसै गरी 2083 माघ 1 गतेदेखि देशभरका नगरपालिका र 2084 साउन 1 गतेदेखि नेपालभर ऐन कार्यान्वयनमा ल्याइनेछ। ऐन लागू भएपछि पशु वध परीक्षण र बिक्री वितरण निश्चित मापदण्ड अनुसार गर्नुपर्नेछ। यसै सँग अनुमति र मापदण्ड बिनी आफू खुसी मासु पसल सञ्चालन गर्ने व्यवस्था अन्त्य हुने कृषि वन तथा पर्यावरण मन्त्रालयका वरिष्ठ पशु चिकित्सक डाक्टर मोतनाथ गौतमले CIN बताउनुभयो।
3: हरेक प्रदेशहरूमा सकेसम्म धेरै सबै प्रदेशमा पुग्ने गरी हामीले मासु जाँच चाहिँ अब कार्यान्वयन हुँदैछ भनेर यो मङ्सिरदेखि चाहिँ कार्यान्वयन नजान्छ काठमाडौँ उपत्यकामा र यो बागमती प्रदेशमा चाहिँ हामी छिट्टै नै सबै पक्षलाई समेट्ने गरी व्यापक रूपमा कार्यक्रम सञ्चालन गर्ने तयारीमा छौँ। मन्त्रालय आफै पनि छ, केही जटिलताहरू छन् तर कार्यान्वयन गर्न त्यति जटिल होला जस्तो मलाई लाग्दैन, हामी कार्यान्वयन गर्न सक्छौँ भन्ने नै छ।
4: अब ओल्लो कोठामा को बसिरहेको छ पल्लो कोठामा थाहा हुँदैन, काठमाडौँ भनेको त्यस्तो ठाउँ होइन। अब ओल्लो कोठामा मासु पसल बेसी राखेको अलि दुई घर पछि उतापट्टि थाहा हुँदैन, सरकारले कसरी थाहा पाउँछ त यो विषय? अब
3: हेर्नुहोस्, यो कानुनमा हामीले पहिलेदेखि नै धेरै कुरा व्यवस्था छ गरेको छ। मासु पसल पहिलो कुरा स्थानीय तहमा दर्ता हुनुपर्छ। त्यो मासु पसल दर्ता गर्नको लागि निवेदन दिनुपर्छ। त्यो निवेदन दिइसकेपछि त्यहाँको पशु सेवा शाखामा भएको के भन्छ प्राविधिकले हेर्छ र त्यो अनि त्यतिले मात्रै पुगेन, वधस्थलका लागि चाहिँ के भन्छ पालिकाले सिफारिस गरेर हेरेर के भन्छ प्रदेश सरकारको जिल्ला स्थित पशु सेवा हेर्ने कार्यालयमा उसले त्यो निवेदन पठाउँछ, उसले आएर हेर्छ मापदण्ड अनुसार पुगेको छ कि छैन, अनि मात्रै त्यो मासु पसल वधस्थल वधशाला त्यो जसरी दर्ता हुन्छ। अनि अब अहिले जस्तो के भन्छ
4: मलाई
3: खोल्न मन लाग्यो मैले
4: खोलौँ भनेर सजिलैसँग खोल्न पाउने अवस्था भएन।
3: व्यवसाय गर्ने भएपछि व्यवसाय कहाँ दर्ता हुनुपर्ने हो? उसले भ्याटमा दर्ता गर्नु हुनुपर्ने हो, प्यान नम्बर लिनुपर्ने, त्यो काम त व्यवसायले पनि गर्नु पर्यो नि त।
1: स्थानीय तहको निर्वाचन आउन अझै केही समय बाँकी रहे पनि राजनीतिक दलहरूबीच चुनावी तयारीको संकेत देखिन थालेको छ। पुराना दलहरू आन्तरिक विवाद मिलाउन व्यस्त रहेका बेला सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा भने उम्मेद्वार छनौट प्रक्रियामै अघि बढेको छ। रासोपाले स्थानीय तहका विभिन्न पदका लागि आवेदन दिन क्यान्डिडेट क्लब सुरु गरेको छ। पार्टीले गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्यका लागि इच्छुक व्यक्तिबाट आवेदन माग गरेको छ। उम्मेद्वार बन्न चाहनेले शैक्षिक योग्यता, आर्थिक अवस्था, कानुनी विवाद, डिजिटल अपराध र चारित्रिक अवस्था लगायत विवरण खुलाउनु पर्ने व्यवस्था गरिएको छ। आवेदनपछि लिडरसिप एकाडेमी मार्फत उम्मेद्वारको क्षमता र राजनीतिक संस्कारको मूल्याङ्कन गरिने पार्टीको तयारी रहेको छ। यता नेपाली काङ्ग्रेस र एमालेभित्र नेतृत्व र संगठन सम्बन्धी विवाद चलिरहेकै छ। नेकपा वाम तालमेलको सम्भावना खोजिरहेको छ भने मधेसवादी तथा पहिचानवादी दलहरू मोर्चाबन्दी गरेर चुनावमा जाने तयारीमा देखिएका छन्। यसरी पुराना दल आन्तरिक समीकरण मिलाउन केन्द्रित भइरहेका बेला रासोपाले भने उम्मेद्वार

0: पहिले चुनावी अभियान पछिको रणनीति अपनाएको देखिन्छ।
1: नेपाली कांग्रेसले आगामी 15 महाधिवेशन निर्धारित मितिमै सम्पन्न गर्नका लागि विधानको प्रावधानलाई निलम्बन गरेको छ। पार्टी केन्द्रीय कार्य समितिको बैठकले विशेष परिस्थितिले विधानमा रहेको केही प्रावधान जटिलता हटाउने निर्णय गरेको हो। बैठकले महाधिवेशनको प्रक्रियालाई सहज बनाउन विधानको धारा 35(2)(घ)लाई निलम्बन गर्ने निर्णय गरेको छ। कांग्रेसले आगामी असोज 16-19 गतेसम्म काठमाडौँमा 15 महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ।
0: मकवानपुरको हेटौडा उपमहानगरपालिका 19 वासुदेवमा खहरे खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ भने दुईजना बेपत्ता भएका छन्। एक बालिका भने खोलाबाट सकुशल निस्कन सफल भएको प्रहरीले जनाएको छ। हिजो साँझ विद्यालयबाट घर फर्किने क्रममा लप्चका तर्न खोज्दा चार बालिकालाई खोलाले बगाएको थियो। खोलाले बगाएकी 8 वर्षीय रोशनी स्याङतान करिब 500 मिटर तल रुखको जरामा अड्किएको अवस्थामा भेटिएकी थिइन्। स्याङतानलाई हेटौडा अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। यस्तै 11 वर्षीय सुमित्रा भोलन र 12 वर्षीय विनिता भोलन अझै बेपत्ता छन्। उनीहरूको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजी गरिरहेको छ। 23 वर्षीय सीमा भोलन भने खोलाबाट आफै बाहिर निस्कन सफल भएको प्रहरीले जनाएको छ। सामान्य चोट लागेकी सीमालाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ।
1: वन क्षेत्र उजाडेर अतिक्रमण गर्ने विरुद्ध कडा कारवाही हुने भएको छ। डिभिजन वन कार्यालय महोत्तरीले सागरनाथ वन विकास परियोजनाको 2 नम्बर प्लटमा रुख काट्ने तथा रुख फेदमा विषादी प्रयोग गरी सुकाउने विरुद्ध कारवाही प्रक्रिया अघि बढाउने भएको हो। वन कार्यालयका अनुसार अनुसन्धानका क्रममा 195 वटा टिक जातका रुख काटिएको र केही रुखको जरामा विषादी प्रयोग गरिएको पाइएको छ। वरिष्ठ वन अधिकृत अजय मिश्रका अनुसार घटनामा संलग्न वन माफियाको पहिचानका लागि अनुसन्धान पनि सुरु भएको बताइएको हो।
0: मध्य प्रदेशमा ट्रान्सफर्मर चोरीका घटना बढ्दै गएपछि किसान, खानेपानी उपभोक्ता र विद्युत प्राधिकरण समस्यामा परेका छन्। पछिल्लो समय विशेष गरी सिँचाई र खानेपानी आयोजनाका ट्रान्सफर्मर चोरको निशानामा पर्न थालेका छन्। मध्य प्रदेश प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2082-83 मात्रै 33 वटा ट्रान्सफर्मर चोरी भएका छन्। पछिल्ला 5 वर्षमा भने प्रदेशभर 101 वटा ट्रान्सफर्मर चोरी भएको तथ्याङ्क रहेको छ। गत आर्थिक वर्ष सबैभन्दा बढी महोत्तरीमा 11 वटा ट्रान्सफर्मर चोरी भएका थिए। ट्रान्सफर्मर चोरी हुँदा सिँचाई प्रभावित भएर किसानलाई धान बाली जोगाउन समस्या भएको छ। त्यस्तै खानेपानी आयोजनाका ट्रान्सफर्मर चोरी हुँदा कतिपय ठाउँमा सर्वसाधारण खानेपानीबाट समेत वञ्चित भएका छन्। प्रहरीले ट्रान्सफर्मर चोरीमा गिरोह नै सक्रिय रहेको हुन सक्ने भन्दै अनुसन्धान र निगरानी बढाएको जनाएको छ। प्राधिकरणले पनि ट्रान्सफर्मर जडान भएका क्षेत्रका स्थानीयलाई निगरानी र सुरक्षामा सहयोग गर्न आग्रह गरे
1: सामुदायिक सूचना नेटवर्क CIN मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा धान गोड्ने बेला मल व्यवस्थापनमा किसानले के ध्यान दिने?
2: बोट बिरुवाको लागि उपयुक्त बनाउँछन् है, त्यसै कारणले तिनीहरूको धेरै ठुलो फाइदा हो, तर रासायनिक मलको विकल्प हुँदैन।
0: गौरवको 5 सिंचाई आयोजना 5 वर्षभित्र पूरा गर्ने लक्ष्य। पोखरा र गौतम बुद्ध विमानस्थलबाट उडान नभएपछि केन्द्रीय कोषबाट ऋण तिर्दै प्राधिकरण लगायतका खबर अनि कार्टुन पनि बाँकी नै छ। CIN को साझा खबर सुन्दै गर्नुहोला।
1: गण्डकी जलाधार क्षेत्रमा बसोबास गर्नुहुने दाजुभाइ तथा दिदीबहिनीहरू,
3: के तपाईँ वा तपाईँको समुदाय हरित जलवायु कोष ग्रीन क्लाइमेट फन्डको सहयोगमा सञ्चालित कुनै आयोजनाबाट प्रभावित हुनुभएको छ? यसबाट तपाईँको खेतीपाती, बसोबास वा दैनिक जीवनमा असर परेको छ?
1: चिन्ता नलिनुहोस्, तपाईँको गुनासो सुन्ने ठाउँ छ।
3: स्वतन्त्र उजुरी संयन्त्र IRM हरित जलवायु कोषबाट पूर्ण रूपमा स्वतन्त्र निकाय हो। यसले तपाईँका गुनासा निष्पक्ष, गोप्य र निशुल्क रूपमा सुन्छ र समस्या समाधानका लागि आवश्यक पहल गर्छ।
1: यदि तपाईँ हरित जलवायु कोषको सहयोगमा सञ्चालित कुनै आयोजनाबाट प्रभावित हुनुभएको छ भने आफ्नो सामुदायिक वन उपभोक्ता समूह, वडा कार्यालय वा नजिकैको सामुदायिक केन्द्रमा सम्पर्क गर्नुहोस्।
3: IRM.greenclimate.fund विस्तृत जानकारी लिन सक्नुहुनेछ।
4: गण्डकी नदी जलाधार क्षेत्रमा जलवायु उत्तरदायित्व संयन्त्रहरूमा समुदायको पहुँच र सचेतना अभिवृद्धि परियोजना अन्तर्गत युथ एक्सन फर सस्टेनेबल एन्ड इको नेपाल एससिनद्वारा जारी सन्देश।
1: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
0: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
0: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
0: छोरा छोरीसँग साथी जस्तै संवाद गरौँ, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौँ।
1: बाल विवाह रोकौँ, छोरा छोरीको सपना जोगाउँ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौँ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सिआइएन।
3: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दुध, अन्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफुल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जङ्क फुडको सेवन सकेसम्म कम गरौँ।
5: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्त्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
3: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
5: सामुदायिक सूचना नेटवर्क सिआइएन र ओल्ड भिजन इन्टरनेसनल नेपालको सहकार्य।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सिआइएन खबर .com तथा मोबाइल एप सिआइएन र नेपाली पात्रोबाट पनि सिआइएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको कान्तिपुरको पहिलो पृष्ठमा सम्भावनाको कर्णाली, अभावमा नागरिक शीर्षकमा कृष्ण प्रसाद गौतमले सुकेतबाट लेख्नु भएको खबर प्रकाशित छ भने सिरामा प्रहरीकै गोलीबाट गणेश यादवको मृत्यु भएको निष्कर्ष कारवाहीको सिफारिस शीर्षकमा गौरव पोखरेलले खबर लेख्नु भएको छ। त्यस्तै भित्र पृष्ठमा काङ्ग्रेस संस्थापनले अघि बढायो 15 महाधिवेशन, सक्रियता 77 जिल्लामा 85 निर्वाचन अधिकृत परिचालन शीर्षकमा पनि खबर छ। महाधिवेशनका लागि सभापति गगन थापाको संयोजकत्वमा केन्द्रीय व्यवस्थापन समिति गठन, मुख्य राजनीतिक प्रस्ताव थापाले पेश गर्ने र अन्य प्रस्तावका लागि पनि तोकिएको जिम्मेवारी अगाडि बढाइएको खबर कुलचन्द्र न्यूपानेले लेख्नु भएको छ। यता किन चल्यो एमालेमा आवारा अभियान शीर्षकमा गंगा विशीले खबर लेख्नु भएको छ। नीति र नेतृत्व पुनर्गठनको प्रस्ताव राख्ने नेता तथा कार्यकर्तालाई एमाले अध्यक्ष ओलीले आवारा र उडनठेउला भनेपछि पार्टीभित्रै विरोध। एमाले बौद्धिक परिषदको पुनर्जागरण अभियानका नेता कार्यकर्ताले सुरु गरे आवारा अभियान शीर्षकमा खबर प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा नेपालका लागि भारतमा किन चल्दैन क्युआर शीर्षकको खबर छ भने 5 वर्षमा 2 खर्ब 38 अर्बको कृषि बिमा बाली बिमामा न्यून आकर्षण शीर्षकमा खबर छ। त्यस्तै नागरिकको पहिलो पृष्ठमा पश्चिम सेती जल विद्युत परियोजना 4 दशकदेखि अध्ययनमै सीमित शीर्षकमा दिल बहादुर छत्यालले खबर लेख्नु भएको छ भने गौरवका सिँचाइ योजना 5 वर्षभित्र निर्माण सम्पन्न गरिसक्नु सक्ने योजनाको खबर प्रकाशित छ। सरकारले लगभग 4 दशक अघि नै सुरु भएका राष्ट्रिय गौरवका 5 आयोजना 2-5 वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ। तीमध्ये बबई सिँचाइ र भेरी बबई सिँचाइ आयोजनाको काम अगाडि आगामी 2 वर्षभित्र सक्ने लक्ष्य राखिएको छ।
0: नयाँ पत्रिका दैनिकमा 26 अर्ब ऋण काटेर बनाइएका पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, विमानस्थलकै आमदानीबाट ऋण तिर्ने सम्झौता, उडान नभएपछि केन्द्रीय कोषबाट तिर्दै प्राधिकरण शीर्षकमा ज्ञानेन्द्र भूलले लेख्नु भएको खबर छापिएको छ। चिनिया बैंकलाई पोखरा विमानस्थलको झण्डै 16 अर्ब र एडीबीलाई गौतम बुद्धको 4 अर्ब ऋण तिर्न बाँकी रहेको खबरमा उल्लेख छ। भैरहवाको गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि 26 अर्ब ऋण लिँदा नै सम्झौतामा उल्लेख थियो। विमानस्थलहरू नै कमाएर ऋण तिर्ने, तर उद्घाटन भएको 4 वर्ष भइसक्दा पनि नियमित उडान नभएपछि आमदानी गर्न नसकेका दुवै विमानस्थलको ऋणको किस्ता नागरिक उड्डयन प्राधिकरणले आफ्नो कोषबाट तिरिरहेको छ, जबकि प्राधिकरणको कोष पनि विभिन्न विमानस्थलबाट हुने आमदानीले मात्रै होइन सरकारबाट पाउने बजेट र सरकारसँग ऋण लिएर चलेको खबरमा उल्लेख रहेको छ। गोदामको रेडक्रसको गोदामका लागि जग्गा खरिदमा 1 करोड ठगी, पूर्व अध्यक्ष सञ्जीव थापा सहित 5 जना पक्राउ शीर्षकमा टेकराज थामीले लेख्नु भएको खबर छ भने नेपाली दूतावासका छैनन् भवन, वार्षिक 1 अर्ब 39 करोड भाडामै खर्च शीर्षकमा अर्को खबर समेत छापिएको छ। विभिन्न देशमा नेपाली दूतावास र महावाणिज्य दूतावास गरी 44 कूटनीतिक नियोग, तीमध्ये 33 को भवन तथा कर्मचारी आवास भाडामा परराष्ट्र मन्त्रालयको कुल बजेटको करिब 17% भाडा तिर्नमै खर्च हुने गरेको खबरमा उल्लेख रहेको छ। गोर्खापत्रको पहिलो पृष्ठमा 3 देशमा राजदूतावास भवन बन्दै शीर्षकमा खबर छापिएको छ। प्रतिनिधि सभामा एकैपटक 4 विभागीय मन्त्रालयसँग सम्बन्धित विषयमा विभागीय मन्त्री र सांसदबीच प्रश्नोत्तर भएको छ। सभामा हिजो परराष्ट्र, ऊर्जा, कृषि र पर्यटन मन्त्रालयसँग सम्बन्धित विषयमा प्रश्नोत्तर भएको हो। चालु अधिवेशनमा दर्ता भएका नेपाली काङ्ग्रेसका सांसद द्वय बासना थापा र निष्कल राईका प्रश्नमा सभाको प्रश्नोत्तर भएको थियो। यसअघि 2 विभागीय मन्त्रीसँग सभामा प्रश्नोत्तर भएको समेत खबरमा उल्लेख रहेको छ। त्यसै गरी राहदानी विधेयक संशोधन प्रक्रियाका लागि स्वीकृति शीर्षकमा अर्को खबर छ भने बढ्यो घटना, घट्यो मानवीय क्षति, मौसमी विपदसँग सम्बन्धित समाचार रहेको छ। ईश्वर चन्द्र झाले काठमाडौँबाट लेख्नु भएको यो खबरमा मनसुन प्रवेश गरे ता गत वर्षको तुलनामा विपदका घटना बढे पनि मानवीय क्षति भने कम रहेको उल्लेख रहेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पूर्व सूचना प्रणालीको प्रभावकारी उपयोग, बाढी पहिरो जाने सम्भावित क्षेत्रमा राति राजमार्ग बन्द गर्ने निर्णय र प्रविधिको प्रयोगले मानवीय क्षति न्यूनीकरण गर्न सहयोग पुगेको हो। विपद प्राधिकरणका अनुसार नेपालमा मनसुन प्रवेश गरे ता 59 दिनमा 1373 घटना भएका छन्, जसमा 67 जनाको मृत्यु भएको छ। गत वर्ष सोही अवधिमा 571 विपदका घटना दर्ता भएकोमा 43 जनाको मृत्यु भएको थियो। प्राधिकरणका सहसचिव प्रदीप कोइरालाले विपदका घटनाका आधारमा मृतकको संख्या करिब 7.5% रहेकोमा यस वर्ष करिब 5% रहेको बताउनुभयो। मनसुन बाहिरिन अझै 15 दिन समय बाँकी रहेको छ। मुत्राशयबाट निकालियो 3.1 किलोको पत्थरी, यो पहिलो पटक रहेको घटना शीर्षकमा खबर छापिएको छ भने थापालाई मुख्यमन्त्री बनाउने एमालेमा सहमति शीर्षकमा अर्को खबर छापिएको छ। भित्री पृष्ठमा छापिएको यो खबरमा नेकपा एमाले बागमती प्रदेश संसदीय दलमा उत्पन्न विवादमा संसदीय दलको नेतामा जगन्नाथ थपलियालाई नै राख्ने गरी सहमति बनेको छ। हेटौडामा हिजो बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले थपलियालाई संसदीय दलको नेताबाट नहटाउने र प्रदेश सभा सदस्य किरण थापा मगरलाई मुख्यमन्त्रीको उम्मेद्वार बनाउने सहमति गरेको हो। त्यस्तै धार्मिक पर्यटनको गन्तव्य बन्दै लटरमेश्वर शीर्षकमा हेटौडाबाट छापिएको खबर रहेको छ भने मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिने शीर्षकमा भित्री पृष्ठमा धनगढीबाट छापिएको खबर छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले आज दिउँसो प्रदेश सभामा विश्वासको मत लिने तय भएको खबरमा उल्लेख रहेको छ। डिजिटलाइज हुन सकेन सामाजिक परीक्षण प्रतिवेदनमा अमरगढीबाट छापिएको खबर छ भने लिलाम बिक्री नगरिँदा सर्दै काठ शीर्षकमा बेलौरी कञ्चनपुरबाट लेखिएको खबर समेत छापिएको छ। घोडाघोडी ताल संरक्षणमा चुनौती शीर्षकमा अर्को खबर पनि रहेको छ। त्यसै गरी वर्षा र पहिरोले छ राष्ट्रिय मार्ग ठप्प शीर्षकमा अर्को खबर छापिएको छ। कारोबारको पहिलो पृष्ठमा छापिएको यो खबरमा देशभर भइरहेको अविरल वर्षा र त्यसपछिको पहिरोले देशका विभिन्न भागमा यातायात सेवा प्रभावित भएको भएका छन्। सडक विभागको नेभिगेट प्रणालीले उपलब्ध गराएको पछिल्लो तथ्याङ्क अनुसार देशको 18 मुख्य राष्ट्रिय राजमार्ग मध्ये 6 वटा पूर्ण रूपमा अवरुद्ध भएका छन्।
1: साझा खबरमा अब विदेशका खबर. विश्वका 10 मध्ये 4 वटा स्वास्थ्य सेवा संस्थाले मात्रै बिरामी तथा स्वास्थ्य कर्मीका लागि आवश्यक आधारभूत सरसफाई मापदण्ड पूरा गरेको एक अध्ययनले देखाएको छ. संयुक्त राष्ट्रसङ्घको विश्व स्वास्थ्य संगठन र युनिसेफले सार्वजनिक गरेको प्रतिवेदन अनुसार विश्वका 11% स्वास्थ्य संस्थामा सरसफाई सेवा नै उपलब्ध नभएको अध्ययन सार्वजनिक भएको हो. संयुक्त राष्ट्रसङ्घले इजरायल पालेस्टाइन द्वन्द्वका क्रममा पालेस्टाइनी नागरिकको सुरक्षा, घर तथा सम्पत्तिको संरक्षण र अत्यावश्यक सेवामा उनीहरूको पहुँच सुनिश्चित गर्न आह्वान गरेको छ. वेस्ट ब्याङ्कमा बढ्दो तनाव तथा आक्रमण र गाजापट्टीमा जारी इजरायली हवाई आक्रमण गोलाबारी बीच राष्ट्रसङ्घले नागरिकको अवस्थाप्रति चिन्ता व्यक्त गरेको हो र उत्तर पूर्वी युक्रेनको कार्भिभ क्षेत्रमा रुसी सेनाले गरेको रकेट हमलामा कम्तीमा 10 जनाको मृत्यु भएको छ भने 17 जना घाइते भएका छन्. पछिल्ला महिनामा नागरिकको मृत्यु बढेपछि युक्रेनले कडा प्रतिकार गर्ने चेतावनी गरेको छ.
0: साझा खबरमा अब खेल खबर. नेपाल स्क्वास एन्ड ऱ्याकेट संघको आयोजनामा पीएसए नेपाल सेटेलाइट स्क्वास प्रतियोगिता हुने भएको छ. नेपालमा पहिलो पटक हुन लागेको ऱ्याङ्किङ प्रतियोगिता 4 दिनसम्म ललितपुरको 7 दोबाटोमा हुनेछ. प्रतियोगितामा नेपाल सहित भारत, बंगलादेश, श्रीलंका, मलेसिया र बेलायतबाट 16 पुरुष खेलाड़ीले प्रतिस्पर्धा गर्नेछन्. प्रतियोगिताको ड्र साइज 8, 16 र 32 खेलाड़ीको हुने प्रावधान रहे पनि पहिलो संस्करणमा 16 खेलाड़ीलाई मात्र सहभागी गराउन लागिएको संघले जनाएको छ. नेपाल विद्यालय खेलकुद महासंघ र नेपाल कराते महासंघ बीच सम्झौता भएको छ. सम्झौतामा विद्यालय स्तरमा कराँतेको प्रवर्धन, विकास र विस्तार तथा अन्तर्राष्ट्रिय स्कूल स्पोर्ट्स फेडरेशनका प्रतियोगिताहरूमा यसको सहभागितालाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ. नेपालका पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर तथा एभरेस्ट प्रिमियर लिग ईपीएलका संस्थापक आमिर अख्तरको पहलमा इटलीमा सिटी बेस्ट फ्रेन्चाइज T20 क्रिकेट लिग आयोजना हुने भएको छ. इटालियन क्रिकेट फेडरेशनको आधिकारिक समर्थनमा इटालिया T20 को पहिलो संस्करण आउँदो नोभेम्बर 7 देखि 15 सम्म रोममा आयोजना हुने भएको छ र अभ्यास खेलमा नेपालको जित भएको छ. एसिसी प्रिमियर कपको तयारी स्वरूप खेलिएको पहिलो अभ्यास खेलमा नेपालले भारतको कर्नाटकलाई 116 रनले हराएको छ. मलेसियामा हुने प्रिमियर कपको तयारीका लागि नेपाली टिम अहिले भारतमा रहेको छ.
1: बाली र माटो अनुसार
7: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा. हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौँ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले. भनिन्छ संसारभरका मानिसको खान पान र जीवनशैली फेरि प्रकृतितर्फ फर्कँदैछ. त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृतितर्फ फर्कने क्रम बढ्दै गएको छ. नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्. हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो. अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो. आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ. गैंडाकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो. सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो. घाँटी सुक्खा हुने समस्या.
8: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए. यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिनपछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
7: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या 20-19 भएन।
8: सरकारी अस्पतालमा नि गएँ अनि मलाई त्यो औषधि खाएर सन्च भएन।
7: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइनसोक नारायणगढमा जानुभयो।
8: मैले रेडियोहरू सुन्दा पनि वैदिक एकदम सन्च भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गएँ।
7: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
8: सबैजनाले विश्वास गरे हुन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्च हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र तपाईँले मलाई चाहिँ हुँदैन भनेर गएकी नभन्दै मेरो विश्वास मैले जे बोकेर गएकी त्यो मैले पुरा पाएँ।
7: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ
8: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले किनभने मलाई त यो आयुर्वेद भन्ने त्यसरी विश्वास लाग्छ भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन यो एकदम सत्य हो।
7: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
8: पेटमा यो आन्द्रा खाला गएको भन्ने अब उहाँ दुबईमा कति खर्च गरे 8-9 लाख खर्च गरे काठमाडौँ आएर खर्च गरे पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि 1 महिना औषधि खाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
7: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
8: त्यो सरसँग गएर यस्तो यस्तो समस्या सचर अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्च भयो।
7: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
8: अहिले भरपूर विश्वास गर्छ के अहिले के उहाँ छुट्टी आयो विदेशबाट नि आयो त्यहाँ सरलाई भेट्यो एक फेरि जच आयो पनि फेरि त्यसले 45 दिनको औषधि लग्यो दिदी मलाई वैदिकले सन्च बनायो केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
7: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जडैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
9: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक आनन्द मार्ग चितवन मोबाइल 98550 50934।

0: सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज एवं युट्युब सँगै हाम्रो पात्रो र नेपाली पात्रो मोबाइल एप्स मार्फत संसारभरेकै साथ प्रसारण भइरहेको बिहान 6:30 बजेको विजय खबरमा माया कडेलको नमस्कार। विजय खबरमा प्रमुख खबरका मुख्य शीर्षकहरू। दियालो बंगालाबाट 24 लाख राजस्व संकलन, स्कूल बसको यात्रा सुरक्षित बनाउन साइरन जडान गरिने, बिकुको तेस्रो चरणको वक्तित्व कला प्रतियोगिता सम्पन्न। नवलपुरमा भन्सार छलीको सामान बरामद, सबै सरकारी कर्मचारीलाई 15 दिनमै तलब निकासा गर्न महालेखाको परिपत्र। र बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापा बन्ने, टप एन टी20 क्रिकेट श्रृङ्खला खेल्न नेपाली क्रिकेट टोली अस्ट्रेलिया प्रस्थान।
1: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
2: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
1: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
2: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि, बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि।
3: ए ल ल जाऊ जाऊ जाऊ।
4: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
5: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612204437।
2: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
6: महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खाने पानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खाने पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
0: विजय खबरमा अब खबर विस्तारमा। सुरुवातमा दियालो बंगालाबाट 24 लाख राजस्व संकलन भएको छ। सोही प्रसङ्गबाट गत आर्थिक वर्षमा 25,425 जनाले भरतपुरको दियालो बंगाला अवलोकन गरेका छन्। यसमध्ये भारत र चीनका पर्यटक समेत रहेका छन्। भरतपुर महानगरपालिकाकी सूचना अधिकारी मेनुका पण्डितका अनुसार गत आर्थिक वर्षमा ज्येष्ठ नागरिक 169 जना र विद्यार्थी 1,533 जनाले बंगलाको भ्रमण गरेका छन्। 2081 साल असार 23 गतेदेखि सर्वसाधारणका लागि खुल्ला गरिएको यो बंगला भरतपुर 1 मा पर्दछ। यहाँ आएका पर्यटकहरू बाट 24,58,400 रुपियाँ राजस्व संकलन भएको उहाँले बताउनु भएको छ। उठेको राजस्वको 60% नेपाल ट्रस्ट र 40% भरतपुर महानगरपालिकाले पाउने गरी सर्वसाधारणका लागि खुल्ला गरिएको हो। यहाँ घुम्न आएका पर्यटक मध्ये ज्येष्ठ नागरिक, विद्यार्थी, अपाङ्गहरूका लागि 50, स्वदेशी पर्यटकहरूका लागि 100 रुपियाँ र विदेशी पर्यटकहरूका लागि 200 रुपियाँ प्रवेश शुल्क लाग्ने गर्दछ। ट्रस्टको मातहतमा रहेको यो बंगला महानगरपालिकाको आग्रहमा सर्वसाधारणका लागि खुल्ला गरिएको थियो। जाडो महिनामा तत्कालीन राज परिवारले यही दरबारमा धेरै समय बिताउने गरेको जनाइएको छ। शिकार खेल्न आउँदा बस्ने ठाउँ ऐतिहासिक महत्व बोकेको दरबार भित्र पहिलो तलामा ठूलो बैठक कक्ष रहेको छ। यसको भित्तामा पूर्व राजा महेन्द्र र वीरेन्द्रको तस्विर देख्न सकिन्छ। भर्याङमा 2026 सालमा तत्कालीन राजा महेन्द्रले शिकार गरी मारेको घडियाल गोई सजाएर राखिएको छ। भित्तामा बाघको टाउको जस्तै जस्ताको त्यस्तै राखिएको छ। दरबारमा 5 खोपी बेडरूम छन्। 1 खोपी तत्कालीन रत्न राज्यको हो भने 2 तत्कालीन राजा र 3 रानी, 4 र 5 तत्कालीन राजपरिवारका अन्य सदस्यका लागि हुन्। सबै खोपीमा शौचालय रहेका छन्। तत्कालीन राजपरिवारले प्रयोग गरेका सामग्री अहिले पनि जस्ताको तस्तै रहेको छ। दरबारको छेउमा दरबारका महिला सुसारेका लागि नानीगञ्ज छ भने सँगै तत्कालीन राजाको सुरक्षा गार्डका लागि एडीसी क्वार्टर रहेको छ। केही पर सवारी साधन राख्नका लागि ग्यारेज रहेको छ। त्यसको छेउमा रहेको पौडी पोखरीमा अहिले पानी भने छैन। कपडा फेर्नका लागि बनाइएको आडैको घरमा नेपाल ट्रस्टको एकाइ चलेको छ। तत्कालीन राजपरिवारले प्रयोग गरेका यी संरचना हेर्न सर्वसाधारण लालायित भएपछि भरतपुर महानगरपालिकाले ट्रस्टलाई आग्रह गरेर सञ्चालनमा ल्याएको कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले बताउनुभयो। बिकु बचत तथा रेडियो सहकारी संस्था लिमिटेडको 3600 वार्षिक उत्सवको अवसरमा आयोजित माध्यमिक विद्यालय स्तरीय वक्तित्व कला प्रतियोगिताको तेस्रो चरण हिजो गैडाकोटमा सम्पन्न भएको छ। नवलपुर र चितवन क्षेत्रका 22 विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको प्रतियोगितामा विद्यार्थीहरूले बिकु र प्रविधि विषयमा आफ्नो धारणा, विचार तथा प्रस्तुति प्रस्तुत गरेका थिए। प्रतियोगिताले विद्यार्थीहरूलाई वक्तित्व कला, सृजनशीलता, तार्किक क्षमता तथा समसामयिक विषय वस्तु प्रतिको बुझाइ विकास गर्न सहयोग पुग्ने आयोजकले जनाएको छ। प्रतियोगितामा गैडाकोट इङ्ग्लिस स्कुल गैडाकोटकी सलिना थापा छेत्री प्रथम हुनुभएको छ। त्यस्तै नारेडी नमुना माध्यमिक विद्यालय भरतपुरकी प्रकृति कोइराला द्वितीय, कालिका नमुना माध्यमिक विद्यालय गैडाकोटकी लक्ष्मी सापकोटा तृतीय तथा श्री माध्यमिक विद्यालय गौरीगञ्ज भरतपुरकी समीक्षा कणेलले सान्त्वना स्थान हासिल गर्नुभएको छ। बिको बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष प्रेम प्रसाद सापकोटाले वक्तित्व कला प्रतियोगिताले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटनसँगै सहकारी र प्रविधिबारे नयाँ पुस्तालाई जानकारी गराउन महत्त्वपूर्ण भूमिका खेल्ने बताउनु भएको छ। उहाँले प्रविधिको सही र सृजनात्मक प्रयोग मार्फत सहकारी क्षेत्रलाई अझ प्रभावकारी, पारदर्शी र सेवामैत्री बनाउन सकिने धारणा व्यक्त गर्नुभयो। गैडाकोट नगरपालिकाका नगर शिक्षा अधिकारी खेम प्रसाद आचार्य विद्यार्थीको सर्वाङ्गीण विकासका लागि पाठ्य पुस्तकमा आधारित शिक्षासँगै वक्तित्व कला, सृजनशीलता र व्यवहारिक ज्ञान आवश्यक रहेको बताउनुभयो। उहाँले बिकु र प्रविधि जस्तो समसामयिक विषयमा विद्यार्थीहरूले आफ्ना विचार प्रस्तुत गर्ने अवसर प्रदान गर्नु सकारात्मक भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले विद्यार्थीको आत्मविश्वास र नेतृत्व क्षमता विकासमा सहयोग पुग्ने बताउनुभयो। कार्यक्रममा संस्थाका उपाध्यक्ष कालिदास गौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। संस्थाका निवर्तमान अध्यक्ष ओम प्रसाद सापकोटा तथा विजय सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका अध्यक्ष त्रिलोचन सापकोटाले शुभकामना मन्तव्य राख्नु भएको थियो। त्यसै गरी लेखा सुपरिवेक्षण समितिका संयोजक कमल सुवेदीले प्रतियोगिताको विषयवस्तु तथा कार्यक्रमको उद्देश्यबारे सम्बोधन गर्नुभएको थियो। वक्तित्व कला प्रतियोगितामा विद्यार्थीहरूले सहकारी क्षेत्र र प्रविधि बीचको सम्बन्ध, प्रविधिको बढ्दो प्रयोग, सहकारी संस्थाका सेवा प्रवाहमा प्रविधिको विकास, प्रविधिको भूमिका तथा प्रविधिको प्रभाव लगायतका विषयमा आफ्ना धारणा प्रस्तुत गरेका थिए। प्रतियोगिताले विद्यार्थीहरूलाई सहकारीका गतिविधि र आधुनिक प्रविधि बीचको सम्बन्धबारे जानकारी गराउँदै आफ्ना विचार स्पष्ट रूपमा राख्न प्रस्तुत गर्ने अवसर प्रदान गरेको आयोजकको भनाइ छ। कार्यक्रमको सहजीकरण संस्थाका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद पौडेल तथा ऋण विभाग प्रमुख पूर्ण प्रसाद सापकोटाले गर्नुभएको थियो। कार्यक्रममा बिकुको सञ्चालक समितिका पदाधिकारी सदस्यहरू, विभिन्न समितिका सदस्यहरू, सेवा केन्द्र व्यवस्थापन उपसमितिका पदाधिकारीहरू, शिक्षक विद्यार्थी, विभागीय प्रमुख, सेवा केन्द्र तथा संस्थाका अन्य सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। हरेक स्कुल बसमा साइरन एक किसिमको आवाज आउने उपकरण जडान गरिने भएको छ। स्कुल बसको गति सीमित बनाउन उपकरण जडान गर्न लागि हो। चितवनका हरेक स्कुल बसको गति प्रति घण्टा 40 किलोमिटरमा सीमित हुनुपर्नेछ। बढी गतिमा चलाउन साथ बसभित्र रहेको साइरन बच्नेछ। प्रति घण्टा 40 किलोमिटरभन्दा बढी गतिमा स्कुल बस चलाए एक किसिमको साइरन बज्नेछ। साइरन बजेको बस कारबाहीमा पर्नेछ। चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भन्नुभयो, त्यसका लागि बसमा उपकरण जडान गरिन्छ। त्यसका लागि 15 दिनको समय दिइएको छ। हरेक स्कुल बसको यात्रा सुरक्षित बनाउन यस्तो उपकरण जडान गर्न लागि प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताउनुभयो। उपकरण स्कुल आफैले खरिद गर्नुपर्ने समेत उहाँले बताउनु भएको छ। नवलपुर प्रहरीले ठुलो परिणाममा भन्सार छलीका कपडा तथा तयारी पोसाक बरामद गरेको छ। पूर्व पश्चिम राजमार्गमा बेलबिजक नभएको भन्सार छलीको सामान ओसार पोसार भइरहेको सूचनाका आधारमा 62,50,500 रुपियाँ बराबरका सामान बरामद गरेको प्रहरीले जनाएको छ। काउसती नगरपालिका 8 फलफुल चोकमा खटिएको प्रहरी चेकिङ टोलीले पश्चिमबाट पूर्व नारायणगढ तर्फ जाँदै गरेको N3K 4672 नम्बरको ट्रक जाँच गर्ने क्रममा बिलबिचक नभएको लुकाई छिपाई राखिएको सामान फेला पारेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिनुभएको छ। प्रहरीले ट्रकमा विभिन्न रङका 1,500 थान साडी तथा ठुलो परिणाममा काँचो कपडा फेला पारेको पण्डितले जानकारी दिनुभयो। बरामद सामानको कुल मूल्य करिब 62,50,500 रुपियाँ रहेको उहाँको भनाइ छ। बरामद सामान आवश्यक कारवाहीका लागि ट्रक र ट्रक चालक सहित महेशपुर भन्सार कार्यालय नलप्रासी पठाइएको छ। बरामद सामानको थप अनुसन्धान तथा आवश्यक कारवाही महेशपुर भन्सार कार्यालयबाट हुने जनाइएको हो। संघीय सरकार मातहतका निकायमा कार्यरत सबै सरकारी कर्मचारीलाई 15-15 दिनमै तलब भत्ता निकासा गर्न महालेखा नियन्त्रक कार्यालयले परिपत्र गरेको छ। महालेखा नियन्त्रक कार्यालयले परिपत्र मार्फत अर्धमासिक रूपमा तलब भत्ता भुक्तानी गर्ने व्यवस्था मिलाउन मातहतका सबै कार्यालयलाई निर्देशन दिएको हो। अर्थ मन्त्रालयको नीतिगत मार्गदर्शन र बजेट वक्तव्यको नयाँ व्यवस्था लागू गर्न लागि कार्यालयले जनाएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार संघीय सरकार अन्तर्गतका निकायमा कार्यरत कर्मचारीहरूलाई हरेक महिनाको 15 दिन कटेपछि अर्ध मासिक रूपमा तलब भत्ता भुक्तानी गरिनेछ। बजेट वक्तव्य अनुसारको कर्मचारी प्रोत्साहन भत्ता समेत यसै प्रक्रियाबाट भुक्तानी गर्न निर्देशन दिएको छ। भरतपुर महानगरपालिका 1 ठिमुरा स्थित साबिकको ठिमुरा रिसोर्ट नयाँ व्यवस्थापनका साथ होटल रिभरसाइड रिट्रिट नामबाट सञ्चालनमा आएको छ। भदौ 1 गतेदेखि नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको यस होटललाई भरतपुर स्थित होटल रोयल सेन्चुरीमा लामो समय काम गरेको टिमले सञ्चालनमा ल्याएको हो। नारायणगढको व्यस्त बजारबाट नजिक भए पनि सतनचुली सामुदायिक वनको काख र त्रिशुली नदीको किनारमा अवस्थित यो होटल प्राकृतिक एवं शान्त वातावरणले भरिपूर्ण रहेको छ। 7 बिघा क्षेत्रफलमा फैलिएको यस रिसोर्टले आगन्तुकलाई आकर्षक रिभर भ्यूको अनुभव गराउने सञ्चालकको बनाइरहेको छ। होटलमा हाल 25 सुविधा सम्पन्न कोठाहरू उपलब्ध छन् भने वातावरणीय प्रभाव मूल्याङ्कन गरेर 75 कोठा सञ्चालनको अनुमति दिएको छ। यसबाहेक रिसोर्टमा 1500 क्षमताको विशाल सभा हालका साथै 50 र 100 जना क्षमताका अन्य साना सभा कक्षहरू पनि निर्माण गरिएका छन्। चितवनमा ठुला तथा साना सभा सम्मेलन र कर्पोरेट कार्यक्रमका लागि यो गन्तव्य अत्यन्त उपयुक्त हुने विश्वास सञ्चालकहरूको रहेको छ। तमु गुरुङ सञ्चारकर्मी सङ्घ नेपालले सञ्चारकर्मी तथा साहित्यकार गौरी तमुलाई सम्मान गरेको छ। चितवनका माध्यममा सञ्चार माध्यममा पहिलोपटक तमु भाषामा समाचार प्रसारण गर्नुभएकी गौरी तमुलाई चौथो गुरुङ भाषा प्रसारण दिवसका अवसरमा सम्मान गरिएको हो। इच्छा कामना गाउँपालिका दुई स्थित घुर्को सामुदायिक होमस्टेमा आयोजित कार्यक्रममा प्रमुख अतिथि एडजोन तथा फोनिसका पूर्व अध्यक्ष दण्ड गुरुङले गौरी तमुलाई सम्मान पत्र प्रदान गर्नुभएको हो। एडजोनले तमु भाषामा समाचार तथा कार्यक्रम प्रकाशन प्रसारण गर्ने अग्रज सञ्चारकर्मीलाई विगत चार वर्षदेखि सम्मान गर्दै आएको छ। 2051 भदौ 1 गते रेडियो नेपालबाट पहिलोपटक गुरुङ तामाङ मगर लगायतका मातृभाषामा समाचार प्रसारण भएको थियो। सोही दिनको स्मरणमा एडजोनले हरेक वर्ष भदौ 1 गते गुरुङ भाषा प्रसारण दिवस मनाउँदै आएको हो। प्रसारण दिवसका अवसरमा यसअघि गोविन्द गुरुङ, गणेशमान गुरुङ र अनिता गुरुङ सम्मानित भइसक्नु भएको छ। कार्यक्रम एडजोनका अध्यक्ष लाला गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमको सञ्चालन महासचिव चित्र सोल्टी गुरुङले गर्नुभएको थियो। चितवनका प्रमुख जिल्लाधिकारी सिडिओ गणेश अर्यालले आफ्नो फोटो दुरुपयोग गर्ने व्यक्तिलाई व्यक्तिहरू विरुद्ध साइबर ब्युरोमा उजुरी दिने हुनुभएको छ। सामाजिक सञ्जाल फेसबुकमा केही व्यक्तिहरूले सिडिओ गणेश अर्याल भरतपुर महानगरको मेयरमा उठ्दै भने भ्रामक कन्टेन्ट हालेका थिए। भ्रामक र कपोकल्पित कन्टेन्ट हाल्ने व्यक्तिहरू विरुद्ध उजुरी दिन लागेको अर्यालले बताउनु भएको हो। रुटिन अफ चितवन बन्द नामक फेसबुक पेज लगायत अन्य व्यक्तिहरूले अर्यालको फोटो प्रयोग गरी भरतपुरको मेयरमा चुनाव लड्न लागेको भनी लेखेका थिए। रुटिन अफ चितवन बन्द नामक फेसबुक पेजले भने गलत सूचनाका कारण सो पोस्ट हुन गएको भन्दै माफी समेत मागेको छ। विजय खबरमा खबरको सिलसिला अझै जारी छ, हामीसँगै रहनुहोला।
7: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
8: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
7: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
8: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउनु र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
7: ए हो र बाबु?
8: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
7: ए
8: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
7: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: तीजको किनमेल चितवन प्रदर्शनी केन्द्रमा भन्ने मूल नाराका साथ महिला दिदी बहिनीहरूको महान पर्व हरितालिका तीजको अवसरमा 2083 भाद्र 19, 20 र 21 गति चितवन प्रदर्शनी केन्द्र भरतपुरमा चौथो तीज विशेष उद्यमशील एक्सपो तथा व्यापार मेला 2083 आयोजना हुँदैछ।
11: मेलाका मुख्य आकर्षणहरू
10: स्थानीय स्वदेशी तथा विदेशी औद्योगिक उत्पादनहरूको विशेष प्रदर्शनी
11: भाद्र 19 गते शुक्रबार बिहान 10 बजेदेखि कृष्ण भजन प्रतियोगिता,
10: भाद्र 20 गते शनिबार बिहान 9 बजेदेखि उद्यमशीलता र रोजगार प्रवर्धनमा स्थानीय सरकार विषय तीज गीत प्रतियोगिता,
11: भारत बङ्गलादेश भुटान लगायतका देशहरूबाट आउने प्रदर्शकहरूले भाद्र 22 र 23 आफ्ना औद्योगिक उत्पादनहरूको थप बिक्री वितरण गर्नेछन्।
10: आयोजक चितवन उद्योग संघ महिला उद्यमी मञ्च,
11: संरक्षक चितवन उद्योग संघ।
10: स्थल बुकिङ का लागि सम्पर्क
11: 97-76-19-607 र 98-55-33-553।
0: विश्रामपछि विजय खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापा मुख्यमन्त्री बन्ने हुनुभएको छ। मंगलबार एमाले सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश बस्नेत र उपत्यका प्रदेश इन्चार्ज राजन भट्टराई सहित एमाले प्रदेश सांसदहरूको छलफलले संसदीय दलको नेतामा जगन्नाथ थपलियालाई कामै राखेर किरण थापालाई मुख्यमन्त्री बनाउने सहमति भएको हो। सहमति लगत्तै दलको बैठक बसेर निर्णय गर्ने एमालेको तयारी रहेको छ। यसअघि दलको नेता परिवर्तन गरी पूर्व स्वास्थ्य मन्त्री समेत रहनुभएका किरण थापालाई मुख्यमन्त्री बनाउन संसदीय दलका नेता जगन्नाथ जेएन थपलिया विरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको थियो। यसअघि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले सोमबार प्रदेश प्रमुख समक्ष राजीनामा दिएसँगै नयाँ सरकार गठन प्रक्रिया सुरु भएको थियो भने प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले सोमबार नै नयाँ मुख्यमन्त्री नियुक्तिको लागि दावी पेश गर्न आह्वान गर्नुभएको थियो। उहाँले संविधानको धारा 168 को उपधारा 2 बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई बिहिबार अपरान्ह 4 बजेसम्म मुख्यमन्त्रीका लागि दावी पेश गर्न समय अवधि दिनुभएको थियो। नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी बीच भएको सहमति अनुसार बागमतीमा नयाँ सरकारको नेतृत्व एमाले गर्ने भनिए पनि एमालेभित्र मुख्यमन्त्रीको पदका लागि आन्तरिक खराब हुँदा एमाले मुख्यमन्त्रीको टुङ्गो लगाएको थिएन। बागमती प्रदेश सभामा काङ्ग्रेस 36 सिट सहित सबैभन्दा ठूलो दल छ। नेकपाको 26 सिट नेकपा एमालेको 25 सिट रहेको छ भने अन्य साना दल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको 12 नेपाल मजदुर किसान पार्टीको 3 र हाम्रो नेपाली पार्टीको 2 सिट रहेको छ। प्रदेश सभामा निर्वाचित 110 जना प्रदेश सभा सदस्य मध्ये 6 जनाले गत प्रतिनिधि सभा निर्वाचनमा उम्मेद्वार बन्न राजीनामा दिएपछि हाल प्रदेश सभामा 104 सदस्य रहेको छ। बागमतीमा नयाँ सरकार गठनका लागि 53 जना प्रदेश सभा सदस्यको बहुमत पुर्याउनु पर्ने हुन्छ। एमाले र नेकपा मिलेर 951 सांसद सरकार बनाउँदा 2 सिट पुग्हुन्छ। बहुमत पुर्याउन अन्य साना दललाई सरकारमा सहभागी गराउनु पर्ने हुन्छ। प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज श्रेष्ठले शिष्टाचार भेट गर्नुभएको छ। रक्षा मन्त्री समेत रहनुभएका प्रधानमन्त्री शाहसँग सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सेनाध्यक्ष श्रेष्ठले हिजो शिष्टाचार भेटवार्ता गर्नुभएको हो। उक्त भेटमा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव समेत सहभागी हुनुहुन्थ्यो। प्रधान सेनापति अशोक राज सुखदेलको औपचारिक निमन्त्रणामा सेनाध्यक्ष सेठ 4 दिने भ्रमणको सिलसिलामा आइतबार काठमाडौँ आउनु भएको थियो। सेनाध्यक्ष सेठलाई सोमबार राष्ट्रपति रामचन्द्र पौडेलज्यूले नेपाली सेनाको मानार्थ महारथीको दर्जा निचिन्ह प्रदान गर्नुभएको थियो। नेपाल र भारत बीच सन् 1950 एक अर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा निचिन्ह प्रदान गर्ने परम्परा रहेको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले किसानबाट खरिद गरेको दूधको भुक्तानी अवधि घटाउने प्रतिबद्धता जनाउनु भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा सांसद निष्कल राईले उठाउनु भएको प्रश्नको जवाफ दिँदै उहाँले विगतमा किसानको दूधको भुक्तानी अवधि 8 महिनाबाट घटाएर हाल 3 महिनामा जारी हो र आगामी दिनमा त्यसलाई अझ कम गर्ने जानकारी दिनुभएको छ। नेपाली कम्युनिस्टले असोज 16 गतेदेखि 19 गतेसम्म हुने 15औं महाधिवेशनका लागि सभापति गगन थापाको संयोजकत्वमा महाधिवेशन व्यवस्थापन समिति गठन गरेको छ। साउन 24 गतेदेखि भदौ 1 गतेसम्म चलेको केन्द्रीय समिति बैठकको निर्णय हिजो सार्वजनिक गर्दै प्रवक्ता देवराज चालिसेले सभापति थापाकै संयोजकत्वमा महाधिवेशन व्यवस्थापन समिति गठन गरेको जानकारी दिनुभएको छ। नेपाली काङ्ग्रेसको 15औं महाधिवेशन व्यवस्थापन समिति पार्टी सभापति गगन कुमार थापाको संयोजकत्वमा रहनेछ र यसमा आवश्यक सदस्यहरू रहनेछन्। महाधिवेशनलाई भव्य रूपमा सम्पन्न गर्न मूल समितिले आवास खाद्य व्यवस्था मञ्च व्यवस्थापन अतिथि संस्कार स्वास्थ्य लगायत विभिन्न उपसमितिहरू निर्माण गर्नेछ। यसमा रहने संयोजक एवं अन्य सदस्यहरूका नामावली पछि प्रकाशित गरिने समेत जनाइएको छ। बैठकले गरेका निर्णय सार्वजनिक गर्दै प्रवक्ता चालिसेले भन्नुभएको हो। पार्टीको महाधिवेशनमा मुख्य राजनैतिक प्रस्ताव सभापति थापाले पेश गर्नुहुनेछ, जसमा आगामी दशक लोकतन्त्र र काङ्ग्रेस विषयलाई विशेष महत्त्व दिने काङ्ग्रेसले जनाएको छ। नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति सहज बन्दै गएको भन्दै अनावश्यक सिलिन्डर सञ्चय नगर्न आग्रह गरेको छ। काठमाडौँ उपत्यकाको औसत मागभन्दा बढी सिलिन्डर आपूर्ति भइरहेको उल्लेख गर्दै निगमले केही दिनमा अवस्था सामान्य हुने उल्लेख समेत गरेको छ। उद्योगी व्यवसायीका अनुसार अहिले आपूर्तिका कारण ग्यासको समस्या भएको होइन। गत फागुनमा बाह्य कारणले ग्यास आयातमा कमी आएपछि सरकारले समस्या समाधानका लागि आधा भरिएको सिलिन्डर बिक्री सुरु गरेको थियो। त्यसको असर अहिले देखिएको बताइएको छ, तर लामो समयसम्म यो असर नहुने बताइएको हो। एलपी ग्यास उद्योग सङ्घ नेपालका अध्यक्ष कृष्ण भक्त श्रेष्ठका अनुसार सोमबारदेखि डिलर मार्फत नै ग्यास बिक्री गर्न थालेपछि अहिले धेरै सहज भएको समेत उहाँले बताउनु भएको छ। उहाँका अनुसार अबको एक सातामा सबै समस्या समाधान हुने देखिएको समेत बताउनुभयो। निगमका अनुसार सामान्य अवस्थामा मुलुकभर दैनिक 110,000 हाराहारीमा सिलिन्डर बिक्री हुन्छ, तर चालु आर्थिक वर्ष को साउनमा मात्रै 57,316 मेट्रिक टन एलपी ग्यास अर्थात् 40,36,364 थान सिलिन्डर बिक्री भएको छ। जुन अघिल्लो गत 2082-83 साउनको तुलनामा करिब 29.3% बढी हो। गत आर्थिक वर्ष को 44,318 मेट्रिक टन एलपी ग्यास अर्थात् 31,20,986 थान सिलिन्डर बिक्री भएको थियो। त्यसै गरी अघिल्लो आर्थिक वर्ष 2081-82 साउनमा 45,735 मेट्रिक टन अर्थात् 32,20,775 थान सिलिन्डर बिक्री भएको थियो। यो चालु आर्थिक वर्षको साउनमा भने 57,316 मेट्रिक टन एलपी ग्यास बिक्री भएको छ। चालु आर्थिक वर्ष 2083-84 पहिलो महिनामा साउनमा वैदेशिक लगानी प्रतिबद्धता उल्लेख्य रूपमा घटेको छ। गत आर्थिक वर्षको साउनको तुलनामा यस वर्ष वैदेशिक लगानी प्रतिबद्धता करिब 84% घटेको हो। उद्योग विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2082-83 साउनमा 24,10,49,00,000 रुपियाँ बराबरको वैदेशिक लगानी स्वीकृत भएको थियो। चालु आर्थिक वर्षको साउनमा भने 3,77,28,00,000 रुपियाँको मात्र लगानी स्वीकृत भएको छ। यो गत वर्षको तुलनामा 20,33,21,11,000 रुपियाँ कम हो। विजय खबरमा अब पालो भएको छ खेल खबरको। टप एन टी ट्वेन्टी क्रिकेट श्रृङ्खला खेल्न एक क्रिकेट टोली अस्ट्रेलिया प्रस्थान गरेको छ। टोली त्यसतर्फ प्रस्थान गरेको नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ। अस्ट्रेलिया जाने 15 सदस्यीय टोलीलाई क्यानले आइतबार नै विदाई गरेको थियो। यसपटक अस्ट्रेलियामा रहँदा नेपालको कप्तानी अनिल कुमार शाहले गर्नुहुनेछ। यही शुक्रबारदेखि सुरु हुने टप एन टी ट्वेन्टी श्रृङ्खला नेपालले पहिलो खेलमा नर्दर्न टेरिटोरी स्ट्राइकसँग खेल्नेछ। नेपालले शनिबार बङ्गलादेशको हाई पर्फर्मेन्स भदौ 8 होबार्ट हरिकेन्स एकाडेमी, भदौ 10 अस्ट्रेलियन क्यापिटल टेरिटोरी, भदौ 11 हैदराबाद किङ्स मेन एकाडेमी तथा भदौ 13 भिक्टोरिया CA11 खेल्ने तालिका रहेको समेत जनाइएको छ। क्यानका अनुसार अस्ट्रेलियामा रहँदा नेपाली टोलीले न्युजिल्यान्ड ए, तास्मानिया र साउथ अस्ट्रेलियासँग एक दिवसीय अभ्यास खेल समेत खेल्ने जनाइएको छ। नेपाली टोलीमा अनिल कुमार शाह कप्तान, मयन यादव, तीर्थराज दास, कुशल भोर्तेल, पवन सराफ, रिजन ढकाल, कुशल मल्ल, लोकेश पम, रसिद खान, शाहवालाम, आकाश चन्द्र, नारायण जोशी, दिनेश अधिकारी, विपिन खत्री, दीपक डुम्रे रहनु भएको छ। भारतका विकेट किपर ब्याटर ऋषभ पन्त टेस्ट क्रिकेटमा सबैभन्दा छिटो 100 छक्का प्रहार गर्ने खेलाडी भन्नुभएको छ। 28 वर्षीय ब्याटर पन्तले घरेलु टोली श्रीलङ्कासँगको पहिलो टेस्टमा यो उपलब्धि हासिल गर्नुभएको हो। उहाँ टेस्ट क्रिकेटमा 100 शतक प्रहार गर्ने पहिलो भारतीय खेलाडी पनि बन्नुभएको छ। विजय खबरमा अब पालो भएको छ मौसम खबरको। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ, जसको प्रभावले हाल देशभर साधारणतया बादल लागेको छ। कोशी बागमती गण्डकी लुम्बिनी कर्णाली सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ भने देशका पहाडी भूभागको धेरै स्थानमा भने वर्षा हुनेछ। बागमती गण्डकी लुम्बिनी सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान र मधेस प्रदेश साथै कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा मात्र मध्यमसम्मको वर्षा हुने जनाइएको छ। कोशी बागमती गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको तराई र मधेस प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना रहेको समेत जनाइएको छ। यिनै खबरसँगै हामी विजय खबरको अन्त्यमा आइसकेका छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। दियालो बङ्गालाबाट 24 लाख राजस्व सङ्कलन, स्कुल बसको यात्रा सुरक्षित बनाउन साइरन जडान गरिने, बिकुको तेस्रो चरणको व्यक्तित्व कला प्रतियोगिता सम्पन्न। नवलपुरमा भन्सार छलीको सामान बरामद, सबै सरकारी कर्मचारीलाई 15 दिनमै तलब निकासा गर्न महालेखाको परिपत्र। र बागमती प्रदेशको नयाँ मुख्य

0: हरियो बोरा थियो होइन र साउजी?
1: लौ तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
0: स्वाद मात्र होइन प्रेम पस्कने।
2: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
3: बगैचा एडभेन्चर रिसोर्ट
2: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित। बगैचा एडभेन्चर रिसोर्ट, जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो सास, थारू सांस्कृतिक नृत्यको साथ।
3: बगैचा एडभेन्चर रिसोर्ट,
2: हर्स राइडिंग र अक्स कार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
3: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, कैडाकोट 11, नवलपुर। मोबाइल नम्बर 98570-82693, 98570-82696।
4: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
6: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
7: मेरो तोलाकान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
8: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन। मोबाइल 98550-50934।
9: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
10: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
9: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
10: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इला रिसोर्ट मौला काली।
9: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इला रिसोर्ट मौला काली।
10: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इला रिसोर्ट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।
11: ओहो दाई, नमस्कार।
12: नमस्कार,
11: आराम हुनुहुन्छ?
12: आरामै छु।
11: घर त राम्रो बनाउनु भएछ।
12: अँ, यसो भनौँ।
11: अनि दाई, यति राम्रो विद्युतको सामान र यति राम्रो वायरिङ फिनिसिङ कसले गरिदियो?
12: अँ, यहीँ नजिकै छ नि, पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, त्यहीँबाट गराएको।
11: ए, गजबको काम गर्दा रहेछन् त।
13: हजुर, हामी कहाँ विद्युतीय सामग्री, इलेक्ट्रोनिक्स, हाउस वायरिंग, मोटर रिवायरिंग, इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ। साथै होम डेलिभरीको समेत सुविधा रहेको छ। सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, गैडाकोट 4, दर्शन चोक, प्रोप्राइटर विश्व प्रकाश घिमिरे। मोबाइल 98450-66189 र 98071-68139।
14: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
15: आहा, कति राम्रो सजाएको, फर्निचरहरू पनि कति राम्रो राम्रो, पलङ पनि कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
14: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि

0: त्यो पनि उस्तै हुन्छ।
1: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
2: सक्षम फर्निचर, गैडाकुटे ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9550474503 र 9551184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: زي فان اكسر يتسم لفظة.
1: ओहो दिदी घर पनि नयाँ पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको आहा मन नै लोभ्याउने छ त घर नै उज्यालो देखिएको छ मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो
2: हो र बहिनी यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी अनि यो घरमा टाँगेको छ नि यो पर्दा यो कार्पेट अनि यो गलैँचा यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको काङ्ग्रेस चोकमा छ नि गैराकोटको त्यहीँबाट लिएर आएको त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना पर्दा कार्पेट होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि मैले सबै त्यहीँबाट लिएर आएको
1: ओहो दिदी मलाई पनि चाहिएको छ म त्यहीँ जान्छु गइहाले है त
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा कार्पेट गलैँचा स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा कुर्ता सरवाल साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर गैराकोट 4 काङ्ग्रेस चोक प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी मोबाइल नम्बर 98 550 54 692 र 98 550 54 968
4: खै जन्म दर्ता दिनुहोस् त
5: जन्म दर्ता गरेको छैन नि म्याडम
4: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
5: हो र मलाई त थाहा नै थिएन म्याडम
4: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
5: ए पहिला कसैले भनेन
6: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
7: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
8: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
7: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
9: नेपाल सरकार विज्ञापन बोर्ड
10: छोरीको बिहे पनि आँट्यो सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला बुझ त नानी
11: मैले बुझिसकेँ बाबा यहीँ गैराकोट नगरपालिका नजिकै गैराकोट फन पार्क छ नि त्यही गर हुन्न र
10: ल ल गएर तुरुन्त बुक गरिहाल है
12: हामी कहाँ रेस्टुरेन्ट पार्टी प्यालेस तातो चिसो पानी वाइफाई सहितको एसी रुमहरू अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ
13: गैराकोट फन पार्क गैराकोट 5 गैराकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 078 50 15 0 मोबाइल 98 612 20 437
14: जन्म मिति प्रमाणित गर्न थियो के कागजात चाहिन्छ होला
6: एउटा निवेदन नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि बसाइसरी आएको भए सोपको प्रमाणपत्र चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ
13: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
15: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
16: हो श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भर पर्दो तिरपालहरू विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम जर्किन डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
17: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ फोन नम्बर 056 598 833 र 598 834

0: बालबालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
4: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुला लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
5: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
6: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
5: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
6: सम्पर्क चितवन हिमाल डेन्टल प्रणाली, सही चोक नानगढ, चितवन। फोन 0056-4943-73 र 4094-741। शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि। फोन 0056-13-412, मोबाइल 9803-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
7: सर, एउटा प्रश्न सोधौँ है।
8: सोध न
7: सर, यो फोहोर व्यवस्थापन कसरी गर्न सकिन्छ?
8: ए, कति राम्रो कुरा सोध्यौ। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
7: हस्, धन्यवाद सर।
5: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
9: तीजको किनमेल चितवन प्रदर्शनी केन्द्रमा भन्ने मूल नाराका साथ महिला दिदी बहिनीहरूको महान पर्व हरितालिका तीजको अवसरमा 2083 भाद्र 19, 20 र 21 गति चितवन प्रदर्शनी केन्द्र भरतपुरमा चौथो तीज विशेष उद्यमशील एक्सपो तथा व्यापार मेला 2083 आयोजना हुँदैछ।
10: मेलाका मुख्य आकर्षणहरू
9: स्थानीय, स्वदेशी तथा विदेशी औद्योगिक उत्पादनहरूको विशेष प्रदर्शनी।
10: भाद्र 19 गते शुक्रबार बिहान 10 बजेदेखि कृष्ण भजन प्रतियोगिता।
9: भाद्र 20 गते शनिबार बिहान 9 बजेदेखि उद्यमशीलता र रोजगार प्रवर्धनमा स्थानीय सरकार विषय तीज गीत प्रतियोगिता।
10: भारत, बङ्गलादेश, भुटान लगायतका देशहरूबाट आउने प्रदर्शकहरूले भाद्र 22 र 23 आफ्ना औद्योगिक उत्पादनहरूको थप बिक्री वितरण गर्नेछन्।
9: आयोजक चितवन उद्योग संघ, महिला उद्यमी मञ्च,
10: संरक्षक चितवन उद्योग संघ।
9: स्टल बुकिङका लागि सम्पर्क
10: 97-76-19-607 र 98-550-33-553।

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फुड्स प्राली द्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
3: बगैचा एडभेन्चर रिसोर्ट
2: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो सास थारू सांस्कृतिक नृत्यको साथ
3: बगैचा एडभेन्चर रिसोर्ट
2: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
3: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नौलपुर मोबाइल नम्बर 98570 82693 98570 82696
4: नमस्कार स्वयंसेविका दिदी
5: नमस्कार नमस्कार दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
6: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी यिनले गाह्रो माने पनि लान्छु नि
5: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि
4: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध फलफुल सागसब्जी अन्डा माछा मासु खानुपर्छ यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ
5: हो त
6: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी
5: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि छरछिमेकका अरूलाई पनि बताउनुपर्छ
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम के कागजात चाहिन्छ होला
9: एउटा निवेदन चाहिन्छ बुबाको सकल नागरिकता प्रमाणपत्र र शनाखत जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ विवाहित महिला हो भने पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि दुवै कान देखिने पासपोर्ट साइजको दुईवटा फोटो चाहिन्छ चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि
8: घडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश
10: सिद्धार्थ चस्मा घर
11: आँखा सम्बन्धी सम्पूर्ण सेवाहरूको लागि सम्झनुहोस् सिद्धार्थ चस्मा घर
10: भैरव आँखा अस्पतालका संस्थापक एवं सिनियर नेत्र अधिकृत जगन्नाथ पराजुलीज्यूबाट सञ्चालन गरिएको सिद्धार्थ चस्मा घर अब घैडाकोट 4 ओम शान्ति गेट अगाडि
11: हजुर हामी कहाँ नेत्र परीक्षण उपचार तथा परामर्श जस्ता सेवा दिनुका साथै विभिन्न मोडलका चस्माहरू पनि सुपथ मूल्यमा पाइन्छ
12: सम्पर्क सिद्धार्थ चस्मा घर घैडाकोट 4 ओम शान्ति गेट अगाडि फोन 078-50-15-16 मोबाइल 98-470-23-613
13: विजय टाञ्चे
8: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि घैडाकोट फन पार्क घैडाकोट नगरपालिका कार्यालय अगाडि घैडाकोट 5 मोबाइल 98-612-20-437
14: अहिले बिहानको 8 बज्यो

0: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा
1: कहाँ
0: हजुर एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4 N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट
1: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेसन IELTS PT SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ
2: जापान UK अस्ट्रेलिया क्यानाडा USA न्युजिल्यान्ड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556538694 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 0778512094 मोबाइल 9809239394
3: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
4: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने कहीँ 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
5: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पयटार बस्छु समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
6: मेरो तोला गान्ध सुना पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
7: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 9855505934
8: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ त्यो हो बचत गर्ने बानी थोरै थोरै गरेर गरिएको बचतले शिक्षा स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ सहकारीसँग जोडिनुहोस् नियमित बचत गर्नुहोस् आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस् आजै सुरु गरौँ बचत गर्ने बानी स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था गैंडाकोट नवलपरासी बर्दघाट सुस्तापूर्व
9: नमस्ते डाक्टर सर
10: नमस्ते बस्नुस् न भन्नुस् त के हो
9: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
10: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ अनि खाना कति हो खान्छ नि
9: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
10: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य सङ्गठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
9: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
10: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
9: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
10: हो नि बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न सुरु गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
11: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ
12: नेपाल सरकार विज्ञापन बोर्ड 1 युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ
13: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ
12: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ
13: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ
12: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ
13: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन
12: रक्तदान जीवनदान मात्र होइन यो त दानहरू मध्येकै ठूलो दान महादान हो
13: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं
14: जय माता मौनाकाली कालीगण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालिका
15: मौलाकालीका माताको दर्शनलाई सहज बनाएको छ मौलाकाली केबलकारले
14: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौलाकालीका मन्दिर
15: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौलाकाली
14: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौलाकाली
15: धार्मिक पर्यटकीय गन्तव्य मौलाकालीका मन्दिर सँगै इलारी सोट मौलाकाली मौलाकाली केबलकार गैंडाकोट 1 नवलपुर
16: ए बुझेल दाई यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हो
17: ल सुन नरेश भाइ एउटा निवेदन नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2 अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि भएन त
16: भयो दाइ
18: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश

0: बाल बालिकालाई खेलौनाकार भन्दा संस्कार दिनु राम्रो हो। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोलाकान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
5: झाडा पखालाले धेरै दुःख दियो, 3 दिन भइसक्यो निको भएन डाक्टर साहब।
6: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
5: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो के, दशा लाग्यो डाक्टर साहब।
6: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
5: एक मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब।
6: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
5: हजुर।
6: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
5: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: कस्तो
9: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
10: छ नि, जाऊ न त स्विमिङ गर्न।
9: स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
10: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
9: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि, बालबालिका युवा युवतीदेखि सबैका लागि। स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाइ गैंडाकोट फन पार्क छँदैछ नि।
7: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
0: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612-20437।
9: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
0: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौँ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौँ र बचत गर्ने बानी बसालौँ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2 नवलप्रासी बर्दघाट सुस्ता पूर्व। सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाउँ।
11: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बच्नुहोस्।
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
8: ए हेर्नुस् त, यो समाचार त कस्तो असम्मको छ, शेयर गर्दिम कि क्या हो?
11: पक्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
12: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौँ, अफवाह नफैलाऊ, सत्य जाँचौँ, भ्रमबाट बचौँ, जिम्मेवार सञ्चार संस्कृति अपनाऊ।
8: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
13: तीजको किनमेल चितवन प्रदर्शनी केन्द्रमा भन्ने मूल नाराका साथ महिला दिदी बहिनीहरूको महान पर्व हरितालिका तीजको अवसरमा 2083 भाद्र 19, 20 र 21 गति चितवन प्रदर्शनी केन्द्र भरतपुरमा चौथो तीज विशेष उद्यमशील एक्सपो तथा व्यापार मेला 2083 आयोजना हुँदैछ।
14: मेलाका मुख्य आकर्षणहरू
13: स्थानीय स्वदेशी तथा विदेशी औद्योगिक उत्पादनहरूको विशेष प्रदर्शनी
14: भाद्र 19 गते शुक्रबार बिहान 10 बजेदेखि कृष्ण भजन प्रतियोगिता,
13: भाद्र 20 गते शनिबार बिहान 9 बजेदेखि उद्यमशीलता र रोजगार प्रवर्धनमा स्थानीय सरकार विषय तीज गीत प्रतियोगिता।
14: भारत, बङ्गलादेश, भुटान लगायतका देशहरूबाट आउने प्रदर्शकहरूले भाद्र 22 र 23 आफ्ना औद्योगिक उत्पादनहरूको थप बिक्री वितरण गर्नेछन्।
13: आयोजक चितवन उद्योग संघ महिला उद्यमी मञ्च,
14: संरक्षक चितवन उद्योग संघ।
13: स्थल बुकिङका लागि सम्पर्क
14: 97-76-19-607 र 98-55-33-553।
0: विवाह पार्टी सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98-612-20-437।
15: अहिले बिहानको 9 बज्यो।

0: زي فان اكسل اكتس ملفظة
1: جوغو بانسا گر
2: ساوجي ملا ایک بورا بانسا گر لانگ رین چامل دینوس نا
0: لا لینوس
2: होइन सेतो बोरा छ त पहिले हरियो बोरा थियो होइन र साउजी
0: लौ तपाईँलाई थाहा छैन अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ दुवै बोराको चामल उही मूल्य उही गुणस्तर र उही स्वादको हो तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु हजुर जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ साथै प्रत्येक बोरामा आकर्षक उपहार भान्साघर लङ रेन्ज चामल
2: स्वाद मात्र होइन प्रेम पस्कने
1: स्वाद मात्र होइन प्रेम पस्कने
3: बालबालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनु भएको छ होला तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश
4: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
5: मेरो नाम सरिता न्यौपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
6: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पैयटार बस्छु समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
7: मेरो तोलाकान्त सिन्हा पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुला लागेको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ बन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
8: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550-50934
9: हेलो
10: हेलो बहिनी सन्चै छौ
9: हजुर सन्चै छु हजुरलाई कस्तो छ
10: एकदम ठिक छ बहिनी तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु हुलाकमा लिन जाऊ है ट्र्याकिङ नम्बर म म्यासेज गर्छु
9: अनि हुलाकमा पो जानु
10: हो नि हुलाकमा जाऊ न
9: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र
10: हैट तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको
9: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू
10: ल सुन विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन कुरा बुझ्यौ
9: ए सहरमा मात्र होला नि
10: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि
9: थ्याङ्क यू मेरो दाइ आज राम्रो कुरा थाहा भयो
11: नेपाल सरकार विज्ञापन बोर्ड
3: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ
12: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
13: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप
14: हो श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भर पर्दो तिरपालहरू विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम जर्किन डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
12: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ फोन नम्बर 056-598-833 र 598-834

0: FM, except
1: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा
2: जापानिज भाषा कहाँ
1: हजुर एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4 N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट
2: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेसन IELTS PT SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ
3: जापान UK अस्ट्रेलिया क्यानाडा USA न्युजिल्यान्ड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556 38 894 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 0778 50 12 94 मोबाइल 9809233894
4: हो दिदी घर पनि नयाँ पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको आहा मन नै लोभ्याउने छ त घर नै उज्यालो देखिएको छ मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो
5: हो र बहिनी यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी अनि यो घरमा टाँगेको छ नि यो पर्दा यो कार्पेट अनि यो गलैँचा यो सबै चिज मैले न्यु अभिषेक वस्त्रालयबाट लिएर आएको काङ्ग्रेस चोकमा छ नि गैराकोटको त्यहीँबाट लिएर आएको त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना पर्दा कार्पेट होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि मैले सबै त्यहीँबाट लिएर आएको
4: ओहो दिदी मलाई पनि चाहिएको छ म त्यही जान्छु गइहालेँ है त
6: हामी कहाँ आधुनिक डिजाइनका पर्दा कार्पेट गलैचा स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा कुर्ता सरवाल साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ अब आफ्नै सहर गैडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर गैडाकोट 4 काङ्ग्रेस चोक प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी मोबाइल नम्बर 98 550 54 692 र 98 550 54 968
7: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
8: बगैचा एडभेन्चर रिसोर्ट
7: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँस थारू सांस्कृतिक नृत्यको साथ
8: बगैचा एडभेन्चर रिसोर्ट
7: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
8: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कपुर गैडाकोट 11 नवलपुर मोबाइल नम्बर 98 570 82 693 98 570 82 696
9: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली
10: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने कहीँ 20-22 चोटि पनि हुन्थ्यो त्यो भन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
11: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पयटार बस्छु समस्या मेरो पौसोको थियो पौसोकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्ने नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
12: मेरो तोलाकान्त सुनार पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो एकदम टोइलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो मलाई आयुर्वेदमा आएर मैले छायासूत्र गरेको धेरै राम्रो भइसकेको छ
9: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98 550 50 934
13: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ
14: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ सलाई लाइटर मट्टितेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ खाना पकाउने ग्यास सुरक्षित राखौँ
13: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गराउन्।
14: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ, पानीका स्रोतलाई व्यवस्थित गरौँ, समुदायसँग सहकार्य गरौँ।
13: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
14: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौँ।
13: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: ओहो दाई, नमस्कार।
17: नमस्कार,
16: आराम हुनुहुन्छ?
17: आरामै छु।
16: घर त राम्रो बनाउनु भएछ?
17: अँ, यसो भनौँ।
16: अनि दाई, यति राम्रो विद्युतको सामान र यति राम्रो वाइरिङ फिनिसिङ कसले गरिदियो?
17: अँ, यहीँ नजिकै छ नि पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, त्यहीँबाट गराएको।
16: ए, गजबको काम गर्दा रहेछन् त।
18: हजुर, हामी कहाँ विद्युतीय सामग्री, इलेक्ट्रोनिक्स, हाउस वायरिंग, मोटर रिवाइडिंग, इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ। साथै होम डेलिभरीको समेत सुविधा रहेको छ। सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, गैडाकोट 4 दर्शन चोक, प्रोप्राइटर विश्व प्रकाश घिमिरे। मोबाइल 98 456 66 190 र 98 071 68 139।

0: विद्यार्थीको पहिलो रोजाइ विजय सामुदायिक शिक्षा सदन
1: गैराकोट 5 नवलपुर।
0: थप जानकारीका लागि
1: सम्पर्क नम्बर
0: 9855516633
1: 9845486681
0: 9845486643।
1: धन्यवाद।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्ने नहुने चिरचिर पसिना आउने। वैदिकमा गए, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोलाकान्त सुना पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 9855509034।
6: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
7: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
6: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
7: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
6: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
7: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
6: सचेत बनाऊ।
7: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
8: संस्था दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
9: ए, संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो। हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ। संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
10: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
11: विजय तान्छे।
10: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 9862124337।
12: अहिले बिहानको 10 बज्यो।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण, पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो।

0: बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश। बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालू आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोलाकान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
6: हेर त रगतै रगत भो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
7: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
6: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
7: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
6: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको
8: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौँ, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौँ र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
9: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौँ, बालबालिकालाई सडक नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौँ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी।
12: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गरौँ।
11: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
13: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
0: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015 चार, मोबाइल 98612-20437।
14: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
15: आहा, कति राम्रो सजाएको, फर्निचरहरू पनि कति राम्रो राम्रो, पलङ पनि कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
14: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैंडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
16: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
0: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिश क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि, मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: खै जन्म दर्ता दिनुस् त।
2: जन्म दर्ता गरेको छैन नि म्याडम।
1: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
2: हो र, मलाई त थाहा नै थिएन म्याडम।
1: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
2: ए, पहिला कसैले भनेन नि?
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकार्य गरौं।
7: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
8: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
9: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
8: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
9: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
8: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
9: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार गैंडाकोट 1 नवलपुर।

0: तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: बालबालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश। गैंडाकोट नगरपालिकाको विज्ञापन कर बुझाउने सम्बन्धी सार्वजनिक सूचना। स्थानीय सरकार सञ्चालन ऐन 2074 निर्दिष्ट गरे बमोजिम गैंडाकोट नगरपालिकाको आर्थिक ऐन अनुसार सम्बन्धित विज्ञापन सामग्रीको प्रकाश, स्वरूप र दरको क्षेत्राधिकार भित्र रही गैंडाकोट नगरपालिकाको सीमा क्षेत्रभित्र विज्ञापन सामग्री राख्न इच्छुक तथा नगरपालिकाको पूर्व स्वीकृति बिना विज्ञापन सामग्री राखेका सम्पूर्ण विज्ञापन व्यवसायी फर्म तथा कम्पनीहरूले नियमअनुसार आर्थिक वर्ष 2082-83 विज्ञापन कर संकलन फारम प्रविष्ट गरी विज्ञापन सामग्री राख्न सम्बन्धित वडा कार्यालयको सिफारिस सहित अनिवार्य रूपमा विज्ञापन कर बुझाउनका लागि गैंडाकोट नगरपालिकाको राजस्व शाखामा सम्पर्क राख्नु हुन हार्दिक अनुरोध गर्दछौ। गैंडाकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय गैंडाकोट नवलप्रासी बर्दघाट सुस्ता पूर्व।
2: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गए, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोलाकान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
7: ल ल, दुवै जनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा, कति मिलेको जोडी। ए साँच्ची, बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नु पर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाइ सराईको हकमा बसाइ सराईको प्रमाणपत्र, दुला दुलाही दुवै उपस्थित भएर शनाखत गर्नुपर्छ नि। चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
1: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
8: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
9: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
10: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
11: छाती, पेट, मुटुरोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
12: सर्जरी सम्बन्धी सेवा,
11: हाड जोडी सम्बन्धी सेवा,
12: स्त्री तथा प्रसूति रोग सेवा,
11: बाल रोग सेवा,
12: न्युरो सर्जरी सेवा,
11: न्युरो साइकेट्रिक सेवा,
12: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
10: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल, भरतपुर 10-24 चितवन, फोन 0656-5514 र 5255-17।
13: नोट: नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी संचय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
14: तीजको किनमेल चितवन प्रदर्शनी केन्द्रमा भन्ने मूल नाराका साथ महिला दिदी बहिनीहरूको महान पर्व हरितालिका तीजको अवसरमा 2083 भाद्र 19, 20 र 21 गति चितवन प्रदर्शनी केन्द्र भरतपुरमा चौथो तीज विशेष उद्यमशील एक्सपो तथा व्यापार मेला 2083 आयोजना हुँदैछ।
15: मेलाका मुख्य आकर्षणहरू:
14: स्थानीय, स्वदेशी तथा विदेशी औद्योगिक उत्पादनहरूको विशेष प्रदर्शनी
15: भाद्र 19 गते शुक्रबार बिहान 10 बजेदेखि कृष्ण भजन प्रतियोगिता,
14: भाद्र 20 गते शनिवार बिहान 9 बजेदेखि उद्यमशीलता र रोजगार प्रवर्धनमा स्थानीय सरकार विषय तीज गीत प्रतियोगिता,
15: भारत, बङ्गलादेश, भुटान लगायतका देशहरूबाट आउने प्रदर्शकहरूले भाद्र 22 र 23 मा आफ्ना औद्योगिक उत्पादनहरूको थप बिक्री वितरण ग्रहण गर्ने छन्।
14: आयोजक चितवन उद्योग संघ महिला उद्यमी मंच,
15: संरक्षक चितवन उद्योग संघ।
14: स्टल बुकिंग का लागि संपर्क
15: 97674197 र 98550 33553।

0: BJ 战舰。विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खाना का लागी गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडी गैंडाकोट 5 मोबाइल 98612204437।
1: अहिले बिहानको 11 बज्यो।
0: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तँलाई जान्दछन् पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
7: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिनभित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
7: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: 色桑来之旅。
1: ओहो दिदी घर पनि नयाँ पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको आहा मन नै लोभ्याउने छ त घर नै उज्यालो देखिएको छ मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएको छ यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो
2: हो र बहिनी यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी अनि यो घरमा टाँगेको छ नि यो पर्दा यो कार्पेट अनि यो गलैँचा यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको काङ्ग्रेस चोकमा छ नि गैराकोटको त्यहीँबाट लिएर आएको त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना पर्दा कार्पेट होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि मैले सबै त्यहीँबाट लिएर आएको
1: ओहो दिदी मलाई पनि चाहिएको छ म त्यहीँ जान्छु गइहाले है त
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा कार्पेट गलैँचा स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा कुर्ता सरवाल साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर गैराकोट 4 काङ्ग्रेस चोक प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी मोबाइल नम्बर 98 550 54 692 र 98 550 54 968
4: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
5: बगैचा एडभेन्चर रिसोर्ट
4: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो सास थारू सांस्कृतिक नृत्यको साथ
5: बगैचा एडभेन्चर रिसोर्ट
4: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
5: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कपुर गैराकोट 11 नवलपुर मोबाइल नम्बर 98 570 82 693 98 570 82 696
6: खै जन्म दर्ता दिनुहोस् त
7: जन्म दर्ता गरेको छैन नि म्याडम
6: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
7: हो र मलाई त थाहा नै थिएन म्याडम
6: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
7: ए पहिला कसैले भनेन
8: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
9: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
10: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
9: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
11: नेपाल सरकार विज्ञापन बोर्ड
12: महत्त्वपूर्ण सूचना छ एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस् गर्मी बढेसँगै खानेपानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ खानेपानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस् खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस् पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस् आफ्नो घर टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस् स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस् जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश
13: जन्म मिति प्रमाणित गर्न थियो के कागजात चाहिन्छ होला
8: एउटा निवेदन नागरिकता प्रमाण पत्रको प्रतिलिपि नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि बसाइसरी आएको भए सोखको प्रमाणपत्र चालू आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
12: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था गैंडाकोट नवलपरासी बर्दघाट सुस्तापूर्व।
1: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल सुरु गरौँ हुन्न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: सर, एउटा प्रश्न सोधौँ है।
6: सोध न।
5: सर, यो फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ?
6: ए, कति राम्रो कुरा सोध्यो। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
5: हस्, धन्यवाद सर।
7: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
8: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैँ वन्दना।
9: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ।
8: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
10: धार्मिक सेवा समिति मौला कालिका मन्दिर गैंडाकोट नवलपरासी, फोन 078-50-12-26, वेबसाइट www.maulakalika.org.np।
11: बालबालिका संस्कारी हुनु पर्दछ, संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश।
12: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
13: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
12: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैंडाकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ, अनि बलियो पनि उस्तै हुन्छ।
14: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
11: सक्षम फर्निचर गैंडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: FM 101.6 सामुदायिक रेडियो।
1: बाल बालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा।
3: जापानिज भाषा कहाँ?
2: हजुर, एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4, N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
3: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेशन IELTS PT सेट क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
4: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 0556 38 894, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 0778 50 12 94, मोबाइल 98029933894।
5: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
6: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर, मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन, 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
7: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको
8: छ। पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छाया सूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
9: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509934।
10: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
11: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
10: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
11: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
10: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
11: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।
1: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम, के कागजात चाहिन्छ होला?
12: एउटा निवेदन चाहिन्छ, बुबाको सकल नागरिकता प्रमाणपत्र र शनाखत, जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ, विवाहित महिला हो भने पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ, बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि, दुवै कान देखिने पासपोर्ट साइजको 2 फोटो चाहिन्छ, चालू आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ, अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
1: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
13: विजय तान्चे।
4: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612204337।
14: अहिले मध्याह्नको 12 बज्यो।

0: FM 101.5
1: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिटचिट पसिना आउने। वैदिकमा गए, त्यहाँको औषध खासी, अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
5: मेरो तोला कान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
7: नमस्कार स्वयंसेविका दिदी।
8: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
9: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
8: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
7: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ।

0: यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
1: आहा, कस्तो राम्रो! यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार विज्ञापनको
4: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
5: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा!
4: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
5: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि, बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि।
6: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
7: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015004, मोबाइल 98612420437।
5: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
8: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौँ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौँ र बचत गर्ने बानी बसालौँ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2 नवलप्रासी बर्दघाट सुस्ता पूर्व।
9: ए बुझेल दाई, यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ?
10: ल सुन नरेश भाइ, एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2, अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि, भएन त?
9: भयो दाई।
11: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।

0: Pixel i Tasmlavca.
1: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
2: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ। म त्यहीँ जान्छु, गइहालेँ है त।
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98550-54692 र 98550-54968।
4: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
5: बगैचा एडभेन्चर रिसोर्ट,
4: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट। जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो सास, थारू सांस्कृतिक नृत्यको साथ
5: बगैचा एडभेन्चर रिसोर्ट।
4: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू। अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
5: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, गैराकोट 11, नवलपुर। मोबाइल नम्बर 98570-82693, 98570-82696।
4: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाउँ।
3: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
4: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
1: ए दिदी पो आउनु भएछ, आउनुस् भित्र बसम।
2: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
1: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ, अनि बलियो पनि उस्तै हुन्छ।
6: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
4: सक्षम फर्निचर, गैराकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: बालबालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोला जान्छ सुनार पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
5: हेलो
6: हेलो बहिनी, सन्चै छौ?
5: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
6: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
5: अनि हुलाकमा पो जानु?
6: हो नि, हुलाकमा जाऊ न।
5: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
6: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
5: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
6: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
5: ए, सहरमा मात्र होला नि?
6: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
5: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
9: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
8: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
9: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
8: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
9: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
10: घरै उज्यालो
11: दाइ। ए दाइ, होइन दाइ त बोल्नु नै हुन्न त।
12: हेर्नुहोस् न बाबु, होस आउने जाने भइरहेको छ, अहिले केही भन्नै सकिन्न भन्नु भएको छ डाक्टरले।
11: होइन, कसरी यस्तो भयो भाउजू?
12: पानी पर्यो भनेर तार छुटाउनु जानुभएको थियो, झर्र गरेको आवाज सुनेर कुदेर जाँदा मान्छे त निलै सुकेको दाउराले तार फालेर अस्पताल ल्याइहालेर धन्न बचाइयो।
11: पानी परेको बेला तार छुटाउने? होइन, मैले त कुरै बुझिनँ भाउजू।
12: भन्न नि लाज हुन्छ बाबु, हुकिङ गरेर बत्ती बाल्ने, खाना पकाउने गरेका थियो, 2-4 सय जोगाउन खोज्दा यस्तो भयो, ओछ्यानबाट उठ्न सक्नुहुन्न कि जस्तो छ। मेरो त जिन्दगी नै बर्बाद भयो बाबु।
13: विद्युत चोरी गर्नु कानुनी अपराध हो। विद्युत चोरी गर्दा ज्यान जान सक्छ, त्यसैले हुकिङ कहिल्यै नगरौँ।
14: यो सामाजिक सन्देश नेपाल विद्युत प्राधिकरणले एसियाली विकास बैङ्कको सहयोगमा प्रसारण गरेको हो।
15: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो, अहिले त सुक्न पो लागिसकेछ।
16: मुहान वरपरका रुख नकटाउ र सफा राखौँ, फेरि पानी पलाउँछ। पानीको स्रोत संरक्षण गरौँ, भविष्यका लागि सञ्चय गरौँ। बढ्दो शहरीकरण र वन विनाशले खाने पानीका मुहान सङ्कटमा छन्। मुहान संरक्षणमा जुटाउँ, पानीको दुरुपयोग नगरौँ। स्वच्छ पानी सबैको पहुँच।
10: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
17: सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपुत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
18: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: DJ 淡静 विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612 2437।
1: अहिले दिउँसोको 1 बज्यो।
2: हेलो
3: हेलो
2: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
3: हुन्छ पठाउँछ है। ए नानी छोरी।
4: हजुर
3: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
4: लु हेलो भन्नुहोस् त।
2: हेलो हजुर
4: हजुर
2: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
4: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
3: ए नानी के भने रहेछ, के भयो भन्नु।
4: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
3: ल ल ल म किन दिन्थे।
1: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
5: बलियो पासवर्ड राखौ र समय समयमा परिवर्तन गरौं।
1: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउ।
5: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौ र अरूलाई पनि जोगाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
6: दाँत मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
7: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
6: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
7: सम्पर्क चितवन हिमाल डेन्टल प्राली सही चोक नानगढ, चितवन फोन 0564493773 र 4947141। शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 0556134412, मोबाइल 9801363412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
8: संस्था दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
9: ए संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो। हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ। संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
10: तीजको किनमेल चितवन प्रदर्शनी केन्द्रमा भन्ने मूल नाराका साथ महिला दिदी बहिनीहरूको महान पर्व हरितालिका तीजको अवसरमा 2083 भाद्र 19, 20 र 21 गते चितवन प्रदर्शनी केन्द्र भरतपुरमा चौथो तीज विशेष उद्यमशील एक्सपो तथा व्यापार मेला 2083 आयोजना हुँदैछ।
11: मेलाका मुख्य आकर्षणहरू
10: स्थानीय स्वदेशी तथा विदेशी औद्योगिक उत्पादनहरूको विशेष प्रदर्शनी
11: भाद्र 19 गते शुक्रबार बिहान 10 बजेदेखि कृष्ण भजन प्रतियोगिता
10: भाद्र 20 गते शनिबार बिहान 9 बजेदेखि उद्यमशीलता र रोजगार प्रवर्धनमा स्थानीय सरकार विषय तीज गीत प्रतियोगिता
11: भारत बङ्गलादेश भुटान लगायतका देशहरूबाट आउने प्रदर्शकहरूले भाद्र 22 र 23 मा आफ्ना औद्योगिक उत्पादनहरूको थप बिक्री वितरण गर्नेछन्
10: आयोजक चितवन उद्योग संघ महिला उद्यमी मञ्च
11: संरक्षक चितवन उद्योग संघ
10: स्टल बुकिङ का लागि सम्पर्क
11: 97674 1907 र 98550 33553

0: विजय एफएम 101.6 समुदायको आवाज।
1: बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाण पत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालु आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
5: मेरो तोला कान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले साय सूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
7: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी।
8: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गर हुन्न र।
7: ल ल, गएर तुरन्त बुक गरिहाल है।
9: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
10: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612-20437।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकारी गरौँ।
2: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
4: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
3: त्यस्तो राम्रो लाग्यो दिदी, यही गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
5: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
1: सक्षम फर्निचर, गैडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9550474503 र 9551184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: तपाईं सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: बालबालिकालाई खेलौनाकार भन्दा संस्कार दिनु राम्रो हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
5: मेरो तोलाकान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले 6 सत्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
7: महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खाने पानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खाने पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
8: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
9: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
8: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
9: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोप मौला काली।
8: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
9: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।
10: घरै उज्यालो।
11: हेलो, यता म इलेक्ट्रिसियन। तपाईँलाई थाहा छ विद्युतीय करेन्टले मान्छे कसरी मर्छ? करेन्ट बग्ने बिजुलीको नाङ्गो तार छुने अनि बिजुली बलेन भनेर मेन स्विच बन्द नगरी तार चलायो भने करेन्ट लाग्न सक्छ। बढी भोल्टेज आएको समय पर्यो भने त नाङ्गो तारले ज्यानै लिन सक्छ। कसैलाई करेन्ट लागेको देखेमा त्यो मान्छे र तारलाई छुनु हुँदैन। बचाउन खोज्ने नै करेन्ट लागेर मरेका घटनाहरू पनि छन् है। त्यसैले कसैलाई करेन्ट लागेको देखेमा सुक्खा काठको लट्ठीले मान्छेलाई तारबाट छुटाउने अनि सकेसम्म छिट्टै नजिकको स्वास्थ्य चौकीमा पुर्याइहाल्ने। घरमा बत्ती बिग्रियो भनेर आफै बनाउनतिर लाग्दा जोखिम हुनसक्छ। त्यसैले म जस्तै तालिम प्राप्त इलेक्ट्रिसियनलाई बोलाएर मात्रै बिजुली बनाउनु होला।
10: घरमा वायरिङको मर्मत सुरक्षित तरिकाले गरौँ अथवा तालिम प्राप्त प्राविधिकको सहयोग मागौँ।
11: यो सामाजिक सन्देश नेपाल विद्युत प्राधिकरणले एसियाली विकास बैङ्कको सहयोगमा प्रसारण गरेको हो।

0: BJ 淡见 विवाह पार्टी सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612204437
1: अहिले दिउँसोको 2 बज्यो
2: विजय एफएम 101.6
3: पढ्ने होइन त सस्तो मूल्यमा जापानीज भाषा
4: जापानीज भाषा कहाँ
3: हजुर एम्स एब्रोड एजुकेशनमा जापानी भाषा SSW N4 N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट
4: हामी कहाँ जापानीज भाषा टेस्ट प्रिपरेशन IELTS PTE सेट क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ
0: जापान UK अस्ट्रेलिया क्यानाडा USA न्युजिल्यान्ड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556588694 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 0785012094 मोबाइल 9809233894 बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
4: बगैचा एडभेन्चर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँझ थारू सांस्कृतिक नृत्यको साथ
4: बगैचा एडभेन्चर रिसोर्ट
0: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रूमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
4: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर गैंडाकोट 11 नवलपुर मोबाइल नम्बर 9857082693 9857082693
5: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ
6: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ सलाई लाइटर मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ खाना पकाउने ग्यास सुरक्षित राखौँ
5: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ
6: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ पानीका स्रोतलाई व्यवस्थित गरौँ समुदायसँग सहकार्य गरौँ
5: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ ग्यासको प्रयोग गर्नेहरूले चुलो ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ
6: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ ठुटा जथाभावी नफालौँ वन जङ्गल पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौँ
5: घरमा मैनबत्ती धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: कस्तो गर्मी यो गर्मी यो गर्मी छल्न सक्ने कुनै उपाय छैन
9: छ नि जाऊ न त स्विमिङ गर्न स्विमिङ गर्दै खाजा पनि खान पाइने के मजा
8: जाऊ न त जाऊ तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ
9: ओहो यति पनि थाहा छैन तिमीहरूलाई यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नै बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने खाजा खाना अर्डर अनुसार खाना पनि पाइने सबैको रोजाइ गैंडाकोट फन पार्क छँदैछ नि
10: हामी कहाँ होटल सर्भिस रेस्टुरेन्ट चिल्ड्रेन पार्क ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ
0: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 0785015004 मोबाइल 9861224437
9: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ
11: जन्म मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
12: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिनभित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
11: गैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
1: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
2: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
3: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
0: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
4: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था, गैंडाकोट, नवलपरासी, बर्दघाट, सुस्तापूर्व।
5: नमस्ते डाक्टर सर।
6: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य सङ्गठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
7: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: जन्ममिति प्रमाणित गर्न थियो, के कागजात चाहिन्छ होला?
10: एउटा निवेदन, नागरिकता प्रमाण पत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, बसाइसरी आएको भए सोखको प्रमाण पत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
11: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
12: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैँ वन्दना।
13: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ।
12: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
14: धार्मिक सेवा समिति मौला कालिका मन्दिर, गैंडाकोट, नवलपरासी। फोन 0-78-50-12-26। वेबसाइट www.maulakalika.org.np।

0: 안 돼.
1: 유저 FM XM1.4.
2: 사마직 सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
3: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौँ।
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
3: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
2: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
3: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
2: सचेत बनाऊ।
3: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौँ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौ र बचत गर्ने बानी बसालौ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2, नवलप्रासी बर्दघाट, सुस्ता पूर्व।
5: ओहो दाई, नमस्कार।
6: नमस्कार,
5: आराम हुनुहुन्छ?
6: आरामै छु।
5: घर त राम्रो बनाउनु भएछ?
6: अँ, यसो भनौँ।
5: अनि दाई, यति राम्रो विद्युतको सामान र यति राम्रो वाइरिङ फिनिसिङ कसले गरिदियो?
6: अँ, यहीँ नजिकै छ नि, पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, त्यहीँबाट गराएको।
5: ए, गजबको काम गर्दा रहेछन् त।
7: हजुर, हामी कहाँ विद्युतीय सामग्री, इलेक्ट्रोनिक्स, हाउस वायरिंग, मोटर रिवायरिंग, इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ। साथै होम डेलिभरीको समेत सुविधा रहेको छ। सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, गैंडाकोट 4, दर्शन चोक, प्रोप्राइटर विश्व प्रकाश घिमिरे। मोबाइल 98 450 66 189 र 98 071 68 139।
8: तीजको किनमेल चितवन प्रदर्शनी केन्द्रमा भन्ने मूल नाराका साथ महिला दिदी बहिनीहरूको महान पर्व हरितालिका तीजको अवसरमा 2083 भाद्र 19, 20 र 21 गति चितवन प्रदर्शनी केन्द्र भरतपुरमा चौथो तीज विशेष उद्यमशील एक्सपो तथा व्यापार मेला 2083 आयोजना हुँदैछ।
9: मेलाका मुख्य आकर्षणहरू
8: स्थानीय, स्वदेशी तथा विदेशी औद्योगिक उत्पादनहरूको विशेष प्रदर्शनी
9: भाद्र 19 गते शुक्रबार बिहान 10 बजेदेखि कृष्ण भजन प्रतियोगिता,
8: भाद्र 20 गते शनिबार बिहान 9 बजेदेखि उद्यमशीलता र रोजगार प्रवर्धनमा स्थानीय सरकार विषय तीज गीत प्रतियोगिता।
9: भारत, बङ्गलादेश, भुटान लगायतका देशहरूबाट आउने प्रदर्शकहरूले भाद्र 22 र 23 आफ्ना औद्योगिक उत्पादनहरूको थप बिक्री वितरण गर्नेछन्।
8: आयोजक चितवन उद्योग संघ, महिला उद्यमी मञ्च,
9: संरक्षक चितवन उद्योग संघ।
8: स्टल बुकिङ का लागि सम्पर्क
9: 97 76 19 607 र 98 550 33 553।
5: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम, के कागजात चाहिन्छ होला?
10: एउटा निवेदन चाहिन्छ, बुबाको सकल नागरिकता प्रमाणपत्र र शनाखत, जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ, विवाहित महिला हो भने पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ, बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि, दुवै कान देखिने पासपोर्ट साइजको 2 फोटो चाहिन्छ, चालू आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ। अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
4: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।

0: विजय FM 101.6
1: बालबालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनुभएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बालबालिकाको हितका लागि विजय FM 101.6 जारी सन्देश।
2: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ, मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
3: हो र बहिनी, यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि, मैले सबै त्यहीँबाट लिएर आएको।
2: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
4: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98550-54692 र 98550-54968।
5: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
6: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
7: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो, दुख्ने, पोल्ने, अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
8: मेरो तोला कान्तसिंह पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक, आनन्द मार्ग, चितवन। मोबाइल 98550-50934।
9: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
10: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
9: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
10: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
9: ए हो र बाबु?
10: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
9: ए
10: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
9: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
13: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
12: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
13: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
12: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
13: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
2: ए दिदी पो आउनु भएछ, आउनुस् भित्र बसम।
3: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
2: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
14: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
15: सक्षम फर्निचर, गैडाकुटे एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9550474503 र 9551984503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: दशमलव छ। बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
1: बगैचा एडभेन्चर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँस थारू सांस्कृतिक नृत्यको साथ
1: बगैचा एडभेन्चर रिसोर्ट
0: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पासनी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नवलपुर मोबाइल नम्बर 98570 82 693 98570 82 696।
2: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोला कान्त सुनार पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
6: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी?
7: मैले बुझिसकेँ बाबा, यहीँ गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गएर हुन्न र?
6: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
8: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
0: गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 078-50-15-04, मोबाइल 98612-20-437।
9: ए भुजेल दाइ, यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ?
10: ल सुन नरेश भाइ, एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2 वटा, अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि, भएन त?
9: भयो दाइ।
0: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।

0: Zy FM, XA 8.2।
1: नमस्ते डाक्टर साहब।
2: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
2: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ।
1: ओहो,
2: अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य सङ्गठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: आमा, राति छ, कता जान लाग्नु भयो नि?
6: पिसाब लाग्यो, चर्बी जान लाग्यो नि।
5: ए, पख्नु त्यसो भए, म टर्च लाइट र लट्ठी दिन्छु, लिएर जानुहोस्।
6: किन नि सानो लट्ठी र टर्च लाइट
5: किन हुनु नि आमा? रातको समयमा बाहिर निस्किनु पर्दा वा टोइलेट जानु पर्दा जहिले पनि टर्च लाइट बालेर र लामो लट्ठी लिएर मात्र जानुपर्छ, किनकि बर्खायामको समय छ, सर्पहरू हुन सक्छन्। टर्चको उज्यालोले सर्प देख्न सकिन्छ र लट्ठीको टकटक आवाज सुनेर सर्पहरू भाग्न सक्छन्।
6: कति राम्रो सल्लाह दिएको सानो तिमीले।
5: आमा, हामीलाई नि स्कुलमा म्याडम सरहरूले सर्प लुक्न सक्ने स्थानहरूबाट हिँड्नु परेमा वा काम गर्नु परेमा जहिले पनि थप होसियार हुनुपर्छ भनेर सिकाउनु भएको छ नि। अझै धानबारी, झाडी अथवा अग्ला घाँसहरू भएको ठाउँहरूबाट हिँड्नु परेमा लामो लट्ठी लिएर टकटक आवाज गर्दै हिँड्नुपर्छ भन्नुभएको छ।
7: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। आफ्नो बासस्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन सक्छन्।
8: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
9: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
10: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बेटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाऔ।
11: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बच्नुहोस्।
10: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
12: तीजको किनमेल चितवन प्रदर्शनी केन्द्रमा भन्ने मूल नाराका साथ महिला दिदी बहिनीहरूको महान पर्व हरितालिका तीजको अवसरमा 2083 भाद्र 19, 20 र 21 गते चितवन प्रदर्शनी केन्द्र भरतपुरमा चौथो तीज विशेष उद्यमशील एक्सपो तथा व्यापार मेला 2083 आयोजना हुँदैछ।
13: मेलाका मुख्य आकर्षणहरू
12: स्थानीय स्वदेशी तथा विदेशी औद्योगिक उत्पादनहरूको विशेष प्रदर्शनी
13: भात्र 19 गते शुक्रबार बिहान 10 बजेदेखि कृष्ण भजन प्रतियोगिता
12: भाद्र 20 गते शनिबार बिहान 9 बजेदेखि उद्यमशीलता र रोजगार प्रवर्धनमा स्थानीय सरकार विषय तीज गीत प्रतियोगिता
13: भारत बङ्गलादेश भुटान लगायतका देशहरूबाट आउने प्रदर्शकहरूले भाद्र 22 र 23 मा आफ्ना औद्योगिक उत्पादनहरूको थप बिक्री वितरण गर्नेछन्
12: आयोजक चितवन उद्योग संघ महिला उद्यमी मञ्च
13: संरक्षक चितवन उद्योग संघ
12: स्टल बुकिंग का लागि सम्पर्क
13: 97-76-19-607 र 98-550-33-553

0: FM 101.6
1: बालबालिकाले आफूभन्दा ठूलाको व्यवहार नक्कल गर्दछन्। जुन व्यवहार हामीलाई मन पर्दैन त्यो व्यवहार उनीहरूको अघि प्रदर्शन नगरौँ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
5: मेरो तोलाकान्त सुना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो। एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
7: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
8: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
7: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
8: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
7: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
8: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।
1: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
9: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
10: 50 वर्षभन्दा बढी टिकाउ हुने HDPE पोलिथिन पाइप
11: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने HDPE पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भर पर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
12: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 056-598-833 र 598-834।
13: विजय तान्छे।
1: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
14: अहिले दिउँसोको 4 बज्यो।

0: बाल बालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
4: मेरो तोलाकान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने।

0: खोरो निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
2: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ हुन्न त।
3: हुन्छ हुन्छ
4: ल हुन्छ।
2: आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
3: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
5: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेतभन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
3: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
2: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
3: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
5: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
3: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
2: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
6: नेपाल सरकार विज्ञापन बोर्ड। सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपोत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
7: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: बाल बालिकाले आफूभन्दा ठुलाको व्यवहार नक्कल गर्दछन्। जुन व्यवहार हामीलाई मन पर्दैन त्यो व्यवहार उनीहरूको अघि प्रदर्शन नगरौँ। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: दाँत मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
2: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
1: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
2: सम्पर्क चितवन हिमाल डेन्टल प्राली सही चोक नानगढ चितवन, फोन 0 56 4 94 3 73 र 4 94 7 41, शाखा भरतपुर सीएमसी हस्पिटल ठीक अगाडि, फोन 0 56 5 13 4 12, मोबाइल 98 0 13 63 4 12। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
3: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
4: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
3: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
4: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
3: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
4: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार गैंडाकोट 1 नवलपुर।
5: एउटा
6: सर्प छ कि कुखुराको फार्मनिर, त्यसलाई लौरोले तसाए भाग्थ्यो कि, छिट्टो ल्याऊ न।
5: सर्पलाई चिड्याउनु चलाउनु हुँदैन नि, नत्र हामीले डस्न सक्छ। बरु घरभित्र आउन लाग्यो भने चाहिँ धपाउला।
6: फार्ममा पसेर कुखुरा मारिदेला र खाइदेला भनेर धपाउन खोजेको हो नि रजनी।
5: फार्ममा किरा फट्याङ्ग्रा मुसा सर्प छिर्न नसकुन् भनेर फलामको जाली हालेको छ त। सर्पले कुखुरालाई क्षति पुर्याउन सक्दैन, बरु तपाईँलाई डस्ला टाढै बस्नुहोस् है।
6: हो हुन त, के गर्ने, सर्प देख्ने बित्तिकै डर लागिहाल्दो रहेछ। ले सर्प त आफै फर्किएर बालीतिरै गयो।
5: हामी मात्रै सर्पसँग डराउने होइन, उनीहरू पनि हामीसँग डराउँछन्। यदि कसैले जान अन्जानमा चलाएमा प्रतिरक्षा गर्न वा आफ्नो बचाउको लागि सर्पले डस्ने गर्छन्।
7: सर्पबाट टाढा रहनुहोस्, सर्पलाई नचिडाउनुहोस् वा नजिस्काउनुहोस्। सर्प मानिसदेखि डराउँछन्, नचलाएर टाढै बसेमा सर्पले डस्दैन। तर उनीहरू खाना खोज्न बाहिर निस्केको बेलामा घाँस काट्दा, खेल्दा, हिँड्दा, छोइएमा मानिसले आक्रमण गर्न लागेको भन्ठानेर प्रतिरक्षा गर्ने क्रममा सर्पले डस्ने गर्दछन्। मानिसले सर्प देख्ने बित्तिकै मार्न खोज्छन्, त्यसो गर्दा पनि सर्पले डस्ने गर्दछन्।
1: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
8: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
9: अटल आस्थाको सुस्फूर्त जमघट देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैं वन्दना।
10: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौं।
9: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
11: धार्मिक सेवा समिति मौला कालिका मन्दिर गैंडाकोट 9 84, फोन 078-50-12-26, वेबसाइट www.maulakalika.org.np।
12: ए विजय एफएम भाइ हजुर, मौला कालिका भगवती मा सुनको गजुरा हजुर, म के हजुर त्यो कमल गाउँले तपाईँ यति बेला सुन्दै हुनुहुन्छ विजय एफएम 101.6, विजय एफएम सुनिराख्नुहोस् है।

0: बाल बालिकालाई खेलौनाकार भन्दा संस्कार दिनु राम्रो हो। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश। बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालू आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिटचिट पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोला कान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक, आनन्द मार्ग, चितवन। मोबाइल 98550-5934।
6: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
7: लो, किन नि, के भयो, सन्चो भएन?
6: होइन, यतिकै जाने मन लागेन।
7: यतिकै पनि हुन्छ?
6: मैले साइन्सको कन्ठे गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
7: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
8: नमस्ते, कति टाइमले पाल्नु भयो?
7: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
8: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
6: हस् म्याडम।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
11: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
10: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
11: सम्पर्क चितवन हिमाल डेन्टल प्रणाली, सही चोक नानगढ, चितवन। फोन 0056-94-373 र 0094-97-141। शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि। फोन 0056-13-412। मोबाइल 98013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता, सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
12: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
13: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
14: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
15: छाती, पेट, मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
16: सर्जरी सम्बन्धी सेवा,
15: हाड जोडी सम्बन्धी सेवा,
16: स्त्री तथा प्रसूति रोग सेवा,
15: बाल रोग सेवा,
16: न्यूरो सर्जरी सेवा,
15: न्यूरो साइकेट्रिक सेवा,
16: नाक, कान, घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
14: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल, भरतपुर 10-24 को चितवन। फोन 0056-525-514 र 525-517।
17: नोट, नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
18: विजय तान्छे।
19: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612 24437।
20: अहिले साँझको 5 बज्यो।
21: प्रत्येक श्रोताको मनको आवाज, त्यही आवाजमा सबैको मन। यो हो सामुदायिक रेडियो विजय एफएम। समुदायको आवाज।

0: विजय एफएम 101.9 छ।
1: बालबालिका संस्कारी हुनु पर्दछ, संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।

0: डियोलिङ्गो पनि पढाइन्छ।
1: जापान, युके, अस्ट्रेलिया, क्यानाडा, युएसए, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 0556588694, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 0778512294, मोबाइल 9809233894।
2: खै जन्म दर्ता दिनुस् त।
3: जन्म दर्ता गरेको छैन नि म्याडम।
2: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
3: हो र, मलाई त थाहा नै थिएन म्याडम।
2: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
3: पहिला कसैले भनेन
4: दिदी? मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
6: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: आज कुन दिन हो थाहा छ तिमीलाई?
1: ए लास्ट टाइमको लकडाउनले कुन दिन कुन बार केही थाहा छैन। हेलो
2: सरोज एटी केटीसँग मोजो बुटिक होटेलमा मस्ती गर्छ।

0: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
1: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
2: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
3: मेरो तोलाकान्त सुना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो। एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छाया चित्र गरेको, धेरै राम्रो भइसकेको छ।
0: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
4: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकार्य गरौं।
5: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
7: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
6: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
7: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
6: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
7: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
8: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
9: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
8: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
10: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
11: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511 29 163, 98550 74 503 र 98511 84 503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
12: नरेश दाई, तपाईँको फोन आउने बित्तिकै म दौडेर आएँ कि। खै भाउजू, कता हुनुहुन्छ?
13: त्यहाँ फलैचामा सुतेको छिन् बहिनी, हिँड्नुहोस् न उतै।
12: भाउजू, कहाँनिर टोके तपाईँलाई? घर वरिपरि त सफा सुग्घर राख्नु भएको रहेछ, तर पनि टोक्नु भएछ है तपाईँलाई?
14: यहाँ कुर्कुचानेर टोकेको हो नानी, उहाँले एम्बुलेन्सलाई खबर त गर्नुभएको छ। कति बेरमा पो आइपुग्ने हो?
12: नआतिनुहोस् है भाउजू, हामी छौँ, तपाईँलाई केही हुँदैन, बरु खुट्टालाई नहल्लाउनुहोस्। र नरेश दाई, एम्बुलेन्स आउन समय लाग्ने हुनसक्छ, नजिकै कसैको मोटरसाइकल भए त्यसैमा राखेर भाउजूलाई सर्पदंश उपचार केन्द्र लाने तयारी गर्नुपर्छ।
13: यति बेला त खाली कुरा पनि दिनु हुँदैन, होइन त स्वयंसेविका बहिनी?
12: हो हो, तपाईँले ठिक भन्नुभयो, चिकित्सकले नभनेसम्म बिरामीलाई केही पनि खुवाउनु हुँदैन।
15: सर्पले टोक्ने बित्तिकै सहज वातावरण बनाउने र सर्पले टोकेको अङ्गलाई स्थिर बनाउने प्रयास गर्नुपर्छ। टम्म कसिएको कपडा, गरगहना, घडी, पेटी, औँठी आदि भए फुकाली दिएर खुकुलो गराउनुहोस्। बिरामी आत्तिए झन समस्या हुने भएकोले बिरामीलाई शान्त रहन सहयोग गर्नुपर्छ। कतिपयले सर्पले टोकेको ठाउँभन्दा माथि डोरीले कसिलो गरी बाँध्ने पनि गर्छन्। यसो गर्दा रक्त सञ्चारमा समस्या हुन सक्छ, जसले गर्दा सर्पले डसेको शरीरको भाग काटेर फाल्नु पर्ने अवस्था समेत आउन सक्छ।
16: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
17: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
18: वनमा त आगो लागेछ, निभाउन जाऊ न।
19: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा बुनिभयो।
20: हाम्रो वन, हाम्रो धन, डढेलोबाट जोगाउन गरौँ जतन। वनमा डढेलो लगाउनु कानुनी अपराध हो। डढेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ।
21: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा,

0: नमस्कार नमस्कार अनि हार्दिक हार्दिक स्वागत छ कार्यक्रम रमाइलो साँझको पुर्खाइमा रहनुभएका तपाईँ सम्पूर्ण प्रिय आफन्तमा आज भने उपस्थित भइसकेका छौँ। प्रविधिमा हुनुहुन्छ अरुण घिमिरे र यो आवाज हो अम्बिका लम्सालको। प्रिय श्रोता आफन्त कता हुनुहुन्छ, के गर्दै हुनुहुन्छ? सुरुवातमा यो रमाइलो भाका सँगसँगै हामी आइसकेका छौँ। सुरुवातमा मिठो भाका राखेर आउने गरेका छौँ। आज भोलि तपाईँहरूलाई पक्का पनि रमाइलो आइरहेको छ होला। आज पनि सुरुवातमा एउटा रमाइलो भाका सुन्यौँ, तपाईँहरूलाई पक्का पनि रमाइलो लाग्यो होला। कार्यक्रम रमाइलो साँझ हरेक साँझको 5:30 बजेदेखि बाटो 6:30 बजेसम्म नियमित रूपमा आउने कार्यक्रम रहेको छ। कार्यक्रम रमाइलो साँझलाई तपाईँले विजाफा मिक्स 1.6 बाट सुन्दै आइरहनु भएको छ भने हाम्रो पात्रो नेपाली पात्र एप्लिकेसन मार्फत पनि तपाईँले सुन्न सक्नुहुन्छ भने त्यस्तै गरेर तपाईँले यति बेला विजाफा मिक्स 1.6 को फेसबुक पेजमा लाइभ पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम रमाइलो साँझमा हामी तपाईँहरूसँग दिनभरिको भलाकुसारी गर्नेछौँ, रमाइलो कुराकानी गर्नेछौँ, तपाईँको दिनभरिको थकानलाई मेटाउने कोसिस गर्नेछौँ। तपाईँ हामीसँग जोडिनको लागि हाम्रो स्टुडियोको फोन नम्बर 078-7500 तपाईँले फोन डायल गर्न सक्नुहुन्छ भने विजाफा मिक्स 1.6 को फेसबुक पेजमा तपाईँले कमेन्ट बक्समा गएर मिठा मिठा सन्देशहरू पनि पठाउँदै गर्न सक्नुहुन्छ। यति बेलाको क्रममा भने कोही साथी लाइनमा आएर कुरिरहनु भएको छ, उहाँसँग कुराकानी गरौँ। को हुनुहुन्छ? हजुर नमस्कार।
1: नमस्कार
0: हजुर, गुड इभिनिङ। पक्का पनि झापाको दमकबाट चन्द्र बस्ने चन्द्रजी, आज भने सुरुवातमै फोन लागेछ टक्कै।
1: धेरै दिनमा म चिन्ता दिने भयो होला, मेरो नाम म एकदम आज फोन पनि लाग्यो, फोन पनि रिसिभ भयो, खुसी छु म धेरै।
0: पक्का पनि हामी पनि धेरै खुसी छौँ। हुन्छ चन्द्रजी, कार्यक्रममा आउनुभयो, कुराकानी हुन पायो, खुसी लाग्यो। अब भने गीत भने हाम्रो अरुणजीले रेडी गरिसक्नु भएको छ, तपाईँ सम्झना समर्पण राख्न सक्नुहुन्छ।
1: हजुर, सम्झना समर्पण राख्नुपर्दा सर्वप्रथम त्यसै गरी विजय एफएम रमाइलो साँझ प्रार्थी मित्र अरुणजी लगायत हजुरको अल इन्टरनेटमा बन्ने गीत सुन्न इन्जोय गर्नुहोला भन्न चाहन्छु। शुभ सपनी पनि भन्न चाहे, सुस्वास्थ्य उन्नति प्रगतिको कामना पनि गरे। आगामी दिनमा जन्मदिन मनाउँदै हुनुहुन्छ, सुरु हुनुहुन्छ, धनकुटातिर हरपल रोशनी हुनुहुन्छ, त्यसै गरी हुनुहुन्छ राजबान्तामा हुनुहुन्छ धनकुटातिरै, त्यसै गरी सानो कृषि हुनुहुन्छ, त्यसै गरी भोजपुरतिर इन्द्र कुमारी हुनुहुन्छ, उहाँहरू चारैजनालाई जन्मदिनको अग्रिम शुभकामना, उन्नति प्रगति सुस्वास्थ्यको कामना गरे। त्यसै गरी साथीहरू सबै काठमाडौँतिर हुनुहुन्छ, भाइ आशिष नयन बस्नेत हुनुहुन्छ, त्यसै गरी मनको साथी जीवन कार्की मन्जु थापा हुनुहुन्छ काठमाडौँतिरै, त्यसै गरी श्रेष्ठ हुनुहुन्छ रूपन्देहीतिर, त्यसै गरी नानु निर्मला शाह हुनुहुन्छ सिन्धुलीतिर, त्यसै गरी हुनुहुन्छ सुनसरीतिर भाइ गगनतिर, थुमै सानो पनि सरस्वती छ, त्यसै गरी रोशन कोलाङ राई हुनुहुन्छ, शेखर प्रसाद श्रेष्ठ प्रतिमा स्पर्शी सायती सरू रबाई रमिला बान्तवा हुनुहुन्छ, त्यसै गरी भोजपुरतिर मुना राई लिम्बु हुनुहुन्छ, बिमला याम्फो हुनुहुन्छ, त्यसै गरी एक्सन विराज राई रियात्मा किराती चक्र बान्तवा, त्यसै गरी राम चौधरी हुन्छ सुनसरीतिर, सरिना गुरुङ हुन्छ, निर्मला गुरुङ पनि र जति साथीहरूले जहाँबाट सुन्नुहुन्छ सम्पूर्ण सम्पूर्ण मृय प्रेय मित्रहरूलाई शुभ रहोस् भन्दै हजुरलाई पनि गुड इभिनिङ, फेरि भेटौँला गर्दै भेट्ने बाचा गर्दै हजुरलाई गरेँ है दाजु, बाई बाई।
0: हजुर नमस्कार, बाई बाई। चन्द्र बस्नेत हुनुहुन्थ्यो झापाको दमकबाट, रमाइलो कुराकानी गरेर छुटिसक्नु भएको छ आफ्ना प्रिय आफन्तहरूलाई सम्झना राख्दै। यति बेला भने अर्को साथी पनि लाइनमा हुनुहुन्छ भन्ने इसारा मिलेको छ प्रविधिबाट। को हुनुहुन्छ? हजुर नमस्कार। हेलो हजुर नमस्कार। नमस्कार, कहाँदेखि को बोल्दै हुनुहुन्छ? काजीराम नेउपाने। तपाईँको आवाज अलिकति डिस्टर्ब आएको छ काजीरामजी। हुन्छ, कार्यक्रममा आउनुभयो, गीत पनि हाम्रो अघि चन्द्र बस्नेतजीले रोजिसक्नु भएको छ, तपाईँ सम्झना समर्पण राख्न सक्नुहुन्छ।
1: सम्झनु पर्दा सर्वप्रथम लागि
0: धन्यवाद,
1: वेलकम, अनि भित्र आउनु सरको लागि, सम्पूर्ण परिवारको लागि, अनि साथीहरू भन्नुपर्दा भर्खरै आउनुभएको थियो चन्द्रमे उहाँको लागि, अनि हुनुहुन्छ ओममणि सापकोटाजी, सर सिङ्गालीजी हुनुहुन्छ, मोती मगर, त्यसै गरी हुनुहुन्छ पाण्डे,
2: रमुना मुखिया, सृजना मुखिया, कमला मुखिया, त्यसै गरी हुनुहुन्छ गगन पेराथुमी कान्छा, मुरारी प्रसाद कोइराला, कृष्ण गुरुङ, मन्द साथीजी वकी रोशन फुलाङ राई, त्यसै गरी हुनुहुन्छ आशिष नयन बस्नेत, दिलिसा राई, देवेन्द्र सापकोटा, त्यसै गरी प्रकाश गुरुङ, रामबहादुर खड्का, शङ्कर कार्की मलापा, रत्नबहादुर थापा भन्दै नाम छुटेका सबै श्रीहरूलाई सम्झना गर्दै छुट्टिन्छु। अम्बिजाजी नमस्कार।
0: हजुर नमस्कार। काजीराम नेपाली हुनुहुन्थ्यो भरतपुरबाट। काजीरामजीलाई पनि धेरै धेरै धन्यवाद छ यो छोटो मिठो कुराकानीको लागि। तपाईँहरू पनि हामीसँग जोडिनको लागि फोन डायल गर्दै गर्न सक्नुहुन्छ, त्यस्तै गरेर सन्देशहरू पनि पठाउँदै गर्न सक्नुहुन्छ। यति बेला भने अर्को पनि फोन आइसकेको छ, को हुनुहुन्छ उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार।
3: हजुर नमस्कार है, म यता भरतपुर सोह्रबाट प्रकाश गुरुङ।
0: भरतपुर सोह्रबाट प्रकाश गुरुङ, प्रकाश जी के छ हजुरको खबर? सधैँ आरामै हुनुहुन्छ?
3: एकदम हजुर मजा छ। मिश्र हजुरहरू पनि
0: हाम्रो पनि एकदमै ठिक छ। प्रकाशजी हुन्छ, कार्यक्रममा आउनुभयो, गीत बज्दैछ, तपाईँ सम्झना समर्पण राख्न सक्नुहुन्छ।
3: सर्वप्रथम हजुरलाई भन्न चाहन्छु, हाम्रो कन्ट्रोल रुममा अरुण सर हुनुहुन्छ होइन?
0: हुनुहुन्छ।
3: अरुण सरको लागि विजय रमेलो साँचो अल तिन सम्पर्क भन्न चाहे है, भर्खरै आउनुभयो त्यो झापाबाट आउनु चन्द्र पण्डितजीलाई धेरै सम्झना, र अघि भर्खरै आउनुभयो काजीराम ने पण्डितजीलाई नि भयो, हाम्रो मोरङबाट आउने रजुर थापा, गगन तेह्र थुमे, उता धरानबाट आउने रोशन खलाङ, रमुना मुखिया, सिर्जना मुखिया, कमला मुखिया, काठमाडौँबाट आउने आशिष नयन, मन्जु थापा, जीवन कार्कीजीलाई पनि धेरै सम्झना, र हाम्रो यता मुरारी कोइरालाजीलाई पनि धेरै सम्झना भन्न चाहे, हाम्रो यता गैँडकोटबाट आउने सरोज सिन्जाली माया, र तपाईँको हाम्रो ओमडीजी, र जो है तपाईँको कार्यक्रम देश विदेश जहाँबाट नि विजयसँग सुनेर बस्ने सम्पूर्ण दिदी बहिनी दाजुहरूलाई भन्दै त्यही भन्न चाहे।
0: हजुर नमस्कार। प्रकाश गुरुङजी हुनुहुन्थ्यो भरतपुरबाट। प्रकाश गुरुङजीलाई पनि धेरै धेरै धन्यवाद छ छोटो मिठो कुराकानीको लागि, यो सम्पर्कको लागि। यति बेला भने अर्को फोन पनि आइसकेको छ, को हुनुहुन्छ? हजुर नमस्कार।
4: हेलो नमस्ते।
0: हजुर नमस्कार, कहाँदेखि को बोल्दै हुनुहुन्छ? खोटाङबाट सायाना। सायामाजी के छ खबर? सधैँ आरामै हुनुहुन्छ? सायामाजी गीत बुझ्दैछ, तपाईँ सम्झना समर्पण राख्न सक्नुहुन्छ। धन्यवाद।
4: अनि साथीहरू चढे नम्रत राई, राई, अनि त्यसै गरी आरुणिता राई, सम्पूर्ण साथीहरूलाई भन्दै राईलाई
0: सायामा हुनुहुन्थ्यो। धेरै धेरै धन्यवाद छ सायामाजीलाई पनि छोटो मिठो कुराकानीको लागि। छुटिसक्नुभएको छ, तपाईँ पनि फोन डायल गर्दै गर्न सक्नुहुन्छ। हाम्रो स्टुडियोको फोन नम्बर 078-7450 छ, तपाईँले फोन डायल गर्नुपर्ने नम्बर रहेको छ, र फोन पनि आइसकेको पनि छ। को हुनुहुन्छ? हजुर नमस्कार।
5: हजुर नमस्कार।
0: हजुर नमस्कार, कहाँदेखि को बोल्दै हुनुहुन्छ? बिमला याम्फु बिमलाजी के छ खबर? सधैँ आरामै हुनुहुन्छ?
5: मेरो खबर एकदमै ठिकठाक हो, म एकदम शान्त आरामै छु। हजुर लगायत विजय एफएम होल युनिटको छ नि खबर?
0: हाम्रो पनि एकदमै ठिक छ पक्का पनि। हुन्छ, आज पनि कार्यक्रममा आउनुभएको छ, गीत बज्दैछ, तपाईँ सम्झना समर्पण राख्न सक्नुहुन्छ।
5: हुन्छ, सम्झना समर्पण राख्नु पर्दाखेरि विशेष गरी तपाईँलाई अनि प्राविधिक मित्रलाई विजय एफएम होल युनिटलाई नै अब बज्ने गीत सुनेर मजाले इन्जोय गर्नुहोला भन्न चाहन्छु। साथीहरू सम्झना राख्नु पर्दाखेरि आगामी जन्मदिन मनाउँदै हुनुहुन्छ चन्द्र बस्नेत, अनि राजु कन्टवा, अनि हुनुहुन्छ राजेश कुमार मान्जी, तिनैजनालाई जन्मदिनको अग्रिम शुभकामना दिन चाहन्छु। अनि साथीहरू सम्झना गर्नु पर्दाखेरि मुना राई लिम्बू, दिल्ली याम्फु, अनि नरेन्द्र रिमा, मनिषा कोटा, कुमार पर्जा हुनुहुन्छ, अनि हुनुहुन्छ चन्द्र बस्ने, रत्नभाडा थापा, गगन तेह्र ठुमेत कान्छ, सुनि लिम्बू, अनि मनको साथी के भन्नु कि अनि मलाई चिन्नु हुने नचिन्नु हुन सम्पूर्णलाई
0: हजुर नमस्कार विमला एम्फो हुनुहुन्थ्यो धनकुटाबाट यस्तै रमाइलो मिठो कुराकानीको लागि तपाईँ फोन डायल गर्दै गर्न सक्नुहुन्छ यति बेलाको क्रममा भने हामी अर्को मिठो गीत सुन्छौँ त्यसपछि भने बाघी सन्देश र फोनहरू लिएर आउने रहेछु तपाईँ फोन डायल पनि गर्दै गर्नुहोला सन्देश पनि पठाउँदै गर्नुहोला यति बेलाको क्रममा भने यो मिठो भाका तपाईँहरूको लागि

0: अन्ना पनि कति राम्रो राम्रो राख्नु भएको आहा मन नै लोभ्याउने छ त घर नै उज्यालो देखिएको छ मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो
1: हो र बहिनी यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी अनि यो घरमा टाँगेको छ नि यो पर्दा यो कार्पेट अनि यो गलैँचा यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको काङ्ग्रेस चोकमा छ नि गैराकोटको त्यहीँबाट लिएर आएको त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना पर्दा कार्पेट होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि मैले सबै त्यहीँबाट लिएर आएको
0: ओहो दिदी मलाई पनि चाहिएको छ म त्यही जान्छु गइहालेँ है त
2: हामी कहाँ आधुनिक डिजाइनका पर्दा कार्पेट गलैँचा स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा कुर्ता सरवाल साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर गैराकोट 4 काङ्ग्रेस चोक प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी मोबाइल नम्बर 98 550 54 692 र 98 550 54 968
3: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
4: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
5: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पैयटार बस्छु समस्या मेरो पौसोको थियो पौसोकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषधि खाएपछि अहिले त मलाई एकदमै सजिलो भइरहेको छ
6: मेरो तोलाकान्त सिन्हा पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
3: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98 550 50 934
7: ए बाबु अध्ययारो

0: सर्पको टुकाइबाट बस्न त खेतबारी र झाडीमा जाँदा गम्बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नुपर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौँ, सुरक्षित बनौँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ल ल, दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा, कति मिलेको जोडी। ए साँच्ची, बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नुपर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाई सराईको हकमा बसाई सराईको प्रमाणपत्र, दुला दुलाई दुवै उपस्थित भएर शनाखत गर्नुपर्छ नि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
5: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
7: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
6: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
7: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि, बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि।
8: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
5: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015004, मोबाइल 98612420437।
7: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
9: तीजको किनमेल चितवन प्रदर्शनी केन्द्रमा भन्ने मूल नाराका साथ महिला दिदी बहिनीहरूको महान पर्व हरितालिका तीजको अवसरमा 2083 भाद्र 19, 20 र 21 गते चितवन प्रदर्शनी केन्द्र भरतपुरमा चौथो तीज विशेष उद्यमशील एक्सपो तथा व्यापार मेला 2083 आयोजना हुँदैछ।
10: मेलाका मुख्य आकर्षणहरू
9: स्थानीय, स्वदेशी तथा विदेशी औद्योगिक उत्पादनहरूको विशेष प्रदर्शनी
10: भाद्र 19 गते शुक्रबार बिहान 10 बजेदेखि कृष्ण भजन प्रतियोगिता,
9: भाद्र 20 गते शनिबार बिहान 9 बजेदेखि उद्यमशीलता र रोजगार प्रवर्धनमा स्थानीय सरकार विषय तीज गीत प्रतियोगिता,
10: भारत, बङ्गलादेश, भुटान लगायतका देशहरूबाट आउने प्रदर्शकहरूले भाद्र 22 र 23 आफ्ना औद्योगिक उत्पादनहरूको थप बिक्री वितरण गर्नेछन्।
9: आयोजक चितवन उद्योग संघ महिला उद्यमी मञ्च,
10: संरक्षक चितवन उद्योग संघ।
9: स्थल बुकिङ का लागि सम्पर्क
10: 97672196607 र 98550353।
5: विवाह पार्टी सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612420437।
11: अहिले साँझको 6 बज्यो।

0: फेरि पनि स्वागत छ कार्यक्रम रमाइलो साँझको बसाइमा छौँ। कार्यक्रम रमाइलो साँझको बसाइमा हामी रमाइला रमाइला मिठा मिठा भाकाहरू सुन्दै सुनाउँदै आइरहेका छौँ। तपाईँ पनि हामीसँग जोडिँदै गर्न सक्नुहुन्छ। धेरै साथीहरूको सन्देशहरू आइरहेको छ, अवदन सन्देश पनि पढ्नुपर्छ। धर्मराजजीले सन्देश पठाउनु भएको छ। धर्मराजजीको सन्देश अलिकति लामो छ, तर फोनमा कोही साथी आइसक्नु भएको छ, उहाँसँग कुराकानी गरौँ। त्यसपछि भने सन्देश पठाउँला, धेरै बेर नकुराउँ। उहाँलाई को हुनुहुन्छ? हजुर नमस्कार।
1: हेलो, हजुर नमस्कार। अम्बिकाजी सन्चय हुनुहुन्छ?
0: हजुर सन्चय छु। कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: म गैडाकोट 5 देखि सलिना पोखरेल बोल्दैछु।
0: गैडाकोट 5 देखि सलिना पोखरेल। सलिनाजी सन्चय आरामै हुनुहुन्छ?
1: हजुर सन्चय आरामै।
0: हुन्छ सलिनाजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। अब बस्ने गीत मार्फत सम्झना समर्पण राख्न सक्नुहुन्छ? हुन्छ, पक्का पनि हाम्रो रुन्जीले सुनिसक्नु भएको छ, मिलेसम्म चाहिँ पक्का बजाउनु हुनेछ। तपाईँ सम्झना समर्पण राख्न सक्नुहुन्छ?
1: सर्वप्रथम दाजुलाई, अरुणजीलाई र होल विजय परिवारलाई भन्न चाहन्छु। मेरो साथीहरू भन्न पर्दा दिलसा राई, मुना मुखिया, कमला मुखिया, सिर्जना मुखिया, ओमडी सापकोटा, सरोज सुन्जाली मगर, आशिष नारायण, रोन फुलाङ राई
0: सलिना पोखरेल हुनुहुन्थ्यो गैडाकोट 5 छोटो मिठो कुराकानी गरेर छुटिसक्नु भएको छ। सन्देश रहेको छ धर्मराजजीको। नमस्ते अम्बिका आशिष, म ढकाल धर्मराज भिटा मोड झापा घर भई हाल दुबईबाट कार्यक्रम सुन्दैछु। आज मलाई शान्तिश्री परिवारको मलाई झुक्क्यायो दिल्लीको बसैले बोलको गीत बजाइदिनुहोस् न ल भन्नुभएको छ। हामीसम्म भएसम्म पक्का पनि बजाउनेछौँ। मलाई झुक्कायो दिल्लीको बसैले शान्तिश्री परिवारको भन्नुभएको छ, परिवारको गीत बजाइदिनुहोस् न ल। आज यस कार्यक्रम मार्फत सम्झना सन्देश राख्नुपर्दा आज भदौ 3 जन्मदिन मनाउने इटारीकी बहिनी इच्छा ढकाल, ताप्लेजुङ दुखुकी बहिनी मन्जु गौतम, मोरङ गछियाका साथी राज दाहाल र मोरङ इटहराका साथी काले कृष्ण घिमिरेलाई जन्मदिनको लाखौँ लाख शुभकामना भन्दै मेरा आफन्तजन घर परिवार लगायत मलाई चिन्नुहुने सम्पूर्ण साथीहरूलाई शुभ साँझको शुभकामना गर्दै मिठो सम्झना माया व्यक्त गर्दछु भन्नुभएको छ ढकाल धर्मराजजीलाई। धेरै धेरै धन्यवाद छ सन्देशको लागि। त्यस्तै गरेर मिलन घायल मुटुको सन्देश रहेको छ, गुड इभिनिङ सिस्टर, अपकमिङ सङ डेडिकेट टु अल फ्रेन्ड फ्रम दोहा कतार भन्नुभएको छ। मिलन घायल मुटुलाई पनि धेरै धेरै धन्यवाद छ सन्देशको लागि। त्यस्तै गरेरको सन्देश छ सुरेश तामाङको। सुरेश तामाङले लेख्नुहुन्छ, नमस्ते दिदी, म सुरेश तामाङ चितवनबाट, आज मलाई तिजको रहर आयो भरिलाई भन्ने गीत बजाइदिनु होला है भन्नुभएको छ। अझै तिजको रहर आएको छैन भरिलाई भन्नुपर्छ होइन, अलि पछि सुनौला यो गीत। सर्वप्रथम त हजुरलाई अनि प्रविधिको मित्रलाई, साथीहरू रवित विक्रम, विक्रम घा ज्ञानकाजी र अन्तिममा मलाई सुरेश तामाङ भनेर चिन्ने नचिन्ने सम्पूर्णलाई सुनाउन चाहन्छु भन्नुभएको छ सुरेश तामाङजीलाई। धेरै धेरै धन्यवाद छ सन्देशको लागि। यति बेला भने अर्को साथी लाइनमा हुनुहुन्छ, को हुनुहुन्छ? हजुर नमस्कार।
2: हेलो नमस्ते।
0: हेलो हजुर नमस्ते, कहाँदेखि को बोल्दै हुनुहुन्छ? पूर्वेली आकाश राई धरानबाट के छ अनि हाम्रो पूर्वेली आकाश राईजीको खबर अनि हाम्रो धरानतिरको हाल खबर कस्तो छ?
2: मेरो खबर एकदम ठिकठाक, धरानतिरको पनि राम्रै छ, त्यस्तै छ भनौँ है, खासै पानी परेको छैन हिजो आज, त्यही हो, घाम लागिरहेको छ, त्यस्तै छ, गर्मी गर्मी छ।
0: हुन्छ आकाशजी, तपाईँ गीत भने बज्दैछ, अगाडि आउनुभएको साथीले रोजिसक्नु भएको छ, तपाईँ सम्झना समर्पण राख्न सक्नुहुन्छ?
2: हुन्छ, फर्स्टमा हजुरलाई अनि हाम्रो रेडियो एफएम इन्डिया टिमले विशेष धेरै धेरै सम्झना गरे, गीत पनि सुनेर मजाले इन्जोय गर्नुहोला भन्छु फर्स्टमा है। अनि अनि मेरो साथीहरूलाई सम्झिनु पर्दा दिदी भूमिका राई, कमला मुखिया, आशिष नैन, बिहानिया मुक्का, बोबी शिरीष मगर, लक्ष्मी ढकाल धर्मराज, सरस्वता पोखरेल, अनि हाम्रो विवश कुनै पृथ्वी गीता धरण बट्टा, काली कमला वानेम, निश्चल निर्मला वानेम, हर्कल रोशनी, सानो सम्झना राई, शेतनी सोटाङ, भाइ रोमन मुक्तान, अनि एउटा बडा अन्य साथीहरू रत्नबहादुर थापा दाई, गगन तिरथुमी, माधव ढुङ्गेल, जीवन कार्की दाई, अनि हाम्रो कला लिम्बू, अनि एलिसा लान्ता राई, मुना मुखिया सिर्जना मुखिया सरिना गुरुङ दिलेसन यम्फू लगायत अब धेरै धेरै साथीहरूले प्रोग्राम सुनिरहनु यो टाइममा विशेष गरी अब बाँकी हाम्रो नाम सुत्ने सबै मेरो साथीहरूलाई सम्झना र गीत डेडिकेट गरेर छुटिन्छु ल बाई
0: हजुर नमस्कार भाइ भाइ दिलसा राई आकाश राई हुनुहुन्थ्यो धरानबाट यता दिलसा राईको सन्देश हेर्दै थिएँ दिलसा राईले सन्देश पठाउनु भएको छ हेलो सी सेवारो म दिलसा इलामबाट सबै साथीलाई मिठो सम्झना छ बाई बाई भन्नुभएको छ दिलसा राईजीलाई पनि धेरै धेरै धन्यवाद छ यति बेला अर्को साथी फोनमा आइसक्नु भएको छ को हुनुहुन्छ हजुर नमस्कार
3: गुड इभिनिङ नमस्ते नमस्कार
0: नमस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ खोटाङबाट नम्रता नम्रताजी के छ हजुरको खबर सन्चै आरामै हुनुहुन्छ हाम्रो पनि एकदमै ठिक छ नम्रताजी हुन्छ कार्यक्रममा गीत बस्दैछ तपाईँ सम्झना समर्पण राख्न सक्नुहुन्छ धन्यवाद नम्रता हुनुहुन्थ्यो खोटाङबाट यति बेलाको क्रममा भने हामी अर्को मिठो भाका सुन्छौँ त्यसपछि पनि बाँकी सन्देश र फोनहरू लिएर आउने नै छौँ यति बेलाको क्रममा भने अर्को मिठो भाका तपाईँहरूको लागि

रोधी घरमा कुमजोडी नाचौँला आऊ है बेलुकीमा। हाम्रो सलिना पोखरेलजीलाई एकदमै मनपर्ने गीत, सधैँभरि एउटै गीत मन पराउनुहुन्छ उहाँले, एकदमै राम्रो पनि छ गीत आफैमा पनि होइन। रोधी घरमा कुमजोडी नाच्नु भन्ने कुरा सानो कुरा नि भएन होइन। सन्देशले के पठाउनु भएको छ, साई हिरा राई रे गुड हेलो गुड इभिनिङ सिस्टर फ्रम उदयपुर मिसा सहयात्री सर हो, अपकमिङ सङ डेडिकेट अलसान अलिना टिकाराम घिमिरे एक्सन विराज राई सायम राय रियाम रुबी नम्रता राई प्रतिमा सर स्पर्शी आशिष नयन अभागी रमिला ढकाल धर्मराज गगन तेरथुमे कुमार प्रजा दिलसा राई गुणा सरोज सुसारा चन्द्र बस्नेत मिस यु अल अफ यु भन्नुभएको छ। धेरै धेरै धन्यवाद छ साई हिरा राईजीलाई सन्देशको लागि। त्यस्तै गरेर अर्को सन्देश छ सोनिम राईको, सोनिम राईले लेख्नुहुन्छ गुड इभिनिङ सिस साथै सायामा सरु रुबी अतीत राई दादा मनको साथी जीवनकारी शुक्रराज रसाइली मिनु लम्तारी मगर घायला ब्रह्मन सुनवार

अरुण राई, दिपेन किशोर अन्जान सबैजनालाई मिस यु अल भन्नुभएको छ। सोनिम राईजीलाई धेरै धेरै धन्यवाद छ। राई राई राईले लेख्नुहुन्छ, गुड इभिनिङ सिस, सुन्दैछु है, मिस यु अल भन्नुभएको छ। भने अञ्जन थुलुङले, नमस्ते, म अञ्जन थुलुङ युएबाट, सबै सबैमा धेरै सम्झना साथीहरू, आज जन्मदिन मनाउने प्यारी बहिनी हिर्सु चाम्लिङ राईलाई धेरै धेरै जन्मदिनको शुभकामना, ह्याप्पी बर्थडे छोरी चाम्लिङ अम्बिका राई, मगर्नी मगर्नी नेपाली चेली एल्सा कुलुङ राई, कल्पना साम्पाङ, राजकुमार हुजेल, जीवन फावेन, जुनिता चाम्लिङ राई, सिम्पल सरिना राई, अनिता निकिता मगर, मुना थुलुङ राई, सोलु लगायत सबै सबैलाई सम्झनु भएको छ अञ्जन थुलुङले। अञ्जन थुलुङजीलाई पनि धेरै धेरै धन्यवाद छ सन्देशको लागि। लक्ष्मण मगरले लेख्नुहुन्छ, हेलो नमस्कार हजुर, गुड इभिनिङ मिस, के छ खबर? म चाइल्ड इन्जुरी मिडिया ग्रुपको मेम्बर लक्ष्मण मगर, पाक्रीबास, दुईथानकोटा, हाल मलेसियाबाट, साथमा मेरा साथीहरू गीता मगर, देवबासकोटा, भावना चाम्प्लिङ, रामलाल रमला साम्पाङ राई, मिडिया प्रेमी निर्मला बनेम, सुस्मिता राई, भूमिका राई, सम्झना बराइली, मिडिया प्रेमी निमु शेर्पा, माया राई, समीक्षा जोशी, सरिता मगर, इलाम मनिषा घरती मगर, दिलु सानो एम्फू, माया बन्तवा राई, किराती अञ्जना, टिकाराम सुनवार, कमल श्रेष्ठ, रीता राई, रोदन लगायत मेरो नाम रावासँग चिर परिचित सम्पूर्ण मित्रहरूलाई र एफएम सुनेर बस्नुहुने सम्पूर्णलाई, नाम छुटेका साथीभाइहरूलाई पनि मनमुटुदेखि नै सम्झिरहेको छु भन्दै भाइ भाइ फेरि भेटौँला भन्नुभएको छ। धेरै धेरै धन्यवाद छ लक्ष्मण मगरजीलाई। त्यस्तै गरेर अर्को सन्देश छ गगनगिरीको, हाम्रो पूर्व सहकर्मी गगनगिरीले सन्देश लेखी पठाउनु भएको छ, गुड इभिनिङ म्याडम, मलाई क्षतिज पारी उनको बस्तीमा भन्ने गीत बजाइदिनु, सुन्न मन छ भन्नुभएको छ। पक्का पनि गगनजीले रोज्नु भएपछि नबजाने कुरै भएन, क्षतिज पारी उनको बस्तीमा। अबको क्रममा भने हामी यसै गीतलाई सुन्छौँ र त्यसपछि भने बाँकी सन्देश फोनहरू लिएर आउने नै छ। यति बेला भने क्षतिज पारी उनको बस्तीमा।

आउँछु भन्थ्यो हिजो अस्तिमा क्षितिज पारी तिम्रो बस्तीमा उनको बस्तीमा गगन गिरीजीले रोज्नु भएको थ्याङ्क यू सो मच म्याडम अनि सर पनि भनिसक्नु भएको छ तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ सन्देशको लागि भावना मगरले मिस यु अल फ्रेन्ड भन्नुभएको छ भावनाजीको सन्देशसँगै आजको लागि भने सम्पूर्ण सन्देश पठाउनुहुने साथीहरूलाई धेरै धेरै धन्यवाद दिनुपर्छ कार्यक्रमको निर्धारित समय सकिन सकिन लागिसकेको छ आजको लागि भने जतिजनाले हामीसँग जोडिएर कुराकानी गर्नुभयो सम्पूर्णलाई धेरै धेरै धन्यवाद छ फोन गर्नुहुनेलाई पनि एकमुष्ट रूपमा धन्यवाद दिन चाहन्छु भने सन्देश पठाउनुहुनेहरूलाई पनि एकमुष्ट रूपमा धेरै धेरै धन्यवाद भन्न चाहन्छु आजको लागि भने सुनेर साथ दिनु श्रोता आफन्तहरूलाई पनि धेरै धेरै धन्यवाद छ यो आवाजलाई तपाईँहरूसम्म पुर्याउन सहयोग गर्नुहुने अरुणजीलाई विशेष आभार प्रकट गर्दै अर्को श्रृङ्खलामा भेटुने बाचाका साथ अबको क्रममा अर्को मिठो आवाज तपाईँहरूलाई छोड्दै अर्को श्रृङ्खलामा पक्का पनि भेट हुने रहेछ आजको श्रृङ्खलाबाट पनि अम्बिका लम्साल बिदा हुन्छु नमस्कार

0: बालबालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनुभएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
2: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
1: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
2: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोप मौला काली।
1: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
2: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबलकार, गैंडाकोट 1 नवलपुर।
3: नन्दन सामुदायिक वन उपभोक्ता समूहको सदस्यता नवीकरण तथा वन पैदावार माग सम्बन्धी सूचना। नन्दन सामुदायिक वन उपभोक्ता समूहको यही साउन 19 गते बसेको कार्य समितिको बैठकको निर्णय अनुसार सदस्यता नवीकरण तथा वन पैदावार माग निवेदन यही साउन 20 गतेदेखि भदौ 15 गतेसम्मका लागि खुल्ला गरिएको बेहोरा सम्पूर्ण उपभोक्ता सदस्यहरूमा जानकारी गराउँदछौ। अनुरोधक अध्यक्ष एवं श्री नन्दन सामुदायिक वन उपभोक्ता समूह, गैंडाकोट नगरपालिका, वडा नम्बर 6, 8 र 9, नवलपरासी बर्दघाट, सुस्ता पूर्व।
4: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्प्ड अर्थ प्रविधिको रिसोर्ट।
5: बगैचा एडभेन्चर रिसोर्ट,
4: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट। जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो साँस, थारू सांस्कृतिक नृत्यको साथ
5: बगैचा एडभेन्चर रिसोर्ट।
4: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
5: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, गैंडाकोट 11, नवलपुर। मोबाइल नम्बर 98570-82693, 98570-82696।
6: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
7: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
8: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
9: मेरो तँलाई जान्दछु नानी, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
10: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन। मोबाइल 98550-50934।
11: ओहो, मुसा कुदिरा चाहिँ हेर्नु त।
12: त्यही त बुढी, वर्षायामको समय पनि छ, भगारीको ढोका खुलै छ कि। मुसा आयो भने त अब मुसा खोज्दै सर्प पनि आउन सक्छ।
11: ओहो, हो त, ठ्याक्कै सम्झे। घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन्, काट्नु पर्ने।
12: यसो गरौँ बुढी, त्यसो भए भोलि मिठो नास्ता खाउँ, आँटपुरी तरकारी, अनि सपरिवार मिलेर सरसफाइ गरौँला, अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौँला, हुन्न?
11: हुन्छ बुढा, यस्तो बेलामा त अग्ला घाँस, फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छन् नि, होइन?
12: त्यही भएर त भनेको, छोरी समीरा, छोरा विवेक, तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौँ, हिजो ल्याएको दाउरालाई पनि घर नजिक अलि पर व्यवस्थापन गरौँ, भखारीको ढोका पनि सर्प मुसा केही नपस्ने गरी मर्मत गरौँ, अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि।
11: हुन्छ बुढा, भोलि शनिबार पनि हो, फुर्सदिलो बिहान पनि छ।
13: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। यस मौसममा आफ्नो बास स्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्।
14: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
15: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्रसँगको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
16: जन्म, मृत्यु, बसाइ सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
17: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिनभित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
16: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज एवं युट्युबसँगै हाम्रो पात्र र नेपाली पात्र मोबाइल एप्स मार्फत संसारभरकै साथ प्रसारण भइरहेको बेलुका 6:30 बजेको विजय खबरमा नवीन सुवेदीको नमस्कार। विजय खबरमा प्रमुख खबरका मुख्य मुख्य शीर्षकहरू। सङ्घीय अनुदानमा कार्यरत शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक वृद्धि, प्रधानमन्त्री शाहसँग मन्त्रीहरूको कार्य सम्पादन सम्झौता, कर्णालीका झन्डै 75% जनसङ्ख्यामा राष्ट्रिय प्रसारण लाइन मार्फत विद्युत पहुँच। किरण थापाद्वारा बागमती प्रदेशको मुख्यमन्त्रीमा दावी पेश, दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बच्छौलीका 50 महिला, चितौनमा 1 वर्षमा 69 वन्यजन्तुको उद्धार। र 4 महिनामा 11,000 कर्मचारी कारवाहीमा दलको विधान संशोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी कैडाकोटमा कर शिक्षा तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न।
1: सदस्यता नवीकरण तथा वन पैदावार सम्बन्धी सूचना। जयश्री सामुदायिक वन उपभोक्ता समूहको उपभोक्ताहरूलाई काठको आवश्यक पर्ने भएको हुँदा यही मिति 2083 भदौ 1 गतेबाट भदौ 18 गतेसम्म काठको माग फारम भरिने भएको हुँदा समयमै सदस्यता नवीकरण गरी काठको माग फारम भर्नु हुनको लागि हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह, गैडाकोट, नवलपुर।
2: लौ न लौ लौ, चट्याङ पर्ने आटो सबैजना यता आओ त, यता यो ठुलो रुखको फेदमा बसौ।
3: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
4: हो र?
3: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
4: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
3: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतः दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: सदस्यता नवीकरण तथा वन पैदावार माग सम्बन्धी सूचना। श्री नारायणी सामुदायिक वन उपभोक्ता समूहको कार्य समितिको बैठकको निर्णय अनुसार वार्षिक नवीकरण र वन पैदावार माग निवेदन 2083 भाद्र 15 गते भित्र कार्यालय समयमा उपस्थित भई निवेदन दिनुहुन सम्पूर्ण उपभोक्ता सदस्यहरूलाई हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष एवं श्री नारायणी सामुदायिक वन उपभोक्ता समूह, गैंडाकोट 6, 7 र 9 परिवार, नवलपुर। विजय खबरमा अब खबर विस्तारमा। शिक्षा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा सरकारले सङ्घीय अनुदानमा कार्यरत शिक्षक तथा प्रारम्भिक बाल विकास ECD सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले सङ्घीय शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकको साविक पारिश्रमिक अनुदानमा 10% वृद्धि गर्ने निर्णय गरेको हो। निर्णयअनुसार सङ्घीय शिक्षण सहयोग अनुदान कोटाका माध्यमिक तहका शिक्षकहरूको मासिक पारिश्रमिक 43,669 रुपियाँबाट बढेर 48,058 रुपियाँ पुगेको छ। त्यस्तै आधारभूत तहका शिक्षकको मासिक पारिश्रमिक 34,730 रुपियाँबाट 38,203 रुपियाँ कायम गरिएको छ। यसै गरी ECD सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीका लागि सङ्घीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक 5,000 रुपियाँ थप गरिएको छ। नयाँ व्यवस्था अनुसार ECD सहजकर्ताको मासिक पारिश्रमिक 12,000 बाट 17,000 रुपियाँ, विद्यालय सहयोगको 10,000 बाट 15,000 रुपियाँ, लेखा हेर्ने विद्यालय कर्मचारीको 15,000 बाट 20,000 रुपियाँ पुगेको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले दूरदराजका विद्यालयहरूमा अहोरात्र खट्ने विद्यालय कर्मचारी तथा ECD सहजकर्ताले लामो समयदेखि भोग्दै आउनुभएको समस्या समाधानको पहिलो चरण भएको उल्लेख गर्नुभयो। सरकार उहाँहरूको रोजगारी सुरक्षा र पेसागत वृद्धि तथा समग्र वित्त विकासमा प्रतिबद्ध रहेको र विद्यालय शिक्षाको क्षेत्रमा लामो समयदेखि थाँतिरहेका समस्यालाई संवाद मार्फत दिगो समाधान गर्न लागिरहेको उहाँले बताउनुभयो। मन्त्री पोखरेलले सीमित स्रोतका बावजुद आवश्यक बजेट व्यवस्थापनमा सहजीकरण गरेकोमा अर्थमन्त्रीप्रति धन्यवाद समेत व्यक्त गर्नुभएको थियो। पारिश्रमिक वृद्धि भएपछि न्यून पारिश्रमिकमा सामुदायिक विद्यालयमा कार्यरत ECD सहजकर्ता, विद्यालय कर्मचारी, विद्यालय सहयोगी तथा सङ्घीय शिक्षण सहयोग अनुदान कोटाका शिक्षक प्रत्यक्ष लाभान्वित हुनेछन्। यसबाट विद्यालयमा कार्यरत जनशक्तिको मनोबल वृद्धि भई शैक्षिक गुणस्तर सुधारमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ। प्रधानमन्त्री पालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने मुख्य काम तथा हासिल गरिने उपलब्धिका विषयमा कार्य सम्पादन सम्झौता गर्नुभएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री शाह र मन्त्रीहरूबीच कार्य सम्पादन सम्झौतामा हस्ताक्षर तथा सम्झौता पत्र आदान प्रदान गरिएको हो। सम्झौतामा सुशासन, सामाजिक न्याय र समृद्धितर्फ सम्बन्धित काम तथा उपलब्धिलाई प्राथमिकतामा राखिएको छ। चालु आर्थिक वर्षमा मन्त्रालयले हासिल गर्नुपर्ने मुख्य लक्ष्य र उपलब्धिलाई कार्य सम्पादन सम्झौतामा समेटिएको जनाएको छ। प्रधानमन्त्री शाहले अर्थमन्त्री डाक्टर स्वर्णिम वागले, परराष्ट्र मन्त्री शिशिर खनाल, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठ, गृहमन्त्री सुदन गुरुङ, कानुन तथा न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतम, विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनसँग कार्य सम्पादन सम्झौता गर्नुभएको हो। साथै महिला बालबालिका लैङ्गिक लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सितावादी भूमि व्यवस्था सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता, शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल, सूचना तथा सञ्चार मन्त्री विक्रम त्रिवेन सिन्हा, कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरी र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले पनि प्रधानमन्त्रीसँग कार्य सम्झौता गर्नुभएको छ। कर्णाली प्रदेशका 74.30% जनसङ्ख्यामा राष्ट्रिय प्रसारण लाइन मार्फत विद्युत पहुँच पुगेको छ। ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठका अनुसार आर्थिक सर्वेक्षण 2082-83 अनुसार 2082 फागुनसम्म कर्णाली प्रदेशका 74.30% जनसङ्ख्यामा राष्ट्रिय प्रसारण लाइन मार्फत विद्युत पहुँच पुगेको हो। बाँकी क्षेत्रमा राष्ट्रिय प्रसारण प्रणालीको विस्तारसँगै वैकल्पिक ऊर्जाका माध्यमबाट विद्युत पहुँच पुर्याउने काम अघि बढिएको उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार हालसम्म वैकल्पिक ऊर्जा प्रबन्धन केन्द्र मार्फत कर्णालीमा 209 लघु तथा साना जलविद्युत आयोजनाबाट 6,719 किलोवाट विद्युत उत्पादन भई 64,231 घरधुरी लाभान्वित भएका छन्। डिभिजन वन कार्यालय चितवनले गत आर्थिक वर्षमा विभिन्न स्थानबाट 69 वन्यजन्तुको उद्धार तथा व्यवस्थापन गरेको छ। बस्ती तथा समुदायमा प्रवेश गरेर समस्या सिर्जना गरेका वन्यजन्तुलाई उद्धार गरी व्यवस्थापन गरिएको कार्यालयले जनाएको छ। डिभिजन वन कार्यालय चितवनका प्रमुख विष्णु प्रसाद आचार्यका अनुसार उद्धार गरिएका वन्यजन्तुमध्ये सबैभन्दा धेरै अजिङ्गर छन्। बस्तीमा प्रवेश गरी स्थानीयलाई समस्या बनाएका 45 अजिङ्गरको उद्धार गरिएको हो। त्यस्तै 4 शीतल, 3 रतुवा, 3 धामन सर्पक, 3 गोही, 2 मयूर र 2 लाटोकोसेरोको उद्धार गरिएको कार्यालयले जनाएको छ। यसै गरी डिभिजन वन कार्यालयले गत आर्थिक वर्षमा अवैध रूपमा काठ तस्करीमा प्रयोग गरेका 267 साइकल लिलामी गरेको छ। साइकल लिलामीबाट कार्यालयले 2,52,000 रुपियाँ राजस्व सङ्कलन गरेको जनाएको छ। चालु आर्थिक वर्षमा भने कार्यालयले 81 मोटरसाइकल लिलामी गर्ने तयारी गरेको छ। कसुरजन्य मुद्दामा नियन्त्रणमा लिएका तथा व्यवहारिसी अवस्थामा फेला परेका मोटरसाइकल लामो समयदेखि कार्यालय परिसरमा राखिएका थिए। प्रमुख आचार्यका अनुसार मोटरसाइकलसँगै 25 बस, ट्रक, भ्यान, अटो तथा ट्र्याक्टर र 59 साइकलको समेत लिलामी प्रक्रिया अघि बढाइएको बताउनुभयो। बच्चलुका महिलाले सामूहिक दुग्ध विविधीकरण पसल सञ्चालनमा ल्याएका छन्। स्थानीय उत्पादनलाई पर्यटनसँग जोड्ने उद्देश्यले सौरामा आउने विदेशी पाहुनालाई स्थानीय उत्पादन चढाउने अभिप्रायकाबाट दुध विविधीकरण पसल सञ्चालन गरिएको हो। रत्नगर नगरपालिका 6 बच्छौली स्थित नारी चेतना मध्यवर्ती महिला उद्यमी समूहमा आबद्ध 50 महिलाले स्थानीय दुधको विविधीकरण डेयरी पसल सञ्चालन गरेका हुन्। स्थानीय कृषि तथा पशुपालनलाई प्रोत्साहन गर्दै महिलालाई रोजगारी र उद्यमशीलतामा जोड्ने उद्देश्यले पसल सञ्चालन गरिएको समूहको अध्यक्ष सुषमा पौडेलले जानकारी दिनुभयो। पसलमा दुध, दही, घिउ, पनिर, चिज, बटर, आइसक्रिम, खुवा, चिया र कफी लगायतका परिकार बिक्रीका लागि राखिएको छ। हाल मही, दुध, दही, घिउ, पनिर र खुवा लगायतका दुग्धजन्य पदार्थ उत्पादन भइरहेका छन्। हाल दैनिक करिब 200 लिटर दुग्ध सङ्कलन गरी विभिन्न दुग्धजन्य पदार्थ उत्पादन तथा बिक्री गर्दै आएको छ। मागअनुसार उत्पादन क्षमता विस्तार गर्ने योजना रहेको उहाँले बताउनुभयो। समूहमा आबद्ध केही महिलाले आफ्नै घरमा पशुपालन गर्दै आएका छन्। उनीहरूबाट दुध सङ्कलन गरी उद्योगमा प्रयोग भएको र आगामी दिनमा थप महिलालाई पशुपालनमा प्रोत्साहित गर्दै समूहकै सदस्यबाट आवश्यक दुध आपूर्ति गर्ने योजना छ। सौरा पर्यटकीय क्षेत्र हो, यहाँ बजारको अभाव छैन। स्थानीय महिलालाई रोजगार दिने र स्थानीय उत्पादन पर्यटकलाई चखाउने मुख्य उद्देश्य डेयरी उद्योग सञ्चालन गरिएको बताइन्छ। बागमती प्रदेशको मुख्यमन्त्री पदमा नियुक्तिका लागि नेकपा एमालेका प्रदेश सभा सदस्य किरण थापा मगरले प्रदेश प्रमुख समक्ष दावी पेश गर्नुभएको छ। थापाले नेपाल कम्युनिस्ट पार्टी नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा सहितका दलहरूको समर्थनमा मुख्यमन्त्री पदमा दावी पेश गर्नुभएको हो। एमाले नेकपा र राप्रपाको समर्थनमा तिनै दलका संसदीय दलका नेताहरूको हस्ताक्षर सहित थापाले मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको एमालेका प्रदेश सभा सदस्य भारती पाठकले जानकारी दिनुभयो। नेपालको संविधान धारा 168 दुई बमोजिम मुख्यमन्त्री पदमा दावी गरिएको हो। थापाले बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद भट्ट देवकोटाले मुख्यमन्त्री पदमा दावी पेश गर्न आह्वान गर्नुभएको एक दिन अगावै दावी पेश भएको छ। मुख्यमन्त्री इन्द्रबहादुर बानियाले भदौ 1 गते सोमबार पदबाट राजीनामा दिएसँगै प्रदेश प्रमुख देवकोटाले नेपालको संविधान धारा 168 दुई बमोजिमको सरकार गठनका लागि दुईभन्दा बढी दलको समर्थन प्राप्त प्रदेश सभा सदस्यलाई दावी पेश गर्न आह्वान गर्नुभएको थियो। थापाले मुख्यमन्त्रीमा दावी पेश गर्नुअघि एमाले सहित नेकपा र राप्रपा बीच हेटौँडामा नयाँ सरकार गठनको विषयमा छलफल सहमति जुटेको थियो। विजय खबरमा खबरको सिलसिला अझै जारी छ, हामीसँगै रहनुहोला। छोरीको बिहे पनि आँट्यो। सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी?
6: मैले बुझिसकेँ बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गएर हुन्न र?
7: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
8: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
9: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापुचा, सम्पर्क नम्बर 0785015 चार, मोबाइल 98612204337।
10: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त, घर नै उज्यालो देखिएको छ, मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
11: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैंडाकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि, मैले सबै त्यहीँबाट लिएर आएको।
10: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
12: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैंडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैंडाकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी, मोबाइल नम्बर 98550-54692 र 98550-54968।
0: विश्रामपछि विजय खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय मार्फतको राष्ट्रिय सतर्कता केन्द्रले पछिल्लो 4 महिनामा 11,000 कर्मचारीलाई कारवाही गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठन भए यता सरकारी कार्यालयमा अनुशासन कायम गर्ने कायम गर्ने तथा जनगुनासो सुनवाईको प्रक्रिया तीव्र गतिमा अगाडि बढाइएको केन्द्रका सहसचिव प्रवक्ता नारायण प्रसाद भट्टले जानकारी दिनुभयो। भट्टका अनुसार गएको चैतदेखि साउनसम्म केन्द्रमा 1298 उजुरी दर्ता गरेका थिए भएका थिए। यसमध्ये 1114 अर्थात् 85.82% उजुरी फर्चुट भएको छ। यो अघिल्लो वर्षको यही अवधिको तुलनामा 11.72% धेरै हो। केन्द्रका अनुसार 2081 सालको चैतदेखि 2082 साउनसम्म 556 उजुरी दर्ता भएकोमा 412 अर्थात् 74.10% फर्चुट भएका थिए। वर्तमान सरकार गठन भएपछि जारी गरेको शासकीय सुधारका सय सूचीमा कर्मचारीको आचार संहिताको अक्षरश कार्यान्वयन गर्ने उल्लेख थियो। त्यही अनुसार केन्द्रले कार्यालय अनुगमन र कारवाही प्रक्रियालाई कडा र व्यापक बनाएको छ। केन्द्रका अनुसार गएको चैतदेखि साउनसम्म 924 कार्यालयको अनुगमन भएको छ। अनुगमनका क्रममा आचार संहिता र समय पालना नगरेका 10,268 तोकिएको पोसाकमा उपस्थित नभएका 645 र आफ्नो कार्यकक्षमा नभेटिएका 91 गरी 11,004 कर्मचारी कारवाहीमा परेका छन्। केन्द्रले अनुशासन उल्लङ्घन गर्ने यी सबै कर्मचारीलाई प्रचलित कानुन बमोजिम कारवाही गर्न सम्बन्धित निकायलाई कडा निर्देशन दिएको छ। चितवनका प्राध्यापक डाक्टर ढुण्डिराज पौडेल नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त हुनुभएको छ। भरतपुर अस्पतालका पूर्व अध्यक्ष समेत रहेका रहनुभएको पौडेलले बुधबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको थियो। भरतपुर अस्पतालको अध्यक्ष भएर उहाँले करिब 4 महिना काम गरिसक्नु भएको छ। उहाँ रत्नगरको स्थायी बासिन्दा हुनुहुन्छ। वरिष्ठ नाक कान घाँटी तथा घाँटी विश्व रोग विशेषज्ञ डाक्टर पौडेलले नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा नाक कान घाँटी तथा विभागका प्रमुख तथा प्राध्यापक रूपमा काम गरी पनि गर्नुभएको थियो। यसअघि उहाँले वीर अस्पताल, भेरी अस्पताल तथा दाङ अस्पतालमा विभिन्न जिम्मेवारीमा रहेर सेवा गर्नुभएको थियो। डाक्टर पौडेलले त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानबाट नाक कान तथा घाँटी शल्य चिकित्सकीय MS गोल्ड मेडल सहित उत्तीर्ण हुनुभएको थियो। उहाँले सोही संस्थानबाट MBBS अध्ययन समेत पुरा गर्नुभएको थियो। डाक्टर पौडेलले नेपाल मेडिकल काउन्सिलको नैतिकता तथा परीक्षा समितिका कार्यकारी सदस्य तथा समन्वयकर्ताका रूपमा समेत काम गरिसक्नु भएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले संसदीय दलको विधान 2083 आवश्यकता अनुसार संशोधन गर्न कार्यदल गठन गर्ने भएको छ। बुधबार बसेको पार्टीको संसदीय दलको अनौपचारिक बैठकमा सभापति रवि लामिछानेले शीर्ष नेता मन्त्री तथा सांसदहरूबीच संसद र सरकारको काम कारवाही प्रभावकारी बनाउने विषयमा अनौपचारिक छलफल भएको थियो। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदीय दलको बैठकमा संसदमा प्रस्तुत हुने विषयवस्तु र कार्यशैलीका सन्दर्भमा सांसदहरूसँग छलफल भएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, संसदमा प्रस्तुत हुने विषय, त्यहाँको प्रस्तुति, त्यहाँको सबै विषयमा कता कता आम नागरिक तहबाट पनि प्रश्न आइरहेको, पार्टी पङ्क्तिले पनि छलफल गर्नुपर्छ कि भनेर हामी सबै एउटै फेजमा त हुनु पर्यो नि। त्यसैले गर्दा केही असन्तुष्टि छन् कि सरकारको विषय लिएर मन्त्रालय, मन्त्री या कसैको विषयमा केही छन् कि भनेर हामीले आन्तरिक छलफलहरू गर्यौँ ताकि संसदको मर्यादा कायम गर्ने जिम्मेवारी पनि हाम्रो रहन्छ। उक्त बैठकमा मुख्य सचेतक कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा गठित कार्यदलले 7 दिनभित्र विधान संशोधनको प्रस्ताव तथा आवश्यक कार्यविधि तयार गर्ने विषयमा छलफल भएको संसदीय दलका उपनेता गणेश प्रजाले जानकारी दिनुभयो। उहाँका अनुसार दलको विधान संशोधनमा सांसदको संसदीय मर्यादा, जिम्मेवारी, जनपक्षीय आवाज उठाउने तथा कानुन निर्माण प्रक्रियालाई थप प्रभावकारी बनाउने विषय समेटिनेछ। नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले सरकारको विदेश नीति र राष्ट्रिय सुरक्षा नीतिमा खतरनाक विचलन देखा परेको टिप्पणी गर्नुभएको छ। बुधबारको प्रतिनिधि सभा बैठकमा उहाँले यस्तो टिप्पणी गर्नुभएको हो। अहिले सरकारको विदेश नीति र राष्ट्रिय सुरक्षा नीतिमा खतरनाक विचलन देखा परेको छ। उहाँले भन्नुभयो, सरकारले हालै टिओबी तथा पश्चिमी कूटनीतिकहरूलाई दलाई लामाको जन्मोत्सव मनाउने नाममा चलखेल गर्न अनुमति दिएको दावी उहाँले गर्नुभयो। बादलले नेपालको भूमि दोस्रो खम्पा विद्रोहको लागि कदापि प्रयोग हुन नहुने उल्लेख गर्नुभयो। जिल्ला उद्योग वाणिज्य सङ्घ गैँडाकोट नवलपरासी बर्दाघाट सुस्ता पूर्वको आयोजनामा कर शिक्षा तथा अन्तर्क्रिया कार्यक्रम बुधबार गैंडाकोट नगरपालिकाको सभाहालमा सम्पन्न भएको छ। सङ्घको 16 स्थापना दिवसका अवसरमा आन्तरिक राजस्व कार्यालयका औषधिको प्राविधिक सहयोग र गैंडाकोट नगरपालिकाको समन्वयमा कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा गैंडाकोट नगरपालिकाका नगर प्रमुख मदन भक्त अधिकारीले व्यवसायलाई कर सम्बन्धी ज्ञान, राज्यका नीति नियमबारे जानकारी आवश्यक रहेको बताउनुभयो। गैंडाकोट नगरपालिका उप प्रमुख शान्ति कोइरालाले व्यवसाय सञ्चालनमा स्पष्ट जानकारी हुनु आवश्यक रहेको बताउँदै कर तिर्ने संस्कारको स्थानीय तथा राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउन सहयोग पुग्ने धारणा राख्नुभयो। उहाँले व्यवसायीका समस्या समाधानका लागि नगरपालिका र निजी क्षेत्रबीच निरन्तर सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो। सङ्घका अध्यक्ष छवि लाल कणेलले व्यवसायका समस्या समाधानका लागि यस्ता कार्यक्रम महत्त्वपूर्ण हुने धारणा राख्नुभयो। आन्तरिक राजस्व कार्यालयका औषधिका प्रमुख कर अधिकृत युगल किशोर गौतमले आर्थिक ऐन 2083 उपलब्ध गराएका कर सम्बन्धी व्यवस्था, व्यवसायलाई कर दर्ता, कर विवरण दाखिला, आयकर, मूल्य अभिवृद्धि कर, भ्याट, अन्त शुल्क लगायतका कर सम्बन्धी प्रावधानबारे जानकारी दिनुभयो। सिए निशान पौडेलले व्यवसाय दर्ता सञ्चालन तथा नवीकरणका विषयमा सहजीकरण गर्नुभयो भने सिए अनुप अर्यालले कम्पनी दर्ता र कम्पनी रजिस्ट्रार सम्बन्धी प्रक्रियाबारे जानकारी दिनुभयो। विजय खबरमा अब मौसम खबर। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको निम्नचापीय रेखा सरदर स्थानको आसपास रहेको छ। आज राति देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ। कोशी र सुदूरपश्चिम प्रदेशको तराईमा साधारणतया बादल तथा बाँकी तराई भूभागका आंशिक बादल लाग्नेछ। त्यसका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ। त्यसका पहाडी भूभागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशको तराई भूभागका केही स्थान मधेस तथा बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। यिनै खबरसँगै हामी विजय खबरको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य मुख्य शीर्षकहरू फेरि एकपटक। सङ्घीय अनुदानमा कार्यरत शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक वृद्धि, प्रधानमन्त्री शाहसँग मन्त्रीहरूको कार्य सम्पादन सम्झौता, कर्णालीका झन्डै 75% जनसङ्ख्यामा राष्ट्रिय प्रसारण लाइन मार्फत विद्युत पहुँच। किरण थापाद्वारा बागमती प्रदेशको मुख्यमन्त्रीमा दावी पेश। दुग्धजन्य उत्पादनबाट आत्मनिर्भर बन्दै बच्चौलीका 50 महिला, चितवनमा एक वर्षमा 69 वन्यजन्तुको उद्धार। र 4 महिनामा 11,000 कर्मचारी कारवाहीमा दलको विधान संशोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी। गैंडाकोटमा कर शिक्षा तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न। हवस् त, सामुदायिक रेडियो विजयएफएम 101.6, इन्टरनेट अनलाइन विजयएफएमको फेसबुक पेज एवं युट्युबसँगै हाम्रो पात्र र नेपाली पात्र मोबाइल एप्स मार्फत संसारभरकै साथ प्रसारण भइरहेको बेलुका 6:30 बजेको विजय खबर सकियो। प्राविधिक मित्र अरुण घिमिरेलाई धन्यवाद। नवीन सुवेदी बिदा हुन्छु। नमस्कार।

0: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
1: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
2: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
3: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
0: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
4: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
5: आहा, कति राम्रो सजाएको, फर्निचरहरू पनि कति राम्रो राम्रो, पलङ पनि कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
4: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
6: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
7: सक्षम फर्निचर, गैंडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
8: अब सुन्नुहोस् पूरा समाचार।
9: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
8: नियमित रूपमा हिँडडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
9: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
8: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
9: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफुल खाऊ,
8: मद्यपान र धुम्रपान सेवन नगरौँ,
9: स्वस्थ रहौँ, सुखमय जीवन बिताउँ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
10: अहिले साँझको 7 बज्यो।

0: को विशेष प्रदर्शनी
1: मात्र 19 गते शुक्रबार बिहान 10 बजे देखि कृष्ण भजन प्रतियोगिता,
0: भाद्र 20 गते शनिबार बिहान 9 बजे देखि उद्यमशीलता र रोजगार प्रवर्धनमा स्थानीय सरकार विषय तीज गीत प्रतियोगिता।
1: भारत, बंगलादेश, भुटान लगायतका देशहरूबाट आउने प्रदर्शकहरूले भाद्र 22 र 23 मा आफ्ना औद्योगिक उत्पादनहरूको थप बिक्री वितरण गर्नेछन्।
0: आयोजक चितवन उद्योग संघ, महिला उद्यमी मञ्च,
1: संरक्षक चितवन उद्योग संघ।
0: स्टल बुकिंग का लागि सम्पर्क
1: 97-76-19-607 र 98-55-33-553।
2: घर घरमा भान्सा घर, अब भान्सा घर लङ रेन चामल सेतो बरामा पनि उपलब्ध छ।
3: उही स्वाद, उही गुणस्तर र उही मूल्यमा सेतो र हरियो बोरामा उपलब्ध छ। साथै प्रत्येक बोरामा आकर्षक उपहार।
2: जय श्री फुड्स को उत्कृष्ट उत्पादन भान्सा घर लङ रेन चामल।
4: स्वाद मात्र होइन प्रेम पस्किने।
5: बालबालिकाले आफूभन्दा ठुलाको व्यवहार नक्कल गर्दछन्। जुन व्यवहार हामीलाई मन पर्दैन त्यो व्यवहार उनीहरूको अघि प्रदर्शन नगरौँ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश।
6: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा।
7: जापानिज भाषा कहाँ?
6: हजुर, एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4 N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
7: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेशन IELTS PTE सेट क्लास का साथै डियोलिङ्गो पनि पढाइन्छ।
8: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्यूजील्याण्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 0556-35-894, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 0078-50-12-94, मोबाइल 98-029-33-8-94।
9: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
10: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर, मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन, 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
11: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषधि खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
12: मेरो तोला जान्दछैन पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
13: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98-55-50-54।
14: शुभ प्रभात गुरुआमा।
15: शुभ प्रभात, बस। आज हामी के विषयमा छलफल गर्छौँ?
14: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
15: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
16: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
15: हो, अरू भन त।
17: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
18: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
15: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
16: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
19: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
18: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
15: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
20: नेपाल सरकार, विज्ञापन बोर्ड।
21: महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खानेपानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खानेपानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि

0: सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
1: सर, एउटा प्रश्न सोधौँ है।
2: सोधन
1: सर, यो फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ?
2: ए, कति राम्रो कुरा सोध्यौ। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
1: हस्, धन्यवाद सर।
3: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: कस्तो
1: गर्मी, यो गर्मी, यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
2: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
1: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
2: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि, बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि।
3: ए ल ल, जाऊ जाऊ जाऊ।
4: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
5: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापुचा, सम्पर्क नम्बर 0785015004, मोबाइल 98612204437।
2: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
5: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्प्ड अर्थ प्रविधिको रिसोर्ट।
6: बगैचा एडभेन्चर रिसोर्ट
5: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित। बगैचा एडभेन्चर रिसोर्ट, जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो साँस, थारू सांस्कृतिक नृत्यको साथ
6: बगैचा एडभेन्चर रिसोर्ट,
5: हर्स राइडिङ र अक्स कार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
6: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, गैंडाकोट 11, नवलपुर, मोबाइल नम्बर 98570082693, 98570082693।
7: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
8: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन, 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
9: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ कि।
10: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
7: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509।
11: जय माता मौला काली।
12: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
13: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
12: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
13: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इला रिसोर्ट मौला काली।
12: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इला रिसोर्ट मौला काली।
13: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इला रिसोर्ट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।
4: सदस्यता नवीकरण तथा वन पैदावार सम्बन्धी सूचना। जयश्री सामुदायिक वन उपभोक्ता समूहको उपभोक्ताहरूलाई काठको आवश्यक पर्ने भएको हुँदा यही मिति 2083 भदौ 1 गतेबाट भदौ 18 गतेसम्म काठको माग फारम भरिने भएको हुँदा समयमै सदस्यता नवीकरण गरी काठको माग फारम भर्नुहुनको लागि हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह, गैंडाकोट, नवलपुर।
0: 50 वर्ष भन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
14: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढ द्वारा उत्पादित 50 वर्ष भन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप।
15: किसानहरूको लागि सिंचाई गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
16: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 056-598-833 र 598-834।
17: सदस्यता नवीकरण तथा वन पैदावार माग सम्बन्धी सूचना। श्री नारायणी सामुदायिक वन उपभोक्ता समूहको कार्य समितिको बैठकको निर्णय अनुसार वार्षिक नवीकरण र वन पैदावार माग निवेदन 2083 भाद्र 15 गते भित्र कार्यालय समयमा उपस्थित भई निवेदन दिनुहुन सम्पूर्ण उपभोक्ता सदस्यहरूलाई हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष एवं श्री नारायणी सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट 6-7-9 परिवार नवलपुर।
18: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम, के कागजात चाहिन्छ होला?
19: एउटा निवेदन चाहिन्छ, बुबाको सकल नागरिकता प्रमाणपत्र र शनाखत, जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ, विवाहित महिला हो भने पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ, बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि, दुवै कान देखिने पासपोर्ट साइजको दुईवटा फोटो चाहिन्छ, चालू आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ। अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
18: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। प्रधानमन्त्री र मन्त्रीहरूबीच कार्य सम्पादन सम्झौता, संसदमै मन्त्रीको आलोचना नगर्न रासोपा सभापति लामिछानेको निर्देशन, ईसीडी सहजकर्ता र विद्यालय कर्मचारीको तलब बढ्यो, मासिक 5,000 थपिने।
1: प्रारम्भिक बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगका लागि संघीय सरकारले हाल उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक रु 5,000 दरले वृद्धि गर्ने।
0: बागमती प्रदेशको मुख्यमन्त्री पदमा एमालेबाट किरण थापा मगरको दावी पेश, आफ्नो पार्टीको समर्थन नहुने राप्रपाको स्पष्टोक्ति, सरकार पुनर्गठन नभए आन्दोलनमा जाने एमालेको चेतावनी।
2: अकल्पनीय जनसुनामी आउनेछ, निश्चित आउनेछ, किनभने इतिहासले भन्छ संकटको गर्वबाट समाधान जन्मिन्छ।
0: साउनमा रोजगारीका लागि विदेशिनेको लर्को बढ्यो, राष्ट्रिय सतर्कता केन्द्रद्वारा पछिल्लो 4 महिनामा 11,000 सरकारी कर्मचारीलाई कार्यवाहीको सिफारिस, पहाडमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना। र बागमती अटो जिमखाना प्रिक्सको दोस्रो संस्करण भदौ 13 आयोजना हुने, विजेताले अन्तर्राष्ट्रिय खेलमा सहभागी हुन पाउने।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: सिटी सहजकर्ता, विद्यालय कर्मचारी र सहयोगीको पारिश्रमिक वृद्धि गर्नु सरकारको लामो समयदेखि उठ्दै आएको माग सम्बोधन गर्ने सकारात्मक कदम हो। मासिक 5,000 वृद्धि र अनुदानमा कार्यरत शिक्षकको तलब समायोजनले शिक्षा क्षेत्रमा काम गर्ने जनशक्तिको मनोबल बढाउने अपेक्षा गर्न सकिन्छ। तर घोषणा मात्रै पर्याप्त हुँदैन, निर्णयको प्रभावकारी कार्यान्वयन र समयमै पारिश्रमिक उपलब्ध गराउनु सरकारको मुख्य जिम्मेवारी हो। शिक्षाको गुणस्तर सुधार्न शिक्षक तथा विद्यालय कर्मचारीको सेवा सुविधा र पेसागत सुरक्षालाई सरकारले दीर्घकालीन प्राथमिकतामा राख्नु पर्दछ। अब खबर सन्तोषी रावलबाट।
4: सरकारले लामो समय विचाराधीन राखेको प्रारम्भिक बाल विकास ईसीडी सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीको तलब वृद्धि गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले संघीय सरकारले हाल उपलब्ध गराउँदै आएको पारिश्रम अनुदानमा मासिक 5,000 दरले वृद्धि गर्ने निर्णय गरेको हो। बैठकले माध्यमिक तह कक्षा 9-10 र आधारभूत तह कक्षा 6-7-8 शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकहरूको तलब क्रमश माध्यमिक तृतीय श्रेणी र निम्न माध्यमिक तृतीय श्रेणीको तलब बराबर कायम गर्ने निर्णय समेत गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताउनुभयो।
1: प्रारम्भिक बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगका लागि संघीय सरकारले हाल उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक रु 5,000 दरले वृद्धि गर्ने। अर्को माध्यमिक तह कक्षा 9-10 र आधारभूत तह कक्षा 6-8 शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकहरूको तलब क्रमशः माध्यमिक तृतीय श्रेणी र निम्न माध्यमिक तृतीय श्रेणीको तलब बराबर कायम गर्ने।
4: बैठकले सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन आदेश 2083 स्वीकृत गर्ने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर ट्राफिक कन्ट्रोल सुधार सम्बन्धी परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने र करिब 2,73 करोड नेपाली रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। त्यस्तै भोलि र पर्सि भारतमा आयोजना हुने सीमा व्यवस्थापन सम्बन्धी जोइन्ट वर्किङ ग्रुपको 14 बैठकमा सहभागी हुन गृह मन्त्रालयका सहसचिव नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गर्ने निर्णय समेत गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले संसदमै आफ्ना मन्त्रीहरूप्रति असन्तुष्टि नपोख्न निर्देशन दिनुभएको छ। संसदमा सत्तापक्षकै सांसदहरूले सरकारको कार्यशैलीप्रति आक्रोश पोख्न थालेपछि आफ्ना गुनासो र समस्या स्वयमित भएर पार्टी तथा संसदीय दलमा मात्र राख्न निर्देशन दिनुभएको हो। सभापति लामिछानेले मन्त्रीहरूसहित सांसदहरूसँग आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा चलेको छलफलमा यस्तो निर्णय दिनुभयो।
5: ठुलो राजनीतिक दलभित्र कहिले काहीँ कहिले कसको कहिले कसको कुनै न कुनै विषय कहिले काहीँ बोल्दाखेरि कतिपय कुरा चिप्लन सक्ला, कतिपय गर्दाखेरि कहिले काहीँ यताउता हुन सक्ने सम्भावना संख्या नै यति धेरै हुनुहुन्छ त्यसले गर्दा हुने हो, तर समग्रमा त्यस्तो होइन, त्यस कारणले त्यसको पनि बुझाइ गर्नु हुँदैन। तर धेरैले धेरै कुरा गर्दा एक दुईजना साथीहरूको बोलाइ कहिले काहीँ विवादमा पर्छ, तर त्यसलाई सम्हालेर फेरि त्यसलाई सम्हाल्ने हामी गरिहाल्छौँ, त्यस्तो केही छैन। हामी बिचको कुनै त्यसको राजनीतिक अर्थ भन्ने नै होइन, यदि सिङ्गो पार्टी सिङ्गो उभिएको छ कहाँ हुनुहुन्छ त्यो एक्लो। त्यो
4: छलफलका क्रममा सांसदहरूले विशेष गरी गृह, शिक्षा, कृषि, उद्योग, वाणिज्य तथा आपूर्ति र अर्थ मन्त्रालयका काम कार्यवाहीबारे प्रश्न उठाएका थिए। गृहमन्त्री सुधन गुरुङको कार्यशैलीप्रति सांसदहरूको असन्तुष्टि थियो। जेन्जी शहीदकी आमा रचना खतिवडाले आन्दोलन भएको एक वर्ष पुग्न लाग्दा पनि दोषीहरूमाथि कार्यवाही नभएकोमा दुखेसो पुग्नु भएको थियो। जवाबमा गृहमन्त्री गुरुङले जेन्जी आन्दोलनका दोषीहरूलाई कार्यवाही गरेरै छोड्ने प्रतिबद्धता जनाउनु भएको थियो। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाह र सरकारका मन्त्रीहरूबीच चालु आर्थिक वर्षमा गरिने मुख्य काम र उपलब्धिका लागि कार्य सम्पादन सम्झौता भएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज प्रधानमन्त्री शाहसँग मन्त्रीहरूले कार्य सम्पादन सम्झौतामा हस्ताक्षर गर्दै सम्झौताको प्रति आदान प्रदान गर्नुभएको हो। अनुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित कार्य सम्पादन सम्झौता गरिएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। संसदमा विपक्षी दल नेकपा एमाले सरकार पुनर्गठन नभए आन्दोलन गर्ने चेतावनी दिएको छ। आज संसदमा एमाले संसदीय दलका नेता रामबहादुर थापाले रासोपा सभापति रवि लामिछानेलाई प्रधानमन्त्री सहित सरकारको पुनर्गठनको समय आएको भन्दै तत्काल सभापतिको हैसियतले अघि बढ्न आग्रह गर्नुभयो। विशेष गरी प्रधानमन्त्री बालेन शाहको कार्यशैली सरकारका मन्त्रीहरूमा सुधार नआए भन्दै पुनर्गठनको पहल नगर्ने आन्दोलनमा जाने चेतावनी दिएको हो। उहाँले राष्ट्रियता र जनजीविका पुनर्स्थापित गर्न छिट्टै चारैतिरबाट 7 साल 47 र 62-63 सालको भन्दा विशाल जनआन्दोलनको तयारी थाल्ने दावी गर्नुभयो।
2: राष्ट्रपका सभापतिज्यूले पार्टीको प्रमुख राजनैतिक नेताको हैसियतले प्रधानमन्त्री सहित सरकारको पुनर्गठन गर्न अविलम्ब पहल गर्नुपर्दछ। सम्माननीय सभामुख महोदय, अन्तिम विकल्प बाँकी छ, अन्यथा राष्ट्रियता, लोकतन्त्र तथा जनजीविका पुनस्थापना गर्न छिट्टै चारै दिशाबाट 7 साल 47 साल 62 सालको भन्दा विशाल अकल्पनीय जनसुनामी आउनेछ, निश्चित आउनेछ। किनभने इतिहासले भन्छ, सङ्कटको गर्वबाट समाधान जन्मिन्छ।
4: बागमती प्रदेशको मुख्यमन्त्री पदमा नेकपा एमालेका प्रदेश सभा सदस्य किरण थापा मगरले प्रदेश प्रमुख समक्ष दावी पेश गर्नुभएको छ। थापाले नेपाल कम्युनिष्ट पार्टी, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा सहितका दलको समर्थनमा मुख्यमन्त्री पदमा दावी पेश गर्नुभएको हो। एमाले, नेकपा र राप्रपाको समर्थनमा तिनै दलका संसदीय दलका नेताहरूको हस्ताक्षरसहित थापाले मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको एमालेका प्रदेश सभा सदस्य भारती पाठकले जानकारी दिनुभयो। नेपालको संविधान धारा 168 दुई बमोजिम मुख्यमन्त्री पदमा दावी गरिएको हो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले बागमती प्रदेश सरकार निर्माणमा आफ्नो पार्टीको समर्थन नरहेको बताएको छ। पार्टी केन्द्रीय कार्यालयले एक विज्ञप्ति जारी गर्दै सरकार निर्माणमा राप्रपाको सहमति भएको भन्ने विषयमा कुनै सत्यता नभएको स्पष्ट पारेको हो। राप्रपाको गत साउन 20 गते बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सरकार निर्माणको कुनै पनि विषयमा सहमति नभएको दावी गरेको हो। पार्टी अध्यक्ष राजेन्द्र लिङ्गदेलले पार्टी तत्काल सरकारमा सहभागी हुने कुनै निर्णय नगरेको सांसदहरूको हस्ताक्षर मान्ने नहुने बताउनु भएको हो। आज नेकपा एमालेका किरण थापा मगरले नेकपा र राप्रपा समेतको समर्थनमा मुख्यमन्त्रीमा दावी पेश गरेपछि राप्रपाले यस्तो प्रक्रिया दिएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले पछिल्लो 4 महिनामा 11,000 कर्मचारीलाई कार्यवाही गरेको छ। प्रधानमन्त्री बालिन शाह नेतृत्वको सरकार गठन भएता सरकारी कार्यालयहरूमा अनुशासन कायम गर्ने तथा जनगुनासो सुनवाईको प्रक्रिया तीव्र गतिमा अगाडि बढाएको केन्द्रका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टले जानकारी दिनुभयो। प्रवक्ता भट्टका अनुसार गएको चैतदेखि साउनसम्म केन्द्रमा 1,298 उजुरी दर्ता भए थिए। यसमध्ये 1,114 अर्थात 85.82% उजुरी फर्च्युट भएको छ। यो अघिल्लो वर्षको यही अवधिको तुलनामा 11.72% बिन्दुले धेरै हो। चालू आर्थिक वर्षको पहिलो महिना साउनमा रोजगारी खोज्दै विदेश जाने नेपालीको संख्या 70,000 भन्दा धेरै रहेको छ। वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार साउनमा नयाँ र पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या 70,441 जना रहेको छ। अघिल्लो वर्ष साउनमा 68,110 जना विदेश गएका थिए। यस्तै चालू आर्थिक वर्षमा श्रम स्वीकृति लिने महिलाको संख्या पनि गएको वर्षको साउनको तुलनामा केही बढेको छ। विभागका अनुसार गएको वर्षको साउनमा 9,162 महिला रोजगारीका लागि विदेश गएका थिए। यो वर्षको साउनमा 9,969 जना छ। समग्रमा नै पोहोरको साउनको तुलनामा यस वर्ष साउनमा वैदेशिक रोजगारीमा जानेको संख्या धेरै देखिन्छ। देशका पहाडी भूभागका केही स्थानमा आज मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार देशका हिमाली र पहाडी भूभागमा सामान्यतया बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ। हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाका साथै हिमपातको समेत सम्भावना रहेको छ। मौसमविद विनु महर्जनले कोशी प्रदेशको तराई भूभागका केही स्थान तथा मधेस बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने मौसमविद विनु हर्जनले सिआइएनलाई जानकारी दिनुभयो।
6: बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ भने कोशी कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का मध्यम वर्षा भइरहेको छ। यति रातिको घटना चाहिँ देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्छ। देशका तराई भूभागमा आंशिक बादल लाग्छ। देशका हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा सम्भावना छ।
4: नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले संस्थाको विधान र सिद्धान्त विपरीत कार्य गरेको भन्दै देशका 7 प्रदेश र 15 जिल्ला समितिलाई स्पष्टीकरण सोधेको छ। केन्द्रीय तत्वर्थ समितिको भदौ 1 गते बसेको 356 बैठकको निर्णय अनुसार ती समितिहरूलाई चित्तबुझ्दो जवाब पेश गर्न 3 दिनको समय सीमा दिएको हो। महामन्त्री ऋषि रमण खनालले संस्थाको व्यतिथि अन्त्य गर्दै शुद्धिकरण बनाउँदै लैजाने म्यान्डेट अनुरूप यो कदम चालिएको बताउनुभयो। यसैबीच नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष सञ्जीव सहितको पूर्व पदाधिकारीहरूलाई थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको छ। साझा खबरमा अब खेल खबर। बागमती अटो जिमखाना प्रेक्सको दोस्रो संस्करण यही भदौ 13 गते आयोजना हुने भएको छ। बागमती प्रदेश खेलकुद विकास परिषदको सहयोगमा तारकेश्वरको लोलाङ स्थित अक्सफोर्ड ड्राइभिङ सेन्टर ट्रेनिङ सेन्टरमा हुनेछ। विजेताले हङकङ र वा भारतमा आयोजना हुने एसिया अटो जिमखाना च्याम्पियनसिपमा सहभागी हुने अवसर पाउनेछन्। उत्कृष्ट दुई चालकलाई एएजिसी आयोजकबाट कुल 75,000 रुपियाँ नगद पुरस्कारसँगै एफआइए र बागमती प्रदेश खेलकुद विकास परिषदबाट खेल सामग्री तथा अन्य सहयोग उपलब्ध गराइने आयोजकले जनाएको छ।
0: नेपालीको खेतबाट हराउँदै रैथाने बाली भान्साबाट फर्काउने प्रयास।
7: पहिला त्यो पनि हराएर गयो। सिउडी धानको उति प्रचलन छैन। यो बजारको किन्न लागे जम्मै बजारको त्यसमा स्वाद पनि केही हुँदैन, केही पौष्टिक तत्त्व पनि हुँदैन।
0: हराउँदै गरेको बझाङको मौलिक स्वाद जोगाउने प्रयास। रिपोर्ट: अस्वस्थ मासु खाँदा रोगको जोखिम बच्ने उपाय के होला लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
8: गण्डकी जलाधार क्षेत्रमा बसोबास गर्नुहुने दाजुभाइ तथा दिदीबहिनीहरू,
9: के तपाईँ वा तपाईँको समुदाय हरित जलवायु कोष ग्रीन क्लाइमेट फन्डको सहयोगमा सञ्चालित कुनै आयोजनाबाट प्रभावित हुनुभएको छ? यसबाट तपाईँको खेतीपाती, बसोबास वा दैनिक जीवनमा असर परेको छ?
8: चिन्ता नलिनुहोस्, तपाईँको गुनासो सुन्ने ठाउँ छ।
9: स्वतन्त्र उजुरी संयन्त्र IRM हरित जलवायु कोषबाट पूर्ण रूपमा स्वतन्त्र निकाय हो। यसले तपाईँका गुनासा निष्पक्ष, गोप्य र निशुल्क रूपमा सुन्छ र समस्या समाधानका लागि आवश्यक पहल गर्छ।
8: यदि तपाईँ हरित जलवायु कोषको सहयोगमा सञ्चालित कुनै आयोजनाबाट प्रभावित हुनुभएको छ भने आफ्नो सामुदायिक वन उपभोक्ता समूह, वडा कार्यालय वा नजिकैको सामुदायिक केन्द्रमा सम्पर्क गर्नुहोस्।
9: IRM.greenclimate.fund मा विस्तृत जानकारी लिन सक्नुहुनेछ।
10: गण्डकी नदी जलाधार क्षेत्रमा जलवायु उत्तरदायित्व संयन्त्रहरूमा समुदायको पहुँच र सचेतना अभिवृद्धि परियोजना अन्तर्गत युथ एक्सन फर सस्टेनेबल एन्ड इको नेपाल एससिएमद्वारा जारी सन्देश।
11: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
12: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
11: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
12: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
11: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
12: छोरा छोरीसँग साथी जस्तै संवाद गरौँ, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौँ।
11: बाल विवाह रोकौँ, छोरा छोरीको सपना जोगाउँ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौँ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सिआइएन।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। सरकारले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति व्यवस्था क्रमशः सहज हुँदै गएको जनाएको छ। आज सिंहदरबारमा मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मार्फत अहिले विभिन्न स्थानमा ग्यास सिलिण्डर वितरणको काम भइरहेको बताउनुभयो। कतिपय उपभोक्ताले आवश्यकता भन्दा बढी ग्यास सञ्चय गरेका कारण केही स्थानमा अभाव देखिएको उल्लेख गर्दै उहाँले यस विषयमा मन्त्रालय गम्भीर र संवेदनशील रहेको बताउनुभयो। बझाङ जिल्लाका गाउँघरमा कुनै समय घरको भान्सादेखि खेतबारीसम्म रैथाने बालीकै बाहुल्यता थियो। कोदो, बेथे, फापर, चिनो, कागुनो, उवा, जौ, स्थानीय सिमी तथा विभिन्न जातका स्थानीय अन्न यहाँका मुख्य खाद्य स्रोत थिए। यी बाली पेट भर्ने अन्न मात्रै थिएनन्, यहाँको संस्कृति, परम्परा, चाडपर्व र स्थानीय जीवनशैली समेत जोडिएको थियो। तर पछिल्लो समय बजारमा सहजै पाइने आयाती तथा आधुनिक खाद्यान्नको प्रयोग बढ्दै जाँदा धेरै रैथाने बाली खेतीबाट हराउँदै जान थालेका छन्।
13: बझाङ जिल्लाका स्थानीय तहहरूले रैथाने बाली संरक्षणसँगै यसको उत्पादन र प्रयोगलाई प्रोत्साहन गर्न थालेका छन्। स्थानीय किसानका लागि रैथाने बाली नयाँ विषय नभए पनि अहिले पुस्तान्तरणको समस्या देखिन थालेको किसानहरूको अनुभव छ। 26 बातीफेरा गाउँपालिका वडा नम्बर 7 खोरीका मकर बोहरा:
14: पहिला त हामी जौ लगाउँथ्यौँ, वा लगाउँथ्यौँ, कोदो लगाउँथ्यौँ, मार्से लगाउँथ्यौँ। अहिले त्यो मार्से भने त लोही नै भइसक्यो, अनि कोदो त हुँदैछ, कोदो हुन्छ, प्रायः जो मान्छेहरू अब त्यो खेती गर्नु पनि अलिक छोड्या जस्तो लाग्यो।
13: रैथाने बालीको महत्त्व खेतीमा मात्रै सीमित छैन, स्थानीय समुदायको जन्म, विवाह, चाडपर्व तथा विभिन्न संस्कारमा समेत यिनै अन्नबाट बनेका परिकार प्रयोग गर्ने चलन थियो। कोदोको ढिँडो, रोटी, फापरको रोटी, चिनो वा कागुनोको भात, स्थानीय सिमी तथा अन्य अन्नबाट तयार हुने परिकार यहाँको मौलिक खानाको पहिचान समेत हुन्। जय पृथ्वी नगरपालिका वडा नम्बर 7 प्रयागराज जोशी:
15: आजभोलिको गाउँ भन्दा त्यो झालो गाउँ एकदम फारू हुने, पछि पनि हुने, सबैलाई पछि हुने, जस्तो बाइलो नलाग्ने भनेर पुराना मान्छेहरू त्यो लगाउने गर्थे, कागुनो पनि लगाउँथे।
13: स्थानीय रूपमा उत्पादन हुने विभिन्न अन्न, गेडागुडी र तरकारीलाई दैनिक खानामा समावेश गर्न सके खानामा विविधता र पोषणमा सुधार ल्याउन सकिने हुन्छ। त्यसैले रैथाने बालीको संरक्षणलाई कृषि उत्पादनसँग मात्रै नभई पोषण र स्वस्थ खानपानसँग जोडेर हेर्नुपर्ने जानकारहरू बताउँछन्। जिल्ला स्वास्थ्य कार्यालय प्रमुख लाल बहादुर धामी:
16: दुई वर्षदेखि स्वास्थ्यसँग उत्पादन भनेर चाहिँ हामीले स्वास्थ्यसँगै उत्पादनलाई पनि हामीले कति सक्छौँ भनेर पनि कृषि भेटनरीसँग पनि हामीले सहकार्य गरेका छौँ। त्यसमा बाली नालीहरूलाई प्रमोट गर्ने, आमा समूहमा त्यसको महत्त्व बुझाउने, अनि तिनलाई चाहिँ सही तरिकाले पकाएर खाने र तिनी बालीहरूको संरक्षण गर्ने कुराहरू पर्दछन्।
13: कतिपय स्थानीय तहले रैथाने बाली उत्पादन गर्ने किसानलाई प्रोत्साहन गर्ने, नमुना खेती सञ्चालन गर्ने तथा स्थानीय उत्पादनलाई बजारसँग जोड्ने प्रयास समेत गरिरहेका छन्। जय पृथ्वी नगरपालिका कृषि शाखा प्रमुख मानराज जोशी:
17: उत्पादन स्थलहरूलाई क्लस्टर बनाई सो क्षेत्रका कृषकहरूलाई बिउ वितरण र भण्डारणका लागि सिडबिन तथा हर्मेटिक ब्यागहरू वितरण गरिएको छ। बजारीकरणका लागि उत्पादित उपज ढुवानीमा सहयोग जस्ता कार्यक्रमहरू अनुदान उपलब्ध गराउनका साथै स्थानीय उत्पादनमा आधारित विद्यालय दिवा खाजा कार्यक्रममा समेत स्थानीय रैथाने बालिका परिकारहरू समेटिने गरी दिवा खाजा खुवाउने विद्यालयहरूसँग समन्वय गरिएको छ।
13: उत्पादन गरेपछि उचित मूल्य नपाउनु, युवा पुस्ता खेतीबाट टाढिनु, परम्परागत बिउ हराउँदै जानु र बजारमा बाहिरी खाद्यान्नको निर्भरता बढ्नु रैथाने बाली संरक्षणका प्रमुख चुनौती हुन्। उत्पादनदेखि बजारीकरणसम्मको सुनिश्चितता, स्थानीय परिकारको प्रवर्धन, विद्यालय तथा समुदायमा पोषण सम्बन्धी सचेतना र पुरानो ज्ञानको पुस्तान्तरण आवश्यक छ। केदारसिंह गाउँपालिका उपाध्यक्ष मनिषा धामी।
18: उपाध्यक्ष कोशेली कार्यक्रम मार्फत पनि हामीले बटमास खेती अनि आलु खेती, कोदो, जौ खेती उत्पादन गर्ने र यसको बजारीकरण गर्ने कामहरू गरिराखेका छौँ।
13: स्थानीय तहको नीति, किसानको मेहनत र समुदायको सहभागिता जोडिन सके हराउँदै गएका रैथाने बाली फेरि खेतबारीमा फर्किन सक्ने सरकारवालाको सुझाव छ। सुनिल मण्डेल, CIN रेडियो खप्तड आवाज, बझाङ।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। मानिसमा लाग्ने रोगमध्ये 65% रोग पशुबाट सर्ने,
19: पशु स्वस्थ छ कि छैन भनेर कसले भन्दैन हो त? पशु स्वस्थ थियो कि थिएन, त्यो जाँचिएको थियो कि थिएन? मासुको आफ्नो प्राकृतिक रङ हुन्छ, प्राकृतिक गन्ध हुन्छ, यो चाहिँ सामान्यतया।
0: मासुबारे समाजमा रहेको विश्वास, भ्रम र वास्तविकताबारे विज्ञसँगको सवाल जवाफ लगायतका सामग्री बाँकी नै छन्। CIN-को साझा खबर सुन्दै गर्नुहोला।
20: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दुध, अन्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफुल र घरमै बनेका पोसिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जङ्क फुडको सेवन सकेसम्म कम गरौँ।
21: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्त्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
20: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
21: सामुदायिक सूचना नेटवर्क CIN र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। मानिसमा लाग्ने रोगमध्ये 65% रोग पशुबाट सर्ने र नयाँ रोगमध्ये 70% रोग पशुबाट सर्ने गरेको विभिन्न अध्ययनहरूले देखाएका छन्। हेर्दा ताजा मासु खाँदा विभिन्न रोगको खतरा हुन सक्ने पशु विज्ञहरूले बताएका छन्। स्वस्थ मासु चिन्न नसक्दा स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ। त्यसो भए स्वस्थ मासु कसरी चिन्ने? कृषि वन तथा पर्यावरण मन्त्रालयका वरिष्ठ पशु चिकित्सक डाक्टर मोदनाथ गौतमसँग हामीले मासु बारेको भ्रम र यथार्थ बारे कुराकानी गरेका छौँ।
19: सामान्यतया मासुमा मासुको प्राकृतिक रङ, गन्ध र त्यसको प्राकृतिक बनावट जुन हुन्छ त्यो प्राकृतिकै रहनु पर्यो, देखिनु पर्यो, त्यो नै मासु स्वस्थ छ कि छैन भन्ने कुराको पहिलो कुरा हो। र यति भन्दा भन्दै पनि फेरि हामीले सँगै के जोड्न बिर्सिनु हुँदैन भने मासु कस्तो पशुबाट उत्पादन भएको हो भन्ने कुरा चाहिँ सँगसँगै जोडिएर आउँछ। र मैले भन्न खोजेको कुरा के हो भने मासु स्वस्थ हुनका लागि पहिलो कुरा मासु जुन पशुबाट पन्छीबाट मासु उत्पादन हुने हो त्यो पशु स्वस्थ हुनुपर्छ। स्वस्थ पशुबाट सामान्यतया मासु स्वस्थ मासु उत्पादन हुन्छ अनि हामी भन्न सक्छौँ मासु स्वस्थ छ।
0: र
19: त्यसका लागि केही कुराहरू चाहिँ पूर्व शर्तको रूपमा हामीले लिनुपर्ने हुन्छ। जस्तो त्यो मा पशु स्वस्थ छ कि छैन भनेर कसले भन्दैन हो त? पशु स्वस्थ थियो कि थिएन, त्यो जाँचिएको थियो कि थिएन? र त्यतिले मात्रै पुग्दैन, स्वस्थ मासु पशु जाँच गर्दा सामान्यतया स्वच्छ मासु उत्पादन हुन्छ, तर कहिलेकाहीँ नदेखिने खालका समस्याहरू मासुमा पनि देखिन सक्छन्। र त्यो त्यसकारण पशु पहिले बध गर्नु पूर्व जाँच हुनु पर्यो र बध पछि पनि मासु जाँच गर्नु पर्यो अनि मात्रै त्यो मासु स्वस्थ रहन्छ।
1: त्यो एउटा प्राविधिक कुरा भयो, तर अहिले हाम्रो गाउँघरतिर अथवा सहरमै पनि मासु काट्नु पूर्व चाहिँ परीक्षण गरेर काट्ने भन्ने कुरा चाहिँ कमै मात्र प्रचलनमा छ नि, चलनमा छ नि। त त्यो हुँदै गर्दाखेरि चाहिँ हाम्रो आँखाले पनि यो चाहिँ मासु स्वस्थ छ है भनेर छुट्याउन सक्ने अवस्था चाहिँ रहन्छ कि रहँदैन?
19: सामान्यतया हामी अब आम नेपालीहरूको हाम्रो आदत चाहिँ कस्तो छ भने ताजा फ्रेस मासु हामी खोजिरहेछौँ र हामी चाहन्छौँ मेरो आँखा अगाडि नै काटियोस् कुनै पनि पशु, र अथवा काट्दा काट्दैको मासु चाहिँ हामीले देख्यौँ भने हामी ढुक्क हुन्छौँ, ल यो फ्रेस हो भन्ने, यो मासु स्वस्थ छ अथवा राम्रो छ भनेर हामी हाम्रो आम उपभोक्ताको के भन्छ हेराइ नजर दृष्टिकोण सोचाइ यो खालको छ। र अहिलेको समस्याको मेन चुरो कुरो भनेकै यहीनिर हो कि अहिलेसम्म हामीले वध गर्नुपूर्व पशु जचाउनुपर्छ, वध गरिसकेपछि पनि मासुको जाँच हुनुपर्छ, त्यो जाँच भएको नभएको कसरी थाहा हुने त भन्दा त्यहाँ केही चिन्ह हुनुपर्छ, चिन्ह लगाउनुपर्छ, छाप लगाउनुपर्छ, अनि मात्रै उपभोक्ताले ढुक्कसँग ए यो त यसमा चाहिँ विज्ञद्वारा जाँच गरिएको मासु हो भनेर बिना कुनै हिचकिचाह ढुक्कसँग मासु खरिद गर्न सक्ने अवस्था सिर्जना हुन्छ। त्यसका लागि नै हामीहरू अहिले लागि परिरहेको अवस्था हो।
1: मासुको रङ राम्रो छ भने त्यो स्वस्थ मासु हो,
19: हुन पनि सक्छ नहुन पनि सक्छ, दुइटै कुरा छ।
1: किन त्यसमा चाहिँ
19: अब रङ त हामी हेर्दा राम्रै देखेका छौँ, तर त्यो पशु स्वस्थ थियो कि थिएन, मासु जाँच भएको थियो कि थिएन भन्ने कुरा त हामीलाई थाहा छैन नि, त्यसकारण स्वस्थ हुन पनि सक्छ नहुन पनि सक्छ।
1: दोस्रो प्रश्न चाहिँ ताजा मासु हो भने जाँच गर्न आवश्यक छैन,
19: मैले अघि नै भने फेरि अघिकै प्रश्नसँग जोडिन्छ, पशु स्वस्थ थियो कि थिएन, पशु जाँच गरिएको थियो कि थिएन कसरी थाहा हुन्छ मासु ताजा मासु हुँदैन, मासु त काट्दाखेरि तपाईँ काटेको मात्रै देख्नुहुन्छ, मासु मात्रै देख्नु,
1: ताजा हुनु र सुरक्षित हुनु फरक
19: कुरा हो।
1: तेस्रो प्रश्न, फ्रोजन मासु भनेको अस्वस्थ र बासी मासु हो?
19: फ्रोजन स्वस्थ मासु, फ्रोजन मासु स्वस्थ हुनु पर्यो, मैले अघि भनेकै कुरा फेरि जोडिन्छ, जाँचिएको पशुबाट जाँचिएको मासु फ्रोजन मासु हेल्दी मासु।
1: चौथो प्रश्न, पशु स्वस्थ देखिन्छ भने त्यसबाट बनेको मासु पनि पक्कै स्वस्थ हुन्छ?
19: सामान्यतया हुन्छ, कहिलेकाहीँ मात्रै आन्तरिक अङ्गहरूमा कहिलेकाहीँ त्यो रोगयुक्त हुनसक्छ, जो त्यसै कारणले मासु पश्चात समेत मासुको निरीक्षण आवश्यक भएको हो।
1: पाँचौँ प्रश्न, मासु पकाएपछि सबै प्रकारका जीवाणु र रोगको जोखिम समाप्त हुन्छ?
19: राम्ररी पाक्यो भने रोग लगाउने ब्याक्टेरिया भाइरसहरू मर्छन् भन्ने मान्न सकिन्छ।
1: छैटौँ प्रश्न, महँगो मासु भन्नेको नै गुणस्तरीय मासु हो?
19: कदापि होइन, महँगो हुँदैमा गुणस्तरीय हो भन्ने कुरा चाहिँ कोलाई ग्यारेन्टी गर्न सकिँदैन।
1: सातौँ प्रश्न, मासुमा गन्ध छैन भने खाना सुरक्षित छ?
19: गन्ध कस्तो गन्ध भन्ने कुरा हो, मासुको आफ्नो प्राकृतिक गन्ध हुन्छ,
1: गन्हाएको छैन भने
19: प्राकृतिक रूप, त्यति मात्रै पर्याप्त हुँदैन।
1: आठौँ प्रश्न, मासु पसल सफा देखिन्छ भने त्यहाँको मासु पनि सुरक्षित छ?
19: एउटा मापदण्ड पुरा गर्यो र त्यस्ता मापदण्डहरू थुप्रै छन् जुन पुरा गर्नुपर्ने हुन्छ, एउटा मापदण्ड एउटा एक लेभलको पास भएको मात्रै मान्नुपर्छ त्यसलाई।
1: नौ नम्बरको प्रश्न, मासुको जाँचको विषय पशु र मासु व्यवसायीसँग मात्रै सम्बन्धित छ?
19: होइन, यो सरकार उपभोक्ता मासु व्यवसायी र पशु चिकित्सक सबैको सबैसँग सम्बन्धित छ, सबैको भूमिका छ।
1: दसौँ प्रश्न, मासुमा धेरै रगत हुनु भनेको ताजा र राम्रो मासु हो?
19: मासु त्यसैले हामी भन्छौँ मासु झुन्ड्याएर पशुलाई झुन्ड्याएर वध गर्नुपर्छ, सकेसम्म धेरै रगत त्यसबाट निस्किनुपर्छ अनि मासु स्वस्थ रहन्छ।
0: प्रारम्भिक बाल विकास सहजकर्ता विद्यालय कर्मचारी र विद्यालय सहयोगीको तलब बढेको छ। हाल उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक 5,000 का दरले वृद्धि गर्ने सरकारको निर्णय छ। प्रधानमन्त्री र मन्त्रीहरूबीच कार्य सम्पादन सम्झौता भएको छ। संसदमै मन्त्रीको आलोचना नगर्न रासोपा सभापति लामी छानेले निर्देशन दिनुभएको छ। बागमती प्रदेशको मुख्यमन्त्री पदमा एमालेबाट किरण थापा मगरको दावी पेश भएको छ। आफ्नो पार्टीको समर्थन नहुने राप्रपाको भनाइ छ। सरकार पुनर्गठन नभए आन्दोलनमा जाने एमालेको चेतावनी छ। साउनमा रोजगारीका लागि विदेशिनीको लर्को बढेको छ। राष्ट्रिय सतर्कता केन्द्रद्वारा पछिल्लो 4 महिनामा 11,000 सरकारी कर्मचारीलाई कार्यवाहीको सिफारिस गरिएको छ। पहाड़मा मेघ गर्जन र चट्याङ सहित पानी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन्। र बागमती अटो जिमखाना प्रिक्सको दोस्रो संस्करण भदौ 13 आयोजना हुने भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो।
2: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो

0: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
1: ल लिनुहोस्।
0: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साउजी?
1: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ ग्रेन चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ ग्रेन चामल,
0: स्वाद मात्र होइन प्रेम पस्कने।
2: स्वाद मात्र होइन प्रेम पस्कने।
3: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
4: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
5: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
6: मेरो तोला जान्दछैन, पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो। एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छाय सूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
7: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
8: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था, गैंडाकोट, नवलपरासी, बर्दघाट, सुस्तापूर्व।
9: नन्दन सामुदायिक वन उपभोक्ता समूहको सदस्यता नवीकरण तथा वन पैदावार माग सम्बन्धी सूचना। नन्दन सामुदायिक वन उपभोक्ता समूहको यही साउन 19 गते बसेको कार्य समितिको बैठकको निर्णय अनुसार सदस्यता नवीकरण तथा वन पैदावार माग निवेदन यही साउन 20 गतेदेखि भदौ 15 गतेसम्मका लागि खुल्ला गरिएको बेहोरा सम्पूर्ण उपभोक्ता सदस्यहरूमा जानकारी गराउँदछौँ। अनुरोधक अध्यक्ष एवं श्री नन्दन सामुदायिक वन उपभोक्ता समूह, गैंडाकोट नगरपालिका, वडा नम्बर 6-8-9, नवलपरासी, बर्दघाट, सुस्ता पूर्व।
10: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
11: डर लाग्नु, निद्रा नलाग्नु,
10: अनौठा विचार आउनु,
11: निराशा बढ्नु, खुसी नहुनु,
10: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
11: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
10: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
11: छटपटी हुनु, चिटचिट पसिना आउनु,
10: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
11: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
10: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
11: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौँ, बिरामीलाई हौसला बढाऊ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
13: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
12: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
13: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
12: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
13: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।

0: तीज को किनमेल चितवन प्रदर्शनी केन्द्र मा भन्ने मूल नारा का साथ महिला दीदी बहिनी हरु को महान पर्व हरी तालिका तीज को अवसर मा 2083 भाद्र 19, 20 र 21 गति चितवन प्रदर्शनी केन्द्र भरतपुर मा चौथो तीज विशेष उद्यमशील एक्सपो तथा व्यापार मेला 2083 आयोजना हुँदै छ।
1: मेला का मुख्य आकर्षण
0: स्थानीय स्वदेशी तथा विदेशी औद्योगिक उत्पादन को विशेष प्रदर्शनी
1: भाद्र 19 गते शुक्रवार बिहान 10 बजे देखि कृष्ण भजन प्रतियोगिता,
0: भाद्र 20 गते शनिवार बिहान 9 बजे देखि उद्यमशीलता र रोजगार प्रवर्धन मा स्थानीय सरकार विषय तीज गीत प्रतियोगिता।
1: भारत, बंगलादेश, भूटान लगायत का देशहरू बाट आउने प्रदर्शकहरूले भाद्र 22 र 23 मा आफ्ना औद्योगिक उत्पादनहरूको थप बिक्री वितरण गर्ने छन्।
0: आयोजक चितवन उद्योग संघ, महिला उद्यमी मञ्च,
1: संरक्षक चितवन उद्योग संघ।
0: स्टल बुकिंग का लागि सम्पर्क
1: 97-76-19-607 र 98-550-33-553।

0: दाई ए दाई पख्नुस् त पख्नुस् के गर्नु भएको
1: ल देख्नु भएन औषधि हालेको
0: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
0: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: विषादीले धेरै नै जोखिम हुन्छ क्या हो नानी
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
0: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: हस् नानी मैले बुझेँ म परम्परागत विषादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन बोर्ड सदस्यता नवीकरण तथा वन पैदावार सम्बन्धी सूचना जयश्री सामुदायिक वन उपभोक्ता समूहको उपभोक्ताहरूलाई काठको आवश्यक पर्ने भएको हुँदा यही मिति 2083 भदौ 1 गतेबाट भदौ 18 गतेसम्म काठको माग फारम भरिने भएको हुँदा समयमै सदस्यता नवीकरण गरी काठको माग फारम भर्नु हुनको लागि हार्दिक अनुरोध गर्दछौ अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह गैडाकोट नवलपुर
3: छोरीको बिहे पनि आँट्यो सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला बुझ त नानी
4: मैले बुझिसके बाबा यही गैराकोट नगरपालिका नजिकै गैराकोट फन पार्क छ नि त्यही गर हुन्न र
3: ल ल गएर तुरन्त बुक गरिहाल है
5: हामी कहाँ रेस्टुरेन्ट पार्टी प्यालेस तातो चिसो पानी वाइफाई सहितको एसी रुमहरू अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ
6: गैडाकोट फन पार्क गैडाकोट 5 गैडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 078501500 मोबाइल 98612204437
7: ए दिदी पो आउनु भएछ आउनुहोस् भित्र बसौँ
8: आहा कति राम्रो सजाएको फर्निचरहरू पनि कति राम्रो राम्रो पलङ पनि कस्तो राम्रो डिजाइनको अनि त्यो दराज पनि उस्तै राम्रो छ ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले
7: त्यस्तो राम्रो लाग्यो दिदी यहीँ गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ
9: हजुर हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट दराज लोभेट बक्स पलङ डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ
6: सक्षम फर्निचर गैडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो विकास चोकबाट 100 मिटर अगाडि मोबाइल 98511 29163 98550 74503 र 98511 84503 तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी
3: नन्दन सामुदायिक वन उपभोक्ता समूहको सदस्यता नवीकरण तथा वन पैदावार माग सम्बन्धी सूचना नन्दन सामुदायिक वन उपभोक्ता समूहको यही साउन 19 गते बसेको कार्य समितिको बैठकको निर्णय अनुसार सदस्यता नवीकरण तथा वन पैदावार माग निवेदन यही साउन 20 गतेदेखि भदौ 15 गतेसम्मका लागि खुल्ला गरिएको बेहोरा सम्पूर्ण उपभोक्ता सदस्यहरूमा जानकारी गराउँदछौँ अनुरोधक अध्यक्ष एवं श्री नन्दन सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नगरपालिका वडा नम्बर 6, 8 र 9 नवलपरासी बर्दघाट सुस्ता पूर्व
6: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो बालबालिकाको हितका लागि विजय FM 101.6 द्वारा जारी सन्देश

0: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ। गैंडाकोट धारापानीकी सीता ढकाललाई एउटा समस्या थियो। सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
1: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए, यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
0: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या बिचको उन्नाइस भएन।
1: सरकारी अस्पतालमा नि गएँ अनि मलाई त्यो औषधि खाएर सन्चो भएन।
0: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
1: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि एक फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गएँ।
0: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
1: कतिजनाले विश्वास गरे हुन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र तपाईँले मलाई चाहिँ हुँदैन भनेर गएँ नभन्दै मेरो विश्वास मैले जे बोकेर गएको थिएँ त्यो मैले पुरा पाएँ।
0: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ
1: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने त्यसरी विश्वास लाग्छ। भगवान्ले दिएको औषधि त्यो कुनै बनावटी होइन, यो एकदम सत्य हो।
0: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
1: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गरे, 8-9 लाख खर्च गरे, काठमाडौँ आएर खर्च गरे। पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि 1 महिना औषधि खाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
0: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
1: सरसँग गएर यस्तो यस्तो समस्या छ सर, अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
0: उहाँको जीवनमा लागु भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
1: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, एक फेरि जच आयो पनि फेरि त्यसले 45 दिनको औषधि लग्यो। दिदी मलाई वैदिकले सुन्छ बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
0: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौ नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जडैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक आनन्द मार्ग चितवन, मोबाइल 98550 50934।

0: बालबालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनुभएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश। सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाउँ।
1: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: सदस्यता नवीकरण तथा वन पैदावार माग सम्बन्धी सूचना। श्री नारायणी सामुदायिक वन उपभोक्ता समूहको कार्य समितिको बैठकको निर्णय अनुसार वार्षिक नवीकरण र वन पैदावार माग निवेदन 2083 भाद्र 15 गते भित्र कार्यालय समयमा उपस्थित भई निवेदन दिनुहुन सम्पूर्ण उपभोक्ता सदस्यहरूलाई हार्दिक अनुरोध गर्दछौँ। अध्यक्ष एवं श्री नारायणी सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट 6, 7 र 9 परिवार नवलपुर।
3: ल, विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
4: राम्रो जोडी छ, दुवैजना पढे लेखका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
3: यस्तो खुसीको बेला छ, हुनेवाला सम्धि सम्धिनीको फोटो खिच्नु परेन?
4: हो, खिचौँ खिचौँ, केटाकेटी सबैको सामूहिक खिचौँ न।
3: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
4: यो दाइजोको कुरा चाहिँ नगरौँ। तपाईँको यस्तो सुशील छोरी हाम्रो बुहारी हुँदैछिन्, योभन्दा ठुलो उपहार अरू के हुनसक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानुनी समेत हुन्छ।
5: नेपाल सरकार विज्ञापन बो।
6: ए बुझेल दाई, यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ?
7: ल सुन नरेश भाइ, एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने पाँचैजनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति दुईवटा, अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि, भएन त?
6: भयो दाइ।
0: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
8: प्रत्येक श्रोताको मनको आवाज, त्यही आवाजमा सबैको मन, यो हो सामुदायिक रेडियो विजय एफएम। विजय एफएम, समुदायको आवाज।
9: स्रोत केन्द्र उयार
10: नै कुरा त सधैँ बेलैमा खान्छ त, होइन मेरो बच्चा किन दिनदिनै कमजोर?

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा प्रधानमन्त्रीद्वारा मन्त्रीहरूसँग कार्य सम्पादन सम्झौता औचित्यबारे विज्ञहरूको मिश्रित प्रतिक्रिया।
1: यो अत्यन्त राम्रो वैज्ञानिक सिस्टम हो,
2: प्राइम मिनिस्टरले त्यो सपोर्ट कागजबाट आग्रह गर्ने
0: एमाले संसदीय दलका नेताको अभिव्यक्ति प्रति एमाले भित्रै तरङ्ग। उपमहासचिव महासेठ भन्छन्,
1: रामबहादुर थापाजीको नितान्त व्यक्तिगत कुरा हो, नेकपा एमालेको त्यो सोच हुँदै हुँदैन।
0: र अन्तर्राष्ट्रिय प्रसङ्गमा इजरायली सेनाले 1.5 वर्षीय प्यालेस्टिनी बालिकाको हत्या सम्बन्धी घटनाको अनुसन्धान गर्ने। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
3: विनिता दाहालबाट समाचार सुन्नुहोस्। इजरायली सेनाले गाजामा युद्धका क्रममा प्यालेस्टिनीहरूमाथि भएका दुईवटा हमलाका अत्यन्त चर्चित घटनाबारे आन्तरिक फौजदारी अनुसन्धान सुरु गर्ने भएको छ। ती दुई घटना भनेका सन् 2024 जनवरीमा 5 वर्षीय हिन्द रजवको हत्या तथा त्यसको 1 वर्षपछि 15 जना आपतकालीन सेवा र सहायता कर्मीको हत्याका घटना हुन्। दुवै घटनाले अन्तर्राष्ट्रिय स्तरमा आक्रोश निम्त्याएका थिए। हिन्द जबलाई उनको परिवारका सदस्यहरूको गोली लागेर मृत्यु भएको अवस्थामा उनी बसेको कारभित्रबाट घण्टौंसम्म सहयोगका लागि प्यालेस्टिनी उद्धारकर्मीहरूसँग विन्ती गरेपछि इजरायली सेनाले उनको हत्या गरेको थियो। बीबीसीका विश्व मामिला संवाददाता सेबास्टियन असर भन्छन्, गाजामा युद्धको सबैभन्दा हृदय विदारक दृश्यहरू मध्ये 1.5 वर्षीय प्यालेस्टिनी बालिका हिन्द रजवले गोलीले छिया छिया भएको कारभित्रबाट आफूलाई उद्धार गर्न प्यालेस्टिनी आपतकालीन उद्धार कर्मीहरूसँग गरेको निराशाजनक पुकार थियो। उक्त कारमा उनका परिवारका 5 सदस्यको मृत्यु भइसकेको थियो। बीबीसीका सेबास्टियन असरको भनाए। अमेरिकाले सोमबार अन्तर्राष्ट्रिय भइसकेको थियो। बीबीसीका सेबास्टियन असरको भनाए। अमेरिकाले सोमबार अन्तर्राष्ट्रिय फौजदारी अदालत आइसिसीका अध्यक्ष र वरिष्ठ अभियोजनकर्तामाथि प्रतिबन्ध लगाएपछि युरोपेली संघ ईयूका शीर्ष अधिकारीहरूले अदालतप्रति आफ्नो दृढ समर्थन रहेको बताएका छन्। सामाजिक सञ्जाल मार्फत युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोन डेर लायन र युरोपेली परिषदका अध्यक्ष एन्टोनियो कोस्टाले आइसिसीलाई समर्थन गरेका छन्। 120 भन्दा बढी देशको समर्थन प्राप्त आइसिसीलाई युद्ध अपराधको अनुसन्धान गर्ने अधिकार रहेको छ। आइसिसीले पनि नयाँ वक्तव्य जारी गर्दै अमेरिकी प्रतिबन्धलाई आफ्नो न्यायिक स्वतन्त्रतामाथिको लज्जाजनक आक्रमण भनेको छ। पाकिस्तानको सरकारले जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानलाई स्वास्थ्य परीक्षणका लागि निजी अस्पतालमा स्थानान्तरण गर्न दिएको आफ्नो आदेश पुनरावलोकन गर्न सर्वोच्च अदालत समक्ष आग्रह गरेको छ। सरकारले उपचारका लागि जेलमा रहेकालाई स्थानान्तरण गर्दा जेलका नियमहरू पालना गर्नुपर्ने र अदालतको उक्त आदेशले आफ्नो अधिकार क्षेत्र नाघेको तर्क गरेको छ। उनका वकिलहरूले उनी विभिन्न स्वास्थ्य समस्याबाट पीडित रहेको बताएका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको टोलीका एक वरिष्ठ सदस्यलाई युरोपको भ्रष्टाचार विरोधी निकायले लगातार छापा मारेपछि पदबाट बर्खास्त गरिएको छ। यसैबीच युक्रेनका पूर्व रक्षा मन्त्री मिखाइलो फेदोरोफले निर्वाचन गराउन आह्वान गरेका छन्। र भारतको कोलकातामा एउटा सस्तो होटलमा आगलागी हुँदा कम्तीमा 9 जनाको ज्यान गएको छ। अधिकारीहरूका अनुसार मृतक मध्ये 1 बालक पनि रहेका छन्। प्रारम्भिक अनुसन्धानले एयर कन्डिसनर विस्फोट भएर आगलागी सुरु भएको हुन सक्ने देखाएको छ। घटनामा 8 जना घाइते भएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: चालू आर्थिक वर्षमा गरिने मुख्य काम र उपलब्धिका लागि प्रधानमन्त्रीले मन्त्रीहरूसँग आज कार्य सम्पादन सम्झौता गरेका छन्। उनीहरूसँग सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित कार्य सम्पादन सम्झौता गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। तर विज्ञहरूले उक्त अभ्यासप्रति मिश्रित प्रतिक्रिया जनाएका छन्। सुनौ एक रिपोर्ट। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा मन्त्रीहरूले प्रधानमन्त्रीसँग कार्य सम्पादन सम्झौतामा हस्ताक्षर र सम्झौताको प्रति आदान प्रदान गरेका हुन्। यस किसिमको अभ्यासले मन्त्रीहरूलाई उनीहरूले गर्ने कामका लागि थप उत्तरदायी बनाउने दावी गरिँदै आएको छ। पूर्व सचिव उमेश मैनाली यो राम्रो अभ्यास भएको तर्क गर्छन्, यद्यपि त्यसमा वस्तुगत सूचकको खाँचो उनी औल्याउँछन्।
1: यो अत्यन्त राम्रो वैज्ञानिक सिस्टम हो, तर अक्षर के हुँदो रहेछ भने जब यसका अब्जेक्टिभ इन्डिकेटरहरू हुँदैन, अब्जेक्टिभ इन्डिकेटर नभएपछि त्यसले वास्तवमा सही नतिजा दिँदैन, पहिलो कुरो। दोस्रो कुरो, त्यो कार्य सम्पादन सम्झौता गरिसकेपछि त्यसको आधारमा दण्ड र पुरस्कार हुनुपर्छ नि, त्यो देखिएन क्या।
0: तर अर्का पूर्व सचिव विद्याधर मल्लिक यो अभ्यासको खासै औचित्य देख्दैनन्। उनको विचारमा केही वर्ष यता नेपालमा औपचारिकताका लागि यो अभ्यास गर्न थालिएको हो।
2: यसले चाहिँ फर्मलाइज गर्नको लागि औचित्य भन्ने कागजमा कति कुराहरू छ त भन्दाखेरि एउटा कार्य सम्पादनको करार पनि छ मन्त्रीहरू प्रधानमन्त्रीको बिचमा भन्ने देखाउने त भयो, तर जो जो प्रति एकाउन्टेबल हुनुपर्ने हो त्यसै पनि हुनुपर्ने हो कि, त्यो करार चाहिँदै चाहिँ क्याबिनेट सिस्टममा मन्त्रीहरू फुल हार्टेडली प्राइम मिनिस्टरप्रति कमिटेड हुनुपर्छ र प्राइम मिनिस्टरले सपोर्ट पाउनुपर्छ र प्राइम मिनिस्टरले त्यो सपोर्ट कागजबाट आर्जन गर्ने होइन, त्यो त व्यवहारले आर्जन गर्ने हो, प्र्याक्टिसले आर्जन गर्ने हो, होइन एकअर्काप्रतिको म्युचुअल रिलेसन छ नि अन्डरस्ट्यान्डिङको त्यसबाट आर्जन गर्ने हो, त्योदेखि बाहिर कागजी घोडा दौडाएर त्यो आर्जन हुन्छ जस्तो मलाई चाहिँ लाग्दैन।
0: पूर्व सचिव मैनाली चाहिँ अहिलेको अभ्यासमा सुधार गर्दै अगाडि बढ्नु पर्नेमा जोड दिन्छन्। उनी भन्छन्
1: अब्जेक्टिभ इन्डिकेटरहरू बनाएर हामीले कार्य सम्पादन सम्झौता गर्यौँ भने पर्फर्मेन्समा आधारित आज पनि त धेरै जसो देश तर पर्फर्मेन्स पिए भन्दा तलब पनि पर्फर्मेन्सको आधारमा निर्धारण हुन लागेको छ, ती सबैको हुनाले यी चिजहरू वैज्ञानिक हुन् तर हामीले के भने वैज्ञानिक इन्डिकेटर बनाउन जानेनौँ, त्यसो भएको हुनाले यस्ता व्यक्तिहरू एक्सपर्टहरू चाहिन्छ जसले वस्तुगत आधारमा सूचकहरू बनाउने र विषयगत आधारमा प्रोक्सी इन्डिकेटरहरू बनाउन सक्ने मान्छे चाहियो।
0: अर्कोतर्फ प्रणालीमा मन्त्रीहरू मात्र नपर्ने भएकाले प्रणालीलाई जवाफदेही बनाइनु पर्ने मल्लिकको तर्क छ। प्रणालीले काम गर्ने अवस्थामा यो प्रकृतिको अभ्यास आवश्यक नपर्ने उनी बताउँछन्। अर्को विषय, विपक्षी दल नेकपा एमालेको संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारलाई नेपाली सेना अमेरिका र एल्गोरिदमसँग जोडेर गम्भीर आरोप लगाएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उनले ती तीन कुरा अहिलेका सरकारको शक्तिका स्रोत भएको आरोप लगाए। उनले भने
4: कतिपय भू राजनीतिका शोधकर्ताहरूको दावी छ यो सरकारको शक्तिको स्रोत 3A आर्मी अल्गोरिदम र अमेरिका हो।
0: थापाको अभिव्यक्तिले जनमतको अपमान गरेको भन्दै सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बास्कोटाले आपत्ति जनाइन्। थापाको अभिव्यक्तिको सार सुनाउँदै हामीले एमाले उपमहासचिव रघुवीर महासेठसँग प्रतिक्रिया मागेका छौँ।
5: हुन त मैले सुने छैन तर तपाईँले जुन प्रकारले भन्नुभयो कि पहिला जस्तै यो हाम्रो पार्टीको कार्य दिशाको विपरीत हो। नेकपा एमालेका उपाध्यक्ष जो नेकपा माओवादी केन्द्रबाट नेकपा एमालेमा आउनु भएको छ उहाँले बुझ्न सक्नु भएको छैन जबरजस्त के हो भनेर, त्यसैले उहाँले जे बोल्नुभयो गलत बोल्नुभयो।
6: जस्तो अब हतियारहरू गुम्बामा लुकाइएको छ कि भनेर आशंका, यो सरकारको स्रोत पनि आर्मी अल्गोरिदम र अमेरिका हो भन्ने भनाइ जुन पहिलेको जस्तै
5: सुन्नुहोस् मैले बुझेँ त्यो कुरो रामबहादुर थापाजीको व्यक्तिगत नितान्त व्यक्तिगत कुरा हो, नेकपा एमालेको त्यो सोच हुँदै होइन। नेकपा एमाले यस सम्बन्धमा रामबहादुर थापासँग स्पष्टीकरण सोध्न सक्छ। म अझ पनि भन्छु रामबहादुर थापाजी नेकपा एमालेको मूल स्पिरिटलाई बुझ्न सक्नु भएको छैन, जबजले जुन एउटा कार्य दिशा देखाएको छ त्यो कार्य दिशा बुझ्न उहाँलाई अब कति समय लाग्छ म भन्न सक्दिनँ, तर उहाँ आज जे बोल्नुभयो त्यो व्यक्तिगत कुरा हो, यो पार्टीको कुरा होइन।
6: संसद दलको नेता पनि उनी पार्टीको सरसल्लाह नगरेरै त्यसरी त्यत्रो आक्रामक अभिव्यक्ति दिए होला नि त।
5: मैले अझै पनि भन्दैछु रामबहादुर थापाजी अहिले पनि उहाँको दिमागमा माओवादी कालका जुन उहाँहरूको रणनीति थियो त्यो कुरो अहिले पनि उहाँको दिमागबाट गइसकेको छैन।
6: कतै यो पार्टी अध्यक्षकै परामर्शमा यस्तो आक्रामक अभिव्यक्ति दिने गरेका त होइन वा?
5: मलाई लाग्दैन पार्टी अध्यक्षको सल्लाहमा उहाँले बोल्नु भएको जस्तो मलाई लाग्दैन। पार्टी अध्यक्ष नेकपा एमालेलाई अहिलेसम्म हाकेर ल्याएको व्यक्ति हुनुहुन्छ, जब जब उहाँले बुझ्नु भएको छ जब जबको निर्माणमा पनि उहाँको कहीँ न कहीँ योगदान छँदै थियो र छँदैछ, त्यस कारणले अध्यक्षको सल्लाहमा उहाँले बोल्नु भएको छैन, उहाँ व्यक्तिवादी व्यक्ति हुनुहुन्छ। म अझ पनि भन्छु उहाँ नेकपा एमाले बुझ्न सक्नु भएको छैन।
6: योभन्दा पहिले जब तपाईँको नेता रामबहादुर थापाले संसदमा अभिव्यक्ति दिए त्यसको पार्टीले बैठक गरेर राज्यका सबै अङ्गसँग सुमधुर सम्बन्ध राख्न प्रतिबद्ध छ भनेर एक खालको स्पष्टीकरण जस्तो दिएको थियो, त्यसैलाई नै बल पुग्ने गरी फेरि तपाईँकै पार्टी अध्यक्ष केपी ओलीले मिल्दोजुल्दो खालको अभिव्यक्ति दिने गरेकै छन् नि, भनेपछि त पार्टीको नीति होइन भने कसरी भन्नु?
5: हाम्रो पार्टी अध्यक्ष केपी शर्मा ओलीज्यूले पनि त्यस्तो अभिव्यक्ति दिनुभएको छैन। उहाँले जुन सचिवालयको बैठकबाट जुन प्रेस विज्ञप्ति मार्फत नेपाली जनतालाई सुसूचित गर्ने काम भयो नेकपा एमालेबाट त्यो सही थियो र आज पनि त्यो सही छ। हामीले पराजयलाई स्वीकार गरेका छौँ, भित्र के भएको हो भएको होइन कि त पार्टीले छानबिन कमिटी गठन गर्नु पर्यो, होइन भने जनताले दिएको अभिमतको विरुद्धमा हामी यसरी अगाडि आएर बोल्नु भएन। यसमा पनि संसदीय दलको नेता
6: तर तपाईँकै पार्टी अध्यक्षले पनि त अब यो जेएनजी आन्दोलन लिएर त यो त नियोजित थियो भनेर अनि सेनाको भूमिकामाथि बारम्बार प्रश्न उठाइरहन्छु।
5: जेएनजी आन्दोलन नियोजित थियो, जुन प्रकारको तोडफोड भयो, घर लुट्ने कामहरू भयो, त्यो जनताको अभिव्यक्ति थिएन। त्यो चाहिँ जेएनजीहरूको नाउँमा जुन लुटपाट भयो, सिंहदरबार जलाउने काम भयो, खर्बको संरचनाहरू जलाउने काम भयो, त्यो गलत थियो। त्यो कुरा हिजो पनि भन्यो, आज पनि भन्छु, भविष्यमा पनि भन्छु।
6: त्यसमा चाहिँ अन्तर्राष्ट्रिय शक्तिहरू सँगसँगै नेपाली सेनाको भूमिकालाई लिएर पनि तपाईँकै पार्टी अध्यक्षले प्रश्न उठाएको त हो नि त, त्यसकारण त कसरी पार्टीको नीति विपरीत भएर?
5: हाम्रो अध्यक्षले नेपाली सेनाको भूमिकाको कुरा लिएर प्रश्न उठाउनु भएको छैन,
6: सार्वजनिक रूपमै भनेर सुन्नु भएको छैन।
5: म भन्दैछु, अब उहाँले व्यक्ति बाहिर के भन्नुभयो त्यो मैले सुनेको छैन, तर पार्टीभित्र उहाँले जे भन्नुभयो त्यस्तो अभिव्यक्ति दिनुभएको छैन। हो, सेनाको जुन भूमिका हुनु पर्थ्यो त्यो भएन, त्यो कुरा सही हो। सिंहदरबार जुन जलाउने काम भयो, पाँचवटा सेना खडा मात्र भइदिएको भए त्यो जलाउन सक्ने थिएन।
6: त्यसो भए
5: कमी कमजोरी भएको हो।
6: अब रामबहादुर थापाको अभिव्यक्तिमा तपाईँको के कुरामा आपत्ति भयो त? अब सरकारको शक्तिको स्रोत आर्मी अल्गोरिदम र अमेरिका भन्ने एउटा, अर्को सिक्किमीकरणको जोखिम छ कि भन्ने।
5: सुन्नुहोस् है, कि त हामीले चुनाव बहिष्कार गरेर आउनु पर्थ्यो। जब हामी चुनावमा सहभागी भइसके पछाडि त्यो परिणामलाई जब हामी स्वीकार गरेर संसदभित्र छिरिसके पछाडि बारम्बार त्यो कुरालाई उठाउनु एउटा संसदीय दलको नेताको हैसियतमा रामबहादुरजीको यो गल्ती हो।
0: नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठ साथी शरद केसीसँग कुरा गर्दै एउटा विषय संक्षेपमा, प्रदेशमा नयाँ सत्ता समीकरण पछि सुदूरपश्चिम र कर्णालीका मुख्यमन्त्रीहरूले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्। सुदूरपश्चिम प्रदेश सभा बैठकमा आज उपस्थित 46 सांसद मध्ये 31 जनाले मुख्यमन्त्री खगराज भट्टको पक्षमा र 15 जनाले विपक्षमा मतदान गरे। नेकपा संसदीय दलका नेता भट्ट गत शुक्रबार सुदूरपश्चिमको 5 मुख्यमन्त्रीका रूपमा नियुक्त भएका थिए। नेकपा र एमाले बीच सत्ता साझेदारीको सहमतिपछि तत्कालीन मुख्यमन्त्री मलबहादुर शाह अल्पमतमा परेका थिए। अर्कोतर्फ कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीलाई प्रदेश सभा बैठकमा उपस्थित 36 सांसद मध्ये 21 जनाले विश्वासको मत दिएका छन् भने विपक्षमा 13 मत परेको छ। विश्वासको मत लिए पनि मुख्यमन्त्री भएको 23 दिन भइसक्दा पनि शाहीले मन्त्रीमण्डललाई पूर्णता दिन सकेका छैनन्। हालसम्म सरकारमा उनी मात्रै छन्। तर आजै नेपाली कम्युनिस्ट पार्टीले मुख्यमन्त्री सहित 4 र नेकपा एमाले 3 मन्त्रालय लिने सहमति भएको छ। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, इजरायली सेनाले गाजामा 1 5-वर्षीय बालिकाको हत्या भएको घटनाको फौजदारी अनुसन्धान गर्न निर्देशन दिएको छ। हिन्द रजब नाम कि ती बालिकाको हत्याको अन्तर्राष्ट्रिय रूपमा निन्दा भएको थियो। सन् 2024 जनवरीमा गाजा सिटीमा उनी सहित उनका परिवारका 7 सदस्यहरू गाडीमा यात्रा गरिरहँदा इजरायली हमलामा उनीहरू परेका थिए। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
3: इजरायली डिफेन्स फोर्सेसले एउटा विज्ञप्तिमा उसकै शब्दमा निष्कर्षहरूको समीक्षा गरेपछि र प्यालेस्टाइन रेड क्रेसेन्टको एम्बुलेन्सको आवागमन समन्वयमा भएको भनिएको कमजोरीका कारण उक्त घटनाबारे सैन्य प्रहरीको फौजदारी अनुसन्धान विभाग मार्फत फौजदारी अनुसन्धान सुरु गर्ने निर्णय गरिएको उल्लेख छ। आइडिएफले हिन्द र उनको परिवार सवार गाडीमाथि गोली चलाएको पहिलो पटक स्वीकार गरेको हो। यसअघि आइडिएफले उक्त घटना भएको समयमा त्यो क्षेत्रमा इजरायली फौज नरहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको जनाएको थियो। गाजा युद्धमा बमबारी भइरहँदा त्यहाँबाट भाग्ने प्रयासमा हिन्द रजब र उनको परिवार कारमा यात्रा गरिरहँदा इजरायली हमलामा परेका थिए। परिवारका थुप्रै सदस्यहरू मारिए पनि हिन्दले प्यालेस्टिनी रेड क्रेसेन्ट सोसाइटीका सहायता कर्मीलाई जवाफ फर्काउन सकेकी थिइन्। उक्त फोन सम्पर्क घन्टौंसम्म चलेको थियो। कसैले आफूलाई उद्धार गरिदियोस् भन्ने उनको निरन्तर अनुरोध थप गोली चलेको आवाजका माझ फोनको सम्पर्क टुटेको थियो। उनीसम्म पुग्न प्रयास गरिरहेको एम्बुलेन्समाथि पनि गोलाबारी गरियो।
0: यसका साथै बिबिसी नेपाली सेवाको साझा पख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
7: विजय तान्छे। विवाह पार्टी सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
8: अहिले रातिको 9 बज्यो।
9: विजय FM 101.6। My dear, my dear. मात्र होइन हामी सबैको एउटै रोजाई स्वाद र बासनाले भरिपूर्ण छ माइती घर स्टिम जिरा चामल। म अरूमा सम्झौता गरूला तर चामलमा कदापि गर्दिन किनकि स्वास्थ्यको पनि ख्याल राख्नु पर्यो नि। त्यसैले हामी सधैँ प्रयोग गरौँ माइती घर स्टिम जिरा चामल।
10: अत्याधुनिक प्रविधिको मेसिन द्वारा तयार गरिएको रङको हिसाबले दाना छुट्याइएको एकै साइजको दाना भएको भात कहिल्यै गिलो नहुने आकर्षक प्याकेजिङ र हाइजेनिक स्टिम जिरा चामल माइती घर।
11: उत्पादक जयश्री फुड्स प्राली गैंडाकोट 9 नवलपरासी। मानसिक समस्याबाट बच्ने उपायहरू
12: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौँ।
11: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौँ।
12: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौँ।
11: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
12: असल साथीहरूसँग मात्रै सङ्गत गरौँ।
11: मादक पदार्थ र लागू औषध सेवन नगरौँ।
12: नियमित स्वास्थ्य परीक्षण गरौँ। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौँ।
11: स्वस्थ रहौँ अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
14: दाँत मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
15: दन्त परीक्षण तथा परामर्श। नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने। गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष। दाँत सफा गर्ने तथा टल्काउने। दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने। दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
14: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
15: सम्पर्क चितवन हिमाल डेन्टल प्राली सही चोक नानगढ चितवन। फोन 0 56 4 94 373 र 4 94 741। शाखा भरतपुर सीएमसी हस्पिटल ठीक अगाडि। फोन 0 56 5 13 412। मोबाइल 9 03 63 412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
16: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौँ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौँ र बचत गर्ने बानी बसालौँ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2 नवलपरासी बर्दघाट सुस्तापूर्व।
17: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
18: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
19: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
17: छाती, पेट, मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
20: सर्जरी सम्बन्धी सेवा,
17: हाड जोडी सम्बन्धी सेवा,
20: स्त्री तथा प्रसूति रोग सेवा,
17: बाल रोग सेवा,
20: न्युरो सर्जरी सेवा,
17: न्युरो साइकेट्रिक सेवा,
20: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
19: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल भरतपुर 10-24 चितवन। फोन 0 56 5 25 514 र 5 25 517।
21: नोट: नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
22: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
23: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
24: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप
25: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप।
26: किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप। कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भर पर्दो तिरपालहरू। विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
0: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ फोन नम्बर 0556 98 833 र 598 834

0: زي فان XA8.9.
1: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौँ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो, साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा

0: सुन्दा सामान्य लाग्न सक्छ, तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
1: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए, यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
0: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो, तर समस्या बिचको उन्नाइस भएन।
1: सरकारी अस्पतालमा नि गए अनि मलाई त्यो औषधि खाएर सन्चो भएन।
0: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
1: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ, अनि एक फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गए।
0: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
1: सबैजनाले विश्वास गरे हुन्छ, यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ, नत्र तपाईँले मलाई चाहिँ हुँदैन भनेर गकिन नभन्दै मेरो विश्वास मैले जे बोकेर गएको थिएँ त्यो मैले पुरा पाएँ।
0: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ,
1: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने त्यसरी विश्वास लाग्छ, भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो।
0: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए, तर समस्या झन झन बढ्दै गएको थियो।
1: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन, अनि मैले जे होला होला भाइ मेरो लागि एक महिनालाई औषधि खाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
0: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
1: सरसँग गएर यस्तो यस्तो समस्या छ सर, अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
0: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
1: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, एक फेरि जच आयो पनि फेरि त्यसले 45 दिनको औषधि लग्यो, दिदी मलाई वैदिकले सन्चो बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
0: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98555 50 9 34।
3: प्रत्येक श्रोताको मनको आवाज, त्यही आवाजमा सबैको मन, यो हो सामुदायिक रेडियो विजय एफएम, विजय एफएम समुदायको आवाज।

0: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
1: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
2: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
3: मेरो तोला कान्त सुना पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
0: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
4: ए बाबु, अँध्यारो

0: सर्पको टुकाइबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नुपर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौँ, सुरक्षित बनौँ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड। सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपुत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
4: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: स्वास्थ्य दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
6: ए, संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो। हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ। संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
4: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
7: बीच

नमस्कार एवं रात्रिकालीन अभिवादन। यसबेला तपाईँ सामुदायिक रेडियो विजय एफएम 101.6 सुनिरहनु भएको छ। हाम्रो प्रसारण यात्रामा हामीलाई साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। भोलि पनि तपाईँको यस्तै साथको अपेक्षा राख्दछौँ। सामुदायिक रेडियो विजय एफएम 101.6 ध्वनि तरङ्ग मार्फत प्रसारण हुने सम्पूर्ण प्रस्तुतिहरू आजका लागि यही समापन भएका छन्। विजय एफएमको ध्वनि तरङ्ग मार्फत भोलि बिहान 4:55 बजेको कञ्चन धुनसँगै हामी तपाईँ समक्ष आउनेछौँ। अहिलेका लागि भने सामुदायिक रेडियो विजय एफएम 101.6 परिवारलाई बिदा दिनुहोस्। हवस् त, नमस्कार, शुभरात्रि।

नमस्कार अनि हार्दिक स्वागत छ यहाँलाई समुदायको आवाज सामुदायिक रेडियो विजय एफएम 101.6 को प्रभातकालीन प्रस्तुतिसँगै बिहानको 5 बजिसकेको छ। यस मुहूर्तमा मठ मन्दिरहरूमा बजिरहेका शङ्ख घण्टीका ती समधुर आवाजसँगै विजय एफएम 101.6 ट्युन गरेर आफ्नो साधनामा लागिरहनु भएको छ। सज्जनवृन्द, यहाँकै घर आँगनमा सामुदायिक रेडियो विजय एफएम 101.6 यहाँहरूको माया ममता र हार्दिकताले सर्वत्र गुन्जन सफल रहेको छ। हाम्रा सम्पूर्ण प्रभातकालीन कार्यक्रमहरू बिस्तारै ढोका उघार्दै यहाँहरू समक्ष प्रस्तुत हुँदैछन्। यहाँले निरन्तर अटुट सूचना, समाचार र सकारात्मक सन्देश प्रस्तुत हुने कार्यक्रमहरूका साथ मनोरञ्जनात्मक प्रस्तुतिहरू सुन्न सक्नुहुनेछ।

सुन्दै हुनुहुन्थ्यो कर्णप्रिय आवाजमा भगवती सरस्वती माताको यो भजन। यहाँलाई स्वागत गर्दछु कार्यक्रममा भक्त साधक। हामी हिजोको पवित्र दिन जसलाई गोस्वामी तुलसीदासको जन्म जयन्तीको पावन दिनका रूपमा चर्चा गरिरहेका थियौँ। श्रीरामका अनन्य भक्त गोस्वामी तुलसीदास जसले हनुमान राम लक्ष्मण जानकी माता समेतको साक्षात दर्शन प्राप्त गर्नुभएको थियो भन्ने कुरो उहाँको सत्य तथ्यपरक जीवनीमा लेखिएको छ। अनुसन्धाताहरूले यी कुराहरूलाई उल्लेख गर्नुभएको छ। अनन्य चिन्तयन्तो माम यजना परिभाषते, जसले अनन्य भावद्वारा चिन्तन गर्छ उसले परमात्मालाई समेत साक्षात्कार गर्न सक्दछ भन्ने प्रमाण तुलसीदास हुनुहुन्छ। त्यसै गरी मीराबाई जसले भगवान् श्रीकृष्णको साक्षात कृपाको अनुभूति सँगाल्नु भएको थियो, जसलाई विषपान गराइँदा पनि त्यो विषले अमृतको काम गर्यो, यो सम्पूर्ण जादुगरी शक्ति भगवान् श्रीकृष्णको थियो। मीराबाई पनि भगवान् श्रीकृष्णको साक्षात शक्तिको अनुभूति गर्ने अनन्य भक्ताग्रणी हुनुहुन्छ। यसै गरी प्रभु साक्षात्कार गर्ने धेरै श्रद्धालु हुनुहुन्छ। सूरदासले पनि श्रीकृष्णको दर्शनको अनुभूति गर्नुभएको थियो। त्यस्तै स्वामी रामकृष्ण परमहंस, उहाँका शिष्य स्वामी विवेकानन्द, जसले भगवती देवीको साक्षात दर्शन प्राप्त गर्नुभएको थियो। सायद हाम्रो यो वर्तमानको 21 औं शताब्दीको जमानाको मानिसलाई यी कुराहरू भनिए भने कपोल कल्पित जस्तो लाग्ला, तर यो यथार्थ पनि हो। यस्ता भक्त अग्रणीहरूले परमात्माको दर्शनको साक्षात अनुभूति सँगाल्नु भएको छ। हामी मीराबाई जस्तो कठोर तपस्या गर्न सक्दैनौँ, सूर्यदासले जस्तो कठोर तपस्या गर्न सक्दैनौँ, तुलसीदासले जस्तो कठोर तपस्या गर्न सक्दैनौँ, अनि उक्त तपस्याद्वारा फल प्राप्ति गर्न नसकेपछि हामी हाम्रा शास्त्रहरूलाई दोष लगाउँछौँ। हाम्रा निष्ठा, नियम, ध्यान, जप, समाधि लगायतका कुराहरूमा खासै अर्थ नभएको हो कि भन्ने रूपबाट हेर्ने गर्दछ, जुन धारणा गलत धारणा हो। आफ्नो पुरुषार्थले कुनै वस्तु प्राप्त गर्न सकिएन, पुरुषार्थको कमी भयो भन्दैमा त्यो कमजोरीलाई आफ्नो कमजोरी स्वीकार्नुको सट्टा लक्षित वस्तु विशेषमा लगेर दोष थोपार्नु ठुलो भूल हुन जान्छ, गल्ती हुन जान्छ। तसर्थ आफूले प्राप्त गर्न नसकेका कुरालाई मेरो अभ्यास, कसरत, लगनशीलता, श्रद्धा, आस्था, भक्ति, दृढ विश्वास अझै पुगेको छैन, अझ मैले धेरै अगाडि बढ्नु छ भन्ने सोचेर अगाडि बढ्नेले कल्याण प्राप्ति गर्छ, यो पनि होइन त्यो पनि होइन भनेर विश्वासको खडेरी परेका मनहरूमा यी कुराहरू सबै प्राप्य हुँदैनन्। यिनै सन्दर्भहरू हामीले तुलसीदासको जीवनबाट बुझ्नुपर्ने हुन्छ। भक्त साधक, यस्ता अग्रणी भक्तहरूले जप्दै आएको, पालना गर्दै आएको कुरो के हो त, त्यो सन्दर्भलाई हामी यसभन्दा अगाडिको श्रृङ्खलामा जोड्दैछौँ, जहाँ हामीले ओमकारको वैज्ञानिक महत्त्व, धार्मिक आध्यात्मिक महत्त्व के रहेको छ भन्ने मूल श्रृङ्खलालाई यतिखेर हामी फेरि समायोजन गर्दैछौँ। हाम्रो मूल लक्ष्य ध्येय चिन्तन भनेको ओमकार किन जप्ने, ओमकारको के अस्तित्व छ, के महिमा छ, ओमकारको अर्थ के हो, यिनै कुराहरूलाई विगतका दुई कार्यक्रममा जोडेका थियौँ। बिचमा अरू पर्वहरूको महिमा र विशेषता बताउने सन्दर्भमा यो श्रृङ्खलाबाट हामी विच्छेद भएका थियौँ, हामी पुनः जोड्दैछौँ त्यसैलाई। यो जोडाइ भने हाम्रो एकैछिनको यो भजनको श्रवण तथा मनको विश्रान्ति पछि प्राप्त हुनेछ। अहिलेलाई भने यो एउटा मिठो भजन तपाईँका लागि।

सुन्दै हुनुहुन्थ्यो कडप्री आवाजमा यो सुमधुर भक्ति गायन। यहाँलाई स्वागत गर्दछु कार्यक्रममा भक्ति साधक। हामी ओमकारको महिमा, ओम अक्षर, ओम मन्त्र किन जप्ने, यसबाट हामीलाई के फाइदा हुन्छ, यसको वैज्ञानिक महत्त्व के रहेको छ भन्ने मूल प्रवाहसँग यतिखेर जोडिएका छौँ। ओम जसमा पाँच तत्त्वहरू रहेका छन्, पृथ्वी, जल, तेज, वायु, आकाश, यो पञ्च महाभौतिक सृष्टिभित्र तपाईँ हामी सबै पर्दछौँ र हाम्रो सम्पूर्णको उत्पत्तिको ब्रह्माण्डीय मूल कारण ओमकार हो भन्ने कुरालाई यतिखेर जोड्न चाहे। पाँच तत्त्वबाट हरेक कुराहरू निर्माण हुन्छ। यिनै पाँच तत्त्वका उपतत्त्वहरू हुन्छन्, पञ्च तन्मात्रा हुन्छन्। ती सारा संसारमा रहेका पञ्च महाभौतिक वस्तुहरूका तन्मात्राहरू तपाईँ हाम्रा शरीरमा पनि छन्। हामीलाई भोक लाग्नु, निद्रा लाग्नु, थकान हुनु, शरीर चल्नु, चलबलाउनु, यी जति पनि प्रक्रियाहरू छन्, पृथ्वी, जल, तेज, वायु, आकाश, यी सबै तत्त्वहरूको तन्मात्रा तपाईँ हाम्रा शरीरमा रहेको कारणले हामीले तत्त्वत कर्महरू गरिरहेका छौँ। हामी पृथ्वी तत्त्वसँग बढी नजिकिएका छौँ, त्यसैले हाम्रो पार्थिव शरीरसँग सम्बद्ध यी कुराहरू ओमसँग पनि उत्तिकै नजिकको सम्बन्ध राख्दछ। ओममा पाँच किसिमका अर्थ, तत्त्व, पदार्थ, जे भनौँ, यी सबै कुराहरू अनुसूचित भएका छन् एकतर्फ भने। अर्कोतर्फ अ ऊ म तिनवटा अक्षरलाई मात्र लिँदाखेरि यसले सत्व, रजतम, जाग्रत, स्वप्न, सुषुप्ति आदि जस्ता विभिन्न अवस्थाहरूलाई पनि साङ्केतिक रूपमा ग्रहण गरेको छ। यसको वैज्ञानिक कारण खोज्ने भने ओमकारको ध्वनि ब्रह्माण्डको उत्पत्तिको मूल कारण हो। हामीले अन्तरिक्ष विज्ञानलाई, खगोल विज्ञानलाई अध्यात्मसँग जोड्न खोज्यौँ भने पनि यही कुरो थाहा हुन्छ कि सर्वप्रथम निस्केको ध्वनि भनेकै ओम ध्वनि हो, जसमा एक किसिमको नाद हुन्छ। नाद भनेको गुन्जन, गुन्जाहट हुन्छ। यो गुन्जन र गुन्जाहटले हाम्रो मन मस्तिष्कमा नाद अर्थात् शब्दको थेरापी गराउँदछ। तनावमुक्त बनाउनका लागि त्यस्तै डिप्रेसनको बिरामी हुन लागेको व्यक्तिले पनि ओमकारको लामो उच्चारण गरेर भ्रामरी आदि मुद्राहरू योगका माध्यमद्वारा गर्दाखेरि यस किसिमका मानसिक रोगबाट मुक्त भएका धेरै उदाहरणहरू छन्। ती धेरै उदाहरण मध्येमा मैले योगर्षि, यो कलिकालका पतञ्जलिको दोस्रो रूप मानिएका स्वामी रामदेव, उहाँले गराउनु हुने जति पनि प्राणायामहरू छन्, भ्रामरी, भस्त्रिका, उद्गीत, अनुलोम विलोम लगायतका जति पनि प्राण वायुसँग सम्बद्ध योग गराउनुहुन्छ, महर्षि पतञ्जलिले प्रदान गर्नुभएको योग शिक्षा अनुसार उहाँले गराएका यस्ता योगहरूमा भ्रामरी प्राणायाम पनि एउटा हो, जसमा ओमको लामो उच्चारण गरिन्छ। ओमकारको लामो उच्चारण गरेर आँखालाई र कानलाई बन्द गरेर, मुख पनि बन्द गरेर, नाकबाट मात्रै लामो श्वास बाहिर फ्याँक्दै भित्रभित्र भमरा गुन्जन गरे जस्तै गरी ओमको अत्यन्तै लामो स्वरमा उच्चारण गर्नाले माइग्रेन जस्ता असाध्य रोगहरूबाट मुक्त भएका धेरै धेरै उदाहरणहरू छ। आज जतिले योग गर्नुहुन्छ, भ्रामरी योग गर्ने व्यक्तिहरू अर्ध कपाल दुख्ने, शिरोदर्द हुने, घुमाउने, अनावश्यक तनाव हुने जस्ता अवस्थाबाट मुक्त हुनको लागि ओमकारको मन्त्र जप गर्नुहुन्छ, ओमको उच्चारण गर्नुहुन्छ। अरू अक्षरको उच्चारणले त्यसरी माइग्रेन समाप्त हुँदैन, ओमको उच्चारण नै हुनुपर्छ, किनभने ओमको उच्चारणमा पाँचै किसिमका अक्षरहरू अ, उ, म, अनुस्वार, बिन्दु लगायतका र प्रष्ट उच्चारणको हिसाबले हेर्दा अ, उ, म तीन अक्षरहरू, यी अक्षरहरूको योगबाट निर्माण भएको ओममा जुन किसिमको ध्वनि उच्चारण गर्दाखेरि मन वचन कर्मलाई पवित्र पार्ने शक्ति रहेको छ, यस्तो शक्ति अरू अक्षरहरूमा रहेको देखिँदैन। हुन त हरेक अक्षरहरू मन्त्रमय हुन्छ, अमन्त्रम अक्षरम नास्ति भनेर नीतिशास्त्रमा बताइएको छ।

0: मन्त्र रहित अक्षरै कुनै छैन, सबै अक्षरहरू मन्त्र हुन्। अब यो मन्त्र रूपी ओमलाई हटाउनका लागि कति धेरै चलखेल भए, यसमा कति महत्त्व रहेछ भन्ने कुरो यसैबाट बोध हुन्छ। लटरम्म फलेको रुखमा नै ढुङ्गा र झटाराहरू आइलाग्छन्। ओमकार त्यस्तो लटरम्म फलेको वृक्ष हो जसमा यो ओमको ध्यान गरेर फाइदा लिनेहरूदेखि ईर्ष्या लागेर यसलाई शब्दकोशबाट हटाउन खोज्ने जस्ता दुष्प्रयासहरू भएका थिए। हस्त त्यसतर्फ नजाउँ, हामी फेरि सन्दर्भमै आउनेछौँ। आज भने समयको पाबन्दीले तपाईँ हामीलाई यो कार्यक्रमबाट विदाईको संघारमा उभ्याएको छ। यस अवधिभर रहेर साथ दिनुहुने तपाईँलाई धन्यवाद। प्रविधि संयोजन मित्र राजेन्द्र एवं अरूणलाई धन्यवाद। धार्मिक सेवा समिति मौलकालिक मन्दिरको सहयात्रा एवं सहयोगमा सञ्चालित यस कार्यक्रमको माध्यमबाट तपाईँको जीवन सुखद बनोस् भन्ने प्रार्थना देवी भगवती मौलकालिकाको चरणमा अर्पण गर्दै आजको लागि कार्यक्रमबाट म कृष्णमणि पनि बिदा हुन्छु। शुभ प्रभातम्। ओम सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयः, सर्वे भद्राणि पश्यन्तु, मा कश्चित् दुःखभाग् भवेत्। ओम शान्तिः शान्तिः शान्तिः।
1: हामी सबैको एउटै रोजाई, स्वाद र बासनाले भरिपूर्ण छ माइती घर स्टिम जिरा चामल। म अरूमा सम्झौता गरूला, तर चामलमा कदापि गर्दिन, किनकि स्वास्थ्यको पनि ख्याल राख्नु पर्यो नि। त्यसैले हामी सधैँ प्रयोग गरौँ माइती घर स्टिम जिरा चामल।
2: अत्याधुनिक प्रविधिको मेसिन द्वारा तयार गरिएको, रङको हिसाबले दाना छुट्याइएको, एकै साइजको दाना भएको, भात कहिल्यै गिलो नहुने, आकर्षक प्याकेजिङ र हाइजेनिक स्टिम जिरा चामल माइती घर।
3: उत्पादक जयश्री फुड्स प्राली, गैंडाकोट 9, नवलपरासी।
4: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
6: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्ने नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
7: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
8: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
9: ल, विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
10: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
9: यस्तो खुसीको बेला छ, हुनेवाला सम्धि सम्धिनीको फोटो खिच्नु परेन?
10: हो, खिचौँ खिचौँ, केटाकेटी सबैको सामूहिक खिचौँ न।
9: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
10: यो दाइजोको कुरा चाहिँ नगरौँ, तपाईँको यस्तो सुशील छोरी हाम्रो बुहारी हुँदैछिन्, योभन्दा ठुलो उपहार अरू के हुनसक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानुनी समेत हुन्छ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकार्य गरौं।
13: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
14: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी?
15: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गर हुन्न र?
14: ल ल, गएर तुरन्त बुक गरिहाल है।
16: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
12: गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015 चार, मोबाइल 98612-20437।
17: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर
18: जहाँ देवघाट को शेर में बस्छिन् 15 शताब्दी देखिकि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
19: मौला कालिका माता को दर्शन लाई सहज बनाएको छ मौला काली केबलकारले।
18: मनमोहक दृश्यावलोकन का साथ सरर केबलकार चढ़ी 5 मिनट में पुग्न सकिन्छ मौला कालिका मंदिर।
19: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी संगे चितवन र नौलपुर का सुंदर दृश्य एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
18: केबलकार संगे को रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकार का लागि इलारी सोट मौला काली।
19: धार्मिक पर्यटकीय गंतव्य मौला काली का मंदिर संगे इलारी सोट मौला काली केबलकार गैंडाकोट 1 नौलपुर।
20: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
21: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
22: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
20: छाती, पेट, मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
23: सर्जरी सम्बन्धी सेवा,
20: हाड जोडी सम्बन्धी सेवा,
23: स्त्री तथा प्रसूति रोग सेवा,
20: बाल रोग सेवा,
23: न्यूरो सर्जरी सेवा,
20: न्यूरो साइकियाट्रिक सेवा,
23: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
22: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल भरतपुर 10-24 को चितवन, फोन 056-525-514 र 525-517।
24: नोट: नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी संचय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
25: ए दिदी पो आउनु भएछ, आउनुस् भित्र बसम।
26: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
25: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
27: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
28: सक्षम फर्निचर गैंडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: तीन पूर्व प्रधानमन्त्रीका स्वकीयमाथि अख्तियारको छानबिन सुरु। संसद मात्र होइन पार्टीलाई पनि बालेनको निरन्तर व्यवस्था। सरकारी स्वार्थका मुद्दामा आफू अनुकूल गरेको प्रधान न्यायाधीशलाई आरोप। 4 महिनामा 11,000 कर्मचारीमाथि कारवाही। भिजिट भिसामा विदेश गएका मध्ये 5% मात्रै स्वदेश फिर्ता। लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको जिल्ला प्रशासन तनहुँमा पालो कुर्न नपर्ने शीर्षकको शुभ समाचार।
1: जिल्ला प्रशासन कार्यालय तनहुँले सेवाग्राहीले कार्यालयमा लामो लाइनमा बसेर पालो कुर्नुपर्ने बाध्यता हटाउन क्यूआर प्रविधिको प्रयोग शुरू गरिएको छ। क्यूआर कोड मार्फत मोबाइलबाटै आफ्नो पालोको अवस्था हेर्न सकिने व्यवस्था लागू गरिएको छ। कार्यालयले आइतबारदेखि राष्ट्रिय परिचय पत्र सेवामा टोकन प्रणाली लागू गर्दै टोकनमा क्यूआर कोड राखेको हो। सेवाग्राहीले टोकनमा रहेको क्यूआर कोड मोबाइलबाट स्क्यान गरेपछि आफ्नो पालो कहाँ पुगेको छ र पालो आएको वा नआएको जानकारी लिन सक्नेछन्। नयाँ व्यवस्थाले टोकन लिएपछि सेवाग्राहीले कार्यालय परिसरमै बसेर पालो कुर्नुपर्ने बाध्यता हटाउने अपेक्षा गरिएको छ। सेवाग्राहीले घर बजार वा अन्य काममा रहेकै अवस्थामा समेत मोबाइलबाट आफ्नो पालोको अवस्था हेर्न सक्नेछन्।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो। किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
4: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
5: ल काका, भेजिटेरियन हुँदै म कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
4: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
5: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
3: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
6: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
4: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहालका स्वकीयमाथि सम्पत्ति शुद्धिकरणको कसुरमा छानबिन अघि बढाएको छ। ओलीका स्वकीय सचिव राजेश वज्राचार्य, देउवाका स्वकीय सचिव भानु देउवा र दाहालका स्वकीय सचिव गंगा दाहालको सम्पत्तिमाथि आयोगले अनुसन्धान अघि बढाएको हो। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले प्रारम्भिक चरणमा अध्ययन गरेर सम्बद्ध कसुर नभएकाले हामी कहाँ फाइल पठाइदिएको थियो, एक आयुक्त भन्छन्। त्यसपछिको अनुसन्धान अघि बढाएका छौं, उनीहरू विरुद्ध अनुसन्धान गर्न भन्दै अख्तियारमा समेत छुट्टा छुट्टै उजुरी परेको थियो, उनले बताएका छन्। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागबाट समेत पत्र आएपछि आयोगले निजामती कर्मचारी र प्रहरीको संयुक्त टोली खटाएर छानबिन थालेको हो। अख्तियारका अनुसन्धान अधिकृतहरूका अनुसार तीन पूर्व प्रधानमन्त्रीका तत्कालीन स्वकीय सचिवहरूको विवरण माग्दै राष्ट्रिय बैंक, मालपोत कार्यालय सहित 20 बढी निकायलाई कारोबार र सम्पत्तिको विवरण माग्दै पत्राचार गरिसकिएको छ। शेयर कारोबार सवारी साधनदेखि सम्पत्ति राखिने हरेक निकायलाई पत्राचार भइसकेको छ, एक अधिकृतले भनेका छन्। एक अधिकारीका अनुसार तीनैजनाको चाँडै बयान लिने तयारी भएको छ। केही अस्वाभाविक बैंकिङ कारोबार देखिएको छ, त्यस विषयमा थप बुझ्ने काम भइरहेको छ, ती अधिकारीले भनेका छन्। पूर्व प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाको अनुसन्धानका लागि 13 फारम समेत भराइएको आयोगले बताएको छ। त्यसमा बैंक खाताको विवरण, शेयर, घर जग्गा, सवारी साधन, ऋण, विदेश यात्रा, परिवारका सदस्यको सम्पत्ति, कम्पनीमा लगानी लगायतका विस्तृत विवरण समेत लिएको छ। त्यस्तै ओलीका स्वकीय सचिव राजेश वज्राचार्यको दरबार मार्गको सरकारी जग्गा सस्तोमा यतिसम्मलाई लिजमा दिएको, यतिसम्मबाट बालकुटमा 4 करोड रुपियाँ पर्ने जग्गा र रोज भिलेज हाउजिङको घर लिएको तथा नक्कली भुटाने शरणार्थी प्रकरणमा समेत नाम जोडिएको आरोप छ भने, त्यस्तै गंगा दाहाल अर्थात् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालकी स्वकीय सचिव माथि 24 भदौको विध्वंसको घटनामा ललितपुर स्थित दाहाल निवासमा सुन र अवैध नगद भेटिएको, त्यति बेला आगजनी हुँदाको खरारी परीक्षण गराउँदा नगदको अवशेष पुष्टि भएको आरोप छ। त्यस्तै पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवामाथि 24 भदौको घटनामा देउवा निवासमा नेपाली र विदेशी मुद्रा भेटिएकाले परिवारका अन्य सदस्य तथा स्वकीय भानु देउवासँग पनि स्रोत नखुल्ने अवैध स्वदेशी तथा विदेशी मुद्रा हुन सक्ने देखिएको छ। बैंक खाताको विवरण, शेयर, घर जग्गा, सवारी साधन, ऋण लगायतका विवरण माग्दै 20 बढी निकायलाई पत्राचार गरिएको छ भने तीनैजनालाई बयान लिने तयारी गरिएको छ। तीन पूर्व प्रधानमन्त्रीका स्वकीयमाथि अख्तियारको छानबिन सुरु शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा संसदीय दलका नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह बालेनले पार्टीलाई पनि बेवास्ता गर्नुभएको छ। संसदमा उपस्थित नभएको भन्दै चर्को आलोचना भइरहेका बेला उहाँले पार्टीको संसदीय दलको बैठकलाई पनि बेवास्ता गर्नुभएको हो। बुधबार सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा बसेको बैठकमा सिंहदरबारमै रहनुभएका उहाँ भने जानु भएन। संसदीय अभ्यासमा दलको नेताले आफ्ना सांसदहरूको निगरानी राख्नुपर्ने हुन्छ, तर रासोपा संसदीय दलको बैठकलाई उहाँले निरन्तर बेवास्ता गर्दै आउनु भएको देखिएको छ। संसदीय दलकै नेताको हैसियतमा प्रधानमन्त्री बन्नुभएका बालेनले पछिल्लो 5 संसदीय दलको बैठक समेत बोलाउनु भएको छैन। यसअघि पनि सभापति रवि लामी छानेले संसदीय दलको बैठक बोलाउनु भएको थियो। बुधबार रविले नै बोलाएको दलको बैठकमा पनि बालेन अनुपस्थित रहनु भएको थियो। बालेन रासोपाको वरिष्ठ नेता समेत भए पनि पार्टीको बैठकमा समेत जाने गर्नु भएको छैन। प्रतिनिधि सभालाई पनि उहाँले यसै गरी व्यवस्था गर्दै आउनु भएको छ। प्रधानमन्त्रीले संसदलाई व्यवस्था गरेको भन्दै चर्को आलोचना भएपछि यही साता सभामुख डोलप्रसाद अर्यालले सांसदका प्रश्नको उत्तर दिन रूलिङ नै गर्नु भएको छ। भदौ 10 प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्ने कार्यक्रम छ। संसदीय दलका नेता बिनाको बैठकले दलको विधान नै संशोधन गर्ने निर्णय गरेको छ। सांसदहरूको बैठकले रासोपा संसदीय दलको विधान 2083 संशोधन गर्ने निर्णय गरेको नेता गणेश पराजुलीले जानकारी दिनुभयो। उहाँका अनुसार विधान संशोधनका लागि प्रमुख सचेतकको नेतृत्वमा 7 प्रतिवेदन तयार गर्ने गरी कार्यदल गठन भएको छ। आगामी दिनमा सांसदहरूलाई सदनमा उपस्थित हुँदै गर्दा कम्तीमा संसदको मर्यादा, आफ्ना जिम्मेवारी, जनपक्षीय आवाज र कानून निर्माण प्रक्रिया सशक्त बनाउन आवश्यक संशोधन गर्ने गरी विधान संशोधन कार्यदल बनेको छ। बैठकपछि नेता पराजुलीले भन्नुभयो, संसद मात्रै होइन पार्टीलाई पनि बालेनको निरन्तर व्यवस्था शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो। यससँगै डिजिटल प्लेटफर्ममा आफ्ना गतिविधिहरू अपडेट गर्न मन्त्रीहरूलाई निर्देशन उपशीर्षकमा खबर छ। अर्को, रासोपा सभापति रवि लामी छानेले आफ्ना मन्त्रीहरूलाई अनिवार्य रूपमा आरएसपी पल्स र एप डाउनलोड गर्न निर्देशन दिनुभएको छ। रासोपा संसदीय दलको बैठकमा उहाँले अनिवार्य रूपमा 24 एप डाउनलोड गरेर गतिविधिहरू अपडेट गर्न निर्देशन दिनुभएको हो। पार्टी नेतृत्व र प्रधानमन्त्री बीच कुनै असमझदारी छैन, सभापति लामी छानेको भनाई छापिएको छ। रासोपा सभापति रवि लामी छानेले आफू र प्रधानमन्त्री बालेन शाह बीच कुनै असमझदारी नभएको बताउनु भएको छ। मन्त्री फेर्ने तयारी छैन, रासोपा सभापति रवि लामी छानेले सरकारका मन्त्रीहरू फेर्ने बारे कुनै छलफल वा तयारी नभएको प्रष्ट पार्नु भएको छ। यता गृहमन्त्री सुदन गुरुङले भोट फिर्ता लानुस् भनेर आफूले जोकको रूपमा भनेको दावी गर्नुभएको छ। संसदीय दलको बैठकपछि बाहिरिने क्रममा संचारकर्मीसँग कुरा गर्दै उहाँले आफूले जोकको रूपमा बोलेको विषयलाई ठूलो बनाइएको दावी गर्नुभयो। सरकारका काम जनतामाझ पुर्याउन नसकिएको मन्त्रीहरूको गुनासो, संसदीय दलको बैठकमा मन्त्रीहरूले आफूले गरेको कामबारे जानकारी गराएका थिए। बैठकमा मन्त्रीहरूले आफ्नो मन्त्रालयबाट गरेका काम कारवाही गतिविधिबारे जानकारी गराइएको नेता गणेश पराजुलीले जानकारी गराउनुभयो। यी खबरहरू हिमालय टाइम्समा छापिएका हुन्।
0: त्यस्तै बालेन गयल दलको नेता अभ्यास गर्दै रवि शीर्षकमा मध्याह राष्ट्र दैनिकमा खबर छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको संसदीय दलका नेता हुन् प्रधानमन्त्री बालेन्द्र शाह, तर बुधबार सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा पार्टीका सांसद र मन्त्रीलाई एउटै ठाउँमा राखेर निर्देशन दिने भूमिकामा देखिए पार्टी सभापति रवि लामिछाने। स्वयं लामिछाने पनि बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै संसदीय दलको बैठक भए संसदीय दलको नेता तथा प्रधानमन्त्री उपस्थित हुने भनेर अनौपचारिक छलफल गरेको प्रष्टीकरण दिए, तर त्यही बैठकले संसदीय दलको विधान संशोधन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ। यो निर्णयले लामिछानेको दावी स्वतः काट्छ। उक्त बैठकमा सांसदहरूले आफ्ना निर्वाचन क्षेत्रका विषयदेखि राष्ट्रिय राजनीतिसम्मका विषय उठाए अनि मन्त्रीहरूले आफू सम्बद्ध प्रश्नको जवाब दिए। अन्तिममा मन्त्री र सांसद सबैलाई लामिछानेले सम्बोधन गरे। मन्त्रीहरूको काममा सांसदहरूले नै प्रश्न उठाउने अवस्था आएको भनेर कार्यशैली सुधार्न निर्देशन दिए, तर तत्काल मन्त्री फेरबदल नहुने संकेत गरे। यो काम गर्ने जिम्मेवारी र दायित्व संसदीय दलका नेता र प्रधानमन्त्रीको हो। मन्त्रीहरूलाई कमाण्ड गर्ने पनि प्रधानमन्त्रीले हो। बुधबार यस्तो भूमिकामा रवि लामिछाने आफूलाई प्रस्तुत गरिरहेका थिए। यति मात्र होइन, बालेन बिनाको बैठकले दलको विधान संशोधन गर्ने प्रक्रिया समेत अघि बढाएको छ। राजसपा संघीय संसदीय दलको विधान संशोधनका लागि मुख्य सचेतक कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा कार्यदल गठन गरिएको छ। कार्यदलमा प्रकाश चन्द्र परियार, कान्ति शिखा अधिताल र गणेश कार्की सदस्य छन्। कार्यदललाई 7 दिनको समय दिएको छ। यसअघि पनि राजसभाको विधानलाई लिएर विवाद भएको थियो। संशोधित विधानमा पार्टी सभापतिलाई संसदीय दलसँग समन्वय गर्ने मात्र होइन, पार्टीको आधिकारिक नीति निर्णय र दृष्टिकोण संसदमा प्रभावकारी रूपमा कार्यान्वयन गराउन संसदीय दललाई मार्ग निर्देशन गर्न सक्ने व्यवस्था राखिएको छ। संसदीय दलका नेता एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलका अनुसार रासोपाको आन्तरिक सत्ता संघर्षले पनि नेपालको राष्ट्रियतामाथि गम्भीर संकट आउन सक्ने चिन्ता बढाएको छ। एकातिर बालेन बिनाको बैठकले संसदीय दलको विधान संशोधन गर्ने प्रक्रिया अघि बढाइएको छ, अर्कोतिर आफूलाई बोधार्थ दिएर मन्त्रीहरूलाई प्रश्न लेख्न निर्देशन दिँदै रवि लामिछाने शक्ति अभ्यासमा रहेको प्रष्ट सन्देश दिएका छन्। बालेन गयल दलको नेता अभ्यास गर्दै रवि शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छ।
1: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले सरकारी कार्यालयमा अनुशासन अनुगमन तीव्र बनाएको छ। प्रधानमन्त्री शाह नेतृत्वको सरकार गठन भए यता सरकारी कार्यालयमा अनुशासन कायम गर्ने तथा जनगुनासो सुनवाई गर्ने प्रक्रियाले तीव्रता पाएको छ। वर्तमान सरकार गठन भएपछि 11,000 निजामती कर्मचारी कार्यवाहीमा परेका छन्। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले पछिल्लो 4 महिनामा 11,000 सरकारी कर्मचारीलाई कार्यवाही गरेको छ। प्रधानमन्त्री शाह नेतृत्वको सरकार गठन भए यता सरकारी कार्यालयहरूमा अनुशासन कायम गर्ने तथा जनगुनासो सुनवाईको प्रक्रिया तीव्र गतिमा अगाडि बढाइएको केन्द्र सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टले जानकारी दिनुभएको छ। प्रवक्ता भट्टका अनुसार गत चैतदेखि साउनसम्म केन्द्रमा सरकारी कार्यालय वा कर्मचारीसँग जोडिएका उजुरी दर्ता प्रक्रिया उल्लेख वृद्धि भएको छ। प्रवक्ता भट्टका अनुसार गत चैतदेखि साउनसम्म केन्द्रमा 1,298 उजुरी दर्ता भएका थिए, जसमध्ये 1,114 अर्थात 85.82% उजुरी फर्स्योट गरिएको छ। सरकारी कार्यालयमा अनुशासन अनुगमन तीव्र, 4 महिनामा 11,000 कर्मचारीमाथि कार्यवाही शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
0: प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले सर्वोच्च अदालतको नेतृत्व सम्हालेको 3 महिनामै इजलास गठन र मुद्दा व्यवस्थापनलाई लिएर विवादमा परेका छन्। निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन खारेजी सम्बन्धी रिटमा वरिष्ठता मिचेर संवैधानिक इजलास गठन गरेको र सम्पत्ति छानबिन आयोग विरूद्धका रिट आफ्नो नेतृत्वको इजलासमा पेश भएको विषयमा उनको भूमिकामाथि प्रश्न उठेको हो। शर्मा 13 जेठमा प्रधान न्यायाधीश नियुक्त भएका हुन्। उनीभन्दा वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी र हरिप्रसाद फुयाललाई पछि पार्दै संवैधानिक परिषदले शर्माको नाम सिफारिस गरेको थियो। वरिष्ठताको परम्परा मिचेर चौथो वरियताका न्यायाधीशलाई प्रधान न्यायाधीश बनाएको भन्दै त्यति बेलै प्रश्न उठेको थियो। प्रधान न्यायाधीश नियुक्त भएको 1 सातामै संवैधानिक इजलास गठनको विषयमा विवाद देखियो। निजामती कर्मचारीको ट्रेड युनियन खारेजी विरूद्धको रिटमा प्रारम्भिक सुनवाईका क्रममा 28 वैशाखमा तत्कालीन कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल सहितको संवैधानिक इजलासले सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो। मल्ल, कुमार रेग्मी र हरिप्रसाद फुयाल आदेशको पक्षमा थिए भने विनोद शर्मा र सारङ्गा सुवेदीले फरक मत राखेका थिए। त्यस्तै नेपाल बार एसोसिएसनका अध्यक्ष प्राध्यापक डाक्टर विजय मिश्रका अनुसार संवैधानिक इजलास कि त वरिष्ठता वा गोला प्रथाबाट तय हुनुपर्छ। अब त प्रधान न्यायाधीशले निश्चित मुद्दाहरू टिप्पणी उठाएर संवैधानिक इजलासमा पुर्याउन पनि थाल्नुभयो। यो विधि र प्रक्रिया विपरीत छ भनेका छन्। त्यस्तै पूर्व अध्यक्ष गोपालकृष्ण घिमिरेले बेन्चको अधिकार न्यायालय प्रशासनले खोज्न मिल्दैन, उद्देश्य त थाहा भएन तर यस्ता कामले नेतृत्वको नियतमाथि प्रश्न उठाएका छन् भनेका छन्। सरकार सरकारका निर्णय सम्बन्धी मुद्दा र विधि प्रक्रिया मिचेर आफू अनुकूलको इजलासमा तानुले प्रधान न्यायाधीशको नियत माथि नै प्रश्न उठेको छ। विवादमा प्रधान न्यायाधीश सरकारी स्वार्थका मुद्दा विधि मिचेर आफू अनुकूल इजलासमा शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छ।
1: अनुदान कोटाका शिक्षकको तलब वृद्धि गोर्खापत्र खबर लेख्छ। सरकारले शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षक तथा कर्मचारीको तलब वृद्धि गर्ने निर्णय गरेको छ। यो निर्णयसँगै प्रारम्भिक बाल विकास एसिडी सहजकर्ता विद्यालय कर्मचारी र विद्यालय सहयोगीको तलब वृद्धि हुनेछ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बुधबार सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक गर्दै माध्यमिक तह कक्षा 9-10 र आधारभूत तह कक्षा 6-8 शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकको तलब क्रमशः माध्यमिक तृतीय श्रेणी र निम्न माध्यमिक तृतीय श्रेणीका शिक्षकको सुरु तलब बराबर कायम गर्ने निर्णय भएको जानकारी दिनुभयो। यसै गरी सरकारले प्रारम्भिक बाल विकास सहजकर्ता विद्यालय कर्मचारी र विद्यालय सहयोगीका लागि संघीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक 5,000 रुपियाँका